समयमै एम्बापेले अर्को गोल गरे। उनले विश्वकपमा फ्रान्सका लागि 14 गोल गर्दै रेकर्ड बनाएका छन्। उनले जस्ट फन्टेनको 13 गोलको रेकर्ड तोड्दै फ्रान्सबाट सबैभन्दा बढ़ी गोल गर्ने कप खेलाड़ीको रेकर्ड बनाएका हुन्। धेरै गोल गर्ने फ्रान्सेली अन्य खेलाड़ीमा थियरी हेनरी 6 गोल सहित तेस्रा छन्। यस्तै जिनेडी जिडान, मिचेल प्लेटिनी र ओलिभर जिराडरले समान 5 गोल गरेका छन् भने रेमडा कोपा, डोमिनिक रोचेटु र एन्टोनी ग्रिजम्यानले समान 4 गोल गरेका छन्। खबरसँगै हामी शुक्रगण्डकी समाचारको अन्त्यमा छौ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पूर्वपक्षका लागि थुनामा, चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, 5 भारतीय पक्राउ। श्री परीक्षण नगरी आजदेखि साउदीले कामदार नलाने, सरकार मौन। मुस्ताङमा नियन्त्रणमा लिएका बीवाईडी गाड़ी फुकुवा। दुलेगौड़ाका युवा व्यवसायी पौडेलद्वारा आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूगुरूलाई दैनिक उपभोग्य सामग्री प्रदान। इजरायलले लेबनानमा हमला जारी राखे, सम्झौता उल्लंघन मानिने इरानको चेतावनी। र फिफा विश्वकप फुटबलमा सिलेगन विरूद्ध फ्रान्स विजयी, एम्बाप्पे बने फ्रान्सका लागि सबैभन्दा बढ़ी गोल गर्ने खेलाड़ी।

0: हवस् हामीलाई तीन दिनसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तीन दिनसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेनिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोगु बसबार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोमगोगु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको,
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए थिमिपो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेज स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा त नहुँ,
16: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0 65 70 9 4, मोबाइल नम्बर 98 4 60 61 268,
15: 98 5 60 60 268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0 65 4 14 4 84, मोबाइल 98 5 60 33 384 र 98 5 60 67 9 88।
21: हाम्रो मोबाइल पसल डुलेगौडामा
22: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
23: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
21: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्लागंडकी 4 दुलेगौड़ा, कीर्ति फोटो स्टूडियो को नजिके, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98 5 60 56 996।
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
25: तर महँगो होला नि?
24: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: 12 अल्मुनियम, अब यूपीवीसी को साथमा।
26: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
28: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
29: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
28: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
29: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
28: पुराना गरगहना सँग नयाँ साथ फेर,
29: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
28: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 099।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 6 बज्यो.
4: प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना.
5: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य. श्रमिकलाई थप 15,000 रूपियाँ भार. राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ.
4: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस. यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च. पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव.
6: मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ.
5: जी सेभेन सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित. युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति.
4: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजय शुरूआत. फ्रान्सका एम्बापेको कृतिमानी गोल. अहिले पाउने 7 बजे अर्जेन्टिना र अल्जेरिया खेल्दै.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनको क्रममा गएको आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो सरकारका जिम्मेवार अधिकारीबाट आएको पहिलो विवादित अभिव्यक्ति भने होइन। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएका सचिव कृष्णहरि पुष्करलाई चेन अफ कमाण्ड मिचेको भन्दै केरकार गरियो र लगत्तै प्रधानमन्त्री शाहले व्यंग्यात्मक स्टाटस लेख्नुभयो, मलाई पनि राजदूत बन्नु छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। त्यस्तै जेठ 28 को संसद बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्नुभयो, यो नैतिक आँट नैतिक उचाई म प्रति औंलो ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ, तर तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्ष्य गर्दै कानूनी प्रक्रियाभन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएका छन्। शब्द फरक भए पनि ती अभिव्यक्तिले राज्यशक्ति प्रयोगको सीमा र कानूनी शासनबारे प्रश्न उठाएका छन्। राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी कसैले कानून उल्लंघन गरेको छ भने कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन सकिने भए पनि सार्वजनिक रूपमा त्यस किसिमका भाषा प्रयोग गर्न उपयुक्त नहुने बताउनुहुन्छ। त्यस्तै नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे सार्वजनिक खरिद ऐन वा अरू कुनै नियमदेखि शब्दकोशसम्म खोज्दा नपाइने शब्द प्रयोग गरेर मन्त्री सुनिल लम्सालले समग्र पूर्वाधार विकास र निजी क्षेत्रलाई तर्साउन खोजेको बताउनुहुन्छ। कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छ्याएर धम्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी डाक्टर आरजू राणाले आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराउनु भएको छ। उहाँहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई ईमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिनुभएको हो। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउपा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउनु भएको छ। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाएको चार पेज लामो ईमेलमा उहाँहरूले आफूहरू विरूद्ध भ्रमपूर्ण भाष्य सृजना नगर्न र धरपकड नगर्न समेत अनुरोध गर्नुभएको छ। देउबा दम्पतिले आफूहरू विरूद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गएको जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
2: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झण्डै 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदीबीच श्रम सम्झौता सफलता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा छ सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम संचालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैनन्। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढ़ीबाट काठमाण्डु आउने क्रममा त्रिवनान्तर्राष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,69,648.59 रूपियाँ असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
3: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकैदिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिश पत्र तथा प्रमाणपत्रहरू स्वत रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वत रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।
2: काया कैरनमा एलनिनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी।
6: बुढा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्चाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकै पटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस बढ़दो मरूभूमिकरण र खडेरी विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। आज खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे चर्चा गर्दै गर्दा केही दिन अघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ाएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओ का अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
9: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा ताप्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै ताप्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एल निनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एल निनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
10: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एल निनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौं र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढ़ी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल निनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एल निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ। होइन अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
9: यसअघि सन् 1982, सन् 1997 र सन् 2015 पनि शक्तिशाली एल निनो विकास भएका थिए। तर यसपालि विकास भएको एल निनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एल निनो हुन सक्ने धेरै विज्ञको चिन्ता छ। त्यस्तै यसपालि मनसुन भित्र नै केही ढिलाइ भएको छ, तर यसमा भने एल निनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एल निनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
10: एल निनो सुरु भइसकेपछि यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ। होइन अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एल निनोले बढी सुक्खा हुने देखाउँछ।
9: एल निनोको प्रभाव यो मनसुनमा मात्र होइन आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ़न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
10: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौ। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ।
9: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एल निनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एल निनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
10: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने जस्तै विषम परिस्थितिसँग जुद्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिंचाईको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ, ठूलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिंचाइमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि होइन, त्यतातिर कसरी हामी जान सक्छौँ। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उसलाई बाँच्नु पर्यो नि पहिला चाहिँ।
9: सन् 1877-78 सुपर एलनिनोले विश्वभर भीषण खडेरी अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एलनिनोका कारण एसिया, अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोड़ भन्दा बढ़ी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौं यसपालिको एलनिनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ।
2: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव। गाउँबाट बढ़दो बसाई सराई र गुणस्तरीय शिक्षाका लागि शहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल भन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय धमाधम बन्द हुँदै एक आपसमा गाविन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिदै शहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेलिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज बाईको होटल टाइटेनिक छ, गोमगुबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे 26-60 हुँदै मगयाम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मगयाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गोमगुबु बसपार, प्रोप्राइटर रामचन्द्र मह, मोबाइल 98461688 98235 52763।

0: पाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। टिकटकमा पारू कलेक्शन चलाउने काठमाडौँकी पारू घिमिरेले 2 महिनामा 375 थान पैरन देशभरका विभिन्न शहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। पारूले जस्तै प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार नै वित्तीय प्रविधि अर्थात फिनटेक हो। यी सेवा खल्ती कनेक्ट आईपीएस, फोन पे, इजी लोन, प्रभु मनी ट्रान्सफर डिजिटल, टिग, टीएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैंकसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि शेयर कारोबार, अनलाइन बुकिङ, अनलाइन टिकटिङ, भिडियो केवाईसी, खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार, डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आईएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा कोविड 19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको एफ1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ, एफ1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे ई सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल बैंकिङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैंकले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि, बढ्दै डिजिटल कारोबार, कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। फ्रान्समा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्र रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। G7 सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्य पूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालैण्डले 2 गोल गरे। यस्तै क्रिस्टियन थर्स्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काएका छन्। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी शुरूआत गरेको छ। न्यूयोर्कको न्यूजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको हो। फ्रान्सको जीतमा कप्तान केलियन एम्बापेले 2 गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम म्यायले सेनेगलका लागि 1 गोल फर्काए पनि त्यसको 1 मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जीत पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
3: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढ़ाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 करोड़ खर्च हुने संशोधित अनुमान गरिएको थियो। तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढ़ाउँदै 16,96,32,00,000 पुर्याइएको हो।
0: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटकको उत्पादित चिया गोदाममा थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम भने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासंघले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
3: नेपाल भारत सीमा 10 गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फील्ड सर्वे टीमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके बर्दिया दाङ र कपिलवस्तुसँग सीमा जोड़िएका क्षेत्रको 10 गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको 3 नम्बरको फील्ड सर्वे टोलीको हिजो नेपालगंजमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले 10 गजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
0: राज्यसभाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुरुला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राजसपा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनक सिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मंजू भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ।
3: काया कैरनमा अब पालो उखानको
0: खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
3: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रूपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
0: आज विश्व खडेरी विरूद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
3: G7 शिखर सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
0: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी शुरूआत, फ्रान्सका एम्बापेको कृतिमानी गोल, अहिले 6:45 अर्जेन्टिना र अल्जेरिया खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन गजब छबा शीर्षकमा अभिनले बनाउनु भएको, उसै पनि भीड़भाड़ हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक विदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भीड़मै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ। त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन्, कसको छाती हो यो? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 460 26 617 र 98 1 61 38 981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहालेँ,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0865 74 900, मोबाइल नम्बर 98 460 61 268
10: 98 560 60 268।
12: हाम्रो मोबाइल पसल दुलीगौंडामा
13: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 560 56 996।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
16: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
19: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562692099।
20: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। प्रोप्राइटर बिसना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
22: कता हिँडेको हो आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463238811।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
25: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर
0: डिजाइन डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
2: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630
3: विगत लामो समयदेखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेको एन्ड डेकोरेशन
4: शुक्ला गण्डकी एफएम 97.6
5: मरेको थिएँ कि उसले आफै आत्मालोचन गरेर मर्ने मर्नु पर्यो भोलिको त्यही स्थिति हुन्छ नेपालको अस्तित्व समाप्त गरी यिनलाई चाहिँ भाडामा खेलाइरहन्छन् यिनलाई उफारिरहन्छन् यिनका तारिफ गरिरहन्छन् यिनको प्रचार गरिरहन्छन् जब आफ्नो काम पूरा हुन्छ त्यसपछि यिनलाई चाहिँ लिनु दोर्जीको चाहिँ ईश्वर फालिदिन्छन् हेर्नु होला
6: होइन अब यो देशमा त त्यस्तो अवस्था त आउन सक्दैन नेपाली जनताले त कहाँ मान्छन् त यो स्थितिलाई होइन स्वीकार्दैन नि त
5: नेपाली जनताले गरिहाले देखाइहाले नि त
6: होइन परीक्षा गर्न पाएन
5: नेपाली जनताले त तपाईँ चाहिँ जुन काम गरे अब त्यो लगत्तै त्यसको परिणाम त सुकुमवासीहरूले पाइहाले सुकुमवासीहरूले पहिलो चाहिँ रिजल्ट पाइहाले पुरस्कार हेर्नु त ऊ सत्तामा आउने बित्तिकै अब उनीहरूले चाहिँ सेना प्रहरी कसरी तयार भए
6: होइन अब हर्क साम्पाङले त भन्नुभएको छ नि त अब सेनालाई पठाऊ के अरे सीमामा यदि सेनाले सक्दैन भने चाहिँ म आफै जान्छु म नै सीमाको रक्षा गर्छु भन्नुभएको छ नि त होइन हर्क साम्पाङको कुरा सुन्नु
5: कुराले बोर्ड कहाँ दुध पर्दैन अब नेपाली सेना काम त थाहा भइहाल्यो नि
6: अब हर्क साम्पाङले त भन्नुभएको छ नि त होइन सेनालाई पठाउनु पर्यो सीमाको विषयमा कुरा गर्नु पर्यो सीमामा नजाने भन्ने हो र नेपाली सेना
5: त्यो त पर्यो नि नेपाली सेनाको काम पनि चाहिँ थाहा भइसक्यो सबैलाई बुझिसके
6: कस्तो लाग्छ हर्क साम्पाङका गतिविधिहरू संसदमा कस्तो लाग्छ तपाईँलाई चितबहादुर केसी
5: उनले कुरा उठाइराखेका छन् नयाँ हुन् अब कमसेकम चाहिँ यो देशमा चाहिँ विदेशीहरूले रजाई गर्नुपर्छ विदेशीको निर्देशन मान्नुपर्छ विदेशीको एजेन्डा बोक्नुपर्छ भने जस्तो चाहिँ प्रत्यक्ष मलाई त्यो अनुभव भएन उनी नयाँ हुन् अब संसदभित्र त्यस खालका कुराकानीहरू आउँछ अब उनको बारेमा मैले धेरै टिप्पणी गर्न अहिले मैले
6: भनेपछि हर्क साम्पाङ चाहिँ अहिले राष्ट्रिय मुद्दामै छन् त्यसो भए
5: होइन उनले चाहिँ जनताका कुरा त उठाइराखेका छन् नि त्यो उठाउँदाखेरि अब समस्या परेछ
6: अब अहिलेको अवस्थामा देशमा बजेट आयो होइन बजेटले चाहिँ नवप्रवर्तनदेखि लिएर अब डिजिटलाइजेसनमा जाने भन्यो प्रविधितर्फ जाने भन्यो होइन किसानहरूदेखि लिएर हरेक क्षेत्रलाई चाहिँ यो बजेटले अब समेट्छ भन्ने ढंगले आयो होइन बजेट जनतामै चाहिँ आयो
5: अहिलेको अर्थमन्त्री पुराना भ्रष्टाचारी पार्टीबाटै चाहिँ जन्मेको हुर्केको अनि तालिम लिएको जागिर खाएको सबै हो कि बाटोमा सानो केही दुःखचेलो गरेको चाहिँ कस्तो तालिम रहेछ कस्तो निर्देशन रहेछ भन्नुहोस् त यिनी अराजकहरू सत्ता आएपछि त्यो टेम्पो लडाइदिने भिडाएर त दुःख पाएको त एउटा महिलाले गरेको दुःख गरेको हेर्नु त काफलका तपाईँको चाहिँ नि आउने चाहिँ काफल राखेको चाहिँ भाँडो

0: एकदम बारेरै छोड्छ नि हेर्नुहोस्।
1: पुराना दलहरूलाई पनि त समस्या छ नि त, अब यिनीहरूलाई गाली गरेर मात्रै पुराना दलमाथि उठ्ने छानकाट देखिँदैन, आफूलाई रिफर्म गर्न चाहँदैन दलहरू होइन।
0: पुराना दलकै तपाईँ चाहिँ आचरण चरित्र तपाईँ राजनीति गर्ने भनेको विशुद्ध लुट्न र लुट्न कमाउनै मात्रै भएका कारणले तपाईँको चाहिँ साम्राज्यवादीहरूले केही हदसम्म यिनलाई यो स्थिति पुऱ्याए त उसले पनि तालिम प्राप्त गरेर एनजिओ पठाएर आइएनजिओ पठाएर आर्थिक सहायता दिएर आफ्नो छोरा छोरी समेत उता अमेरिका दिएर चाहिँ बिबी भर दिएर युज काउन्सिलले कति वर्ष त्यही काम गरेछ अमेरिकी चाहिँ दूतावासले काठमाडौँमा भन्नुहोस् त।
1: होइन, आफ्ना देशका स्रोत साधनहरू आफ्नै देशले आफ्नै राष्ट्रले बरु कम्पनीहरू स्थापना गरेर मेन पावरहरू ल्याएर चाहिँ आफैले उत्खनन गर्ने आफैले बिक्री गर्ने काम गर्नुपर्छ होइन, अरूलाई दिने काम गर्यो
0: राष्ट्रवादी नेता हुनु पर्यो।
1: दुई देश बीचको तरुलमा छौं होइन, किनभने अब मुस्ताङमा चाहिँ भोलि कुनै सातौं समुद्र पारीको देश आएर चाहिँ युरेनियम उत्खनन गर्छ भने अर्को देश पनि टुलो टुलो हेर्दैन होइन। हामीसँग भू राजनैतिक हिसाबले त हामी त संकटमा पर्छौ नि त चित्रबहादुर केसी, जनतालाई बुझाउनु पर्यो।
0: परिसक्यौँ तपाईँको चाहिँ विभिन्न एनजिओ आइएनजिओ आउँछन्, तिनीहरू आएर बुद्धिजीवीहरू मिडियाहरू अनि चाहिँ न्याय क्षेत्रमा काम गर्नेहरू पैसा र पैसाको लागि कसरी बिक्री हुन्छन् मान्छे भन्नु त बिक्री भइरहेका छन्। हाम्रो महादेशको कुरा होइन, एसियाका कैयौं देशहरूमा जुन देशका जनतामा चेतना आयो जागरण आयो तिनीहरूले जीवन मरणको संघर्ष गरेर ती विदेशी लुटेराहरूलाई तपाईँ चाहिँ खतम पारे लखेटे त्यहाँ विकास हो। तर हाम्रो जस्तो देशमा तपाईँ चाहिँ सबै सत्ता शक्ति त्यसको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्ने त्यसको परिणाम अहिले तपाईँ चाहिँ देशले भोगिरहेको छ।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, शुभ दिन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आफ्नो श्रोता नेपाली बहसमा स्वरूप विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बिपिनचोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी 4 बिपी चोक तनहु फोन 0654 14 377 मोबाइल नम्बर 98564 43 343।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654 14 233, मोबाइल 98678 61 87।
5: देखि लिएर अन्य प्रतिपक्षीय दलले समेत बजेट वक्तव्यको पूर्ण पाठ माग्दा समेत संसद सचिवालयले उपलब्ध गराउन सकेन। त्यसपछि हामीले अर्थ मन्त्रालयमा पत्र समेत पठायौं, उपलब्ध गराउन सकेन र अबेर पछि चाहिँ सार्वजनिक गरेको छ करिब 18 घण्टा पछि। यसले के देखाउँछ त भन्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र बजेटको पारदर्शिता र खास गरी चाहिँ वित्तीय अनुशासनप्रति ठूलो शंका गर्ने ठाउँ चाहिँ हामीले पाएका छौं र यसले के पनि एउटा चाहिँ संकेत गरेको छ भने पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले ठूलो आकारको बजेट त सार्वजनिक गरेको छ तर चालू र पुँजीगत क्षेत्रको खर्च कति हो भनेर भन्न सकेको अवस्था पनि छैन र मन्त्रालयगत रूपमा पनि कति बजेट विनियोजन गरिएको छ भनेर पनि भन्न नसक्ने कुराले वास्तवमा आश्चर्यचकित पारेको छ।

0: त्यस कारण हामीले हिजो मात्रै होइन विनियोजन विधेयक र आर्थिक ऐन चाहिँ विधेयक चाहिँ दर्ता गरेर छिटोभन्दा छिटो चाहिँ बजेटसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्नका निमित्त अनुरोध गरिसकेको
1: होइन. अब सुदूरपश्चिमको बजेट आउँदै गर्दाखेरि अब यो बार्गेनिङदेखि लिएर त्यसलाई चाहिँ तालाटुली बाटुली भन्या जस्तो च्यातिएका ठाउँहरू टाल्नका निम्ति मुख्यमन्त्रीले निकै ठूलो लचकता अपनाएर आफ्नो पद जोगाउनका निम्ति धेरै ठूलो भागभण्डाको स्थिति आयो नि त होइन. सुदूरपश्चिमको रूपमा चर्चा भइरहेछ अहिले शिवसिंहजी.
0: हो, पहिलो त सत्ता गठबन्धनभित्रको बजेट आपसी बजेटको तालमेल नमिलेको भन्दै उहाँहरू अबेरसम्म पनि छलफलमै हुनुहुन्थ्यो र अन्तिममा आएर ठूलो रस्साकसीको बीचमा चाहिँ उहाँहरूले बजेट पेश गर्नुभएको छ. त्यसै गरेर अहिले खास गरी यो सरकार बचाउनका निमित्त अब कंग्रेसभित्रको शक्ति सन्तुलनलाई पनि ध्यानमा राखेर अहिलेको सरकारले तपाईँको चाहिने विभिन्न कार्यकर्ता नेताहरूलाई चाहिँ बजेटको सिलिङ जसरी बाँड्ने कामको जसरी सूचना प्राप्त भएको छ, यसले वास्तवमा होइन यो बजेट सुदूरपश्चिमेली जनसमुदाय जनताको भावना र आवश्यकता भन्दा पनि सत्ता टिकाउनका निमित्त ल्याइएको एउटा चाहिँ प्रयोग गरिएको चाहिँ अस्त्रको रूपमा चाहिँ हामीले बुझेका छौँ. यो सुदूरपश्चिमको विकास समृद्ध र समग्र सुदूरपश्चिमेली जनसमुदायहरूको भावनाको विपरीत हुन जान्छ भनेर हामीले भनिसकेका छौँ. तर पनि यसको चाहिँ सम्पूर्ण कार्यक्रम होइन हेर्न बाँकी नै छ. त्यसले पनि
1: होइन, अब प्रदेश सांसदहरूलाई पनि त राम्रै भएको छ नि त. प्रत्यक्ष निर्वाचितलाई 7-8 करोड कति होइन, समानुपातिकबाट आएकालाई 5 करोड पनि बाँड्ने भनिएको छ नि त होइन, निर्वाचन क्षेत्र विकासको अन्तर्गत
0: होइन. अब त्यो बजेट दिन त भनिएको छ र प्रत्येक सांसदहरूले होइन बजेट माग पनि गरेका छन्, अब त्यो स्वाभाविक पनि हो होइन. निर्वाचन क्षेत्र र जनताको आवश्यकता जिल्लाको आवश्यकता अनुसार प्रत्येक वर्ष होइन त्यसबाट निर्वाचित सांसदहरूले बजेटको माग गर्ने कुरा स्वाभाविक कुरो हो. तर हामीले यति बजेट दिएपछि चाहिँ बजेटमा सहभागी हुन्छौँ होइन, नत्र भने हुन्नौ भनेर चाहिँ भनेको होइन. अब यो
1: तपाईँलाई सान्त्वना गर्ने काम त मुख्यमन्त्रीबाट भयो नि त. प्रदेश सरकारले कर उठाउन सकिरहेको छैन, आत्मनिर्भर बन्न सकिरहेको छैन होइन, केन्द्रको भर पर्नु परेको छ. सुदूरपश्चिमको स्थिति अहिले हेर्ने हो भने चाहिँ लाखौं युवाहरू चाहिँ भारत जान बाध्य छन्, त्यहाँको सरकारले एउटा पनि योजना राम्रोसँग ल्याउन सकेका छैन. तपाईँहरूमा त प्रश्न छन् त, सरकारमा त प्रश्नै प्रश्न छन् क्या अहिले.
0: प्रश्न छ, जायज प्रश्न पनि छ. अब सांसदहरूलाई बजेट दिएको कारणले बजेटको आकार चाहिँ बढेको भन्ने कुरा एकदमै गलत कुरा हो होइन. त्यो दिँदाखेरि पनि मलाई के लाग्छ भने यत्रो ठुलो आकार हुँदैन, यसको आकारको स्रोत पनि होइन अब सरकारले पुष्टि गर्ला. त्यसो भए उनीहरूले एउटा गलत चाहिँ प्रचार के गरिएको छ भने अब सांसदहरूलाई अब ठुलो बजेट बाँड्नु पर्यो भन्ने छ, त्यो चाहिँ एकदमै गलत कुरा हो. प्रत्येक साल जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूको बजेट होइन जनताको माग अनुसार चाहिँ पेश गरिन्छ नै, यसपटक पनि गरिएको कुरो साँचो होइन. तर सत्ता गठबन्धनभित्र जुन बजेटको लुचाचुडी स्रोतको लुचाचुडी देखियो अन्तिम समयमा पनि होइन, बजेटको चाहिँ वक्तव्य समेत तयार नहुने कुराले अहिले पनि होइन मन्त्रालयगत होइन बजेट विनियोजन सार्वजनिक गर्न नसक्नु, अहिले पनि तपाईँको चालुमा कति बजेट विनियोजन छ, पुँजीगतमा कति बजेट विनियोजन छ भनेर समेत चाहिने जनताले जानकारी नपाउनु भनेको यो आफैमा पनि बजेट पारदर्शिताको एउटा ठूलो प्रश्न चाहिँ बनेको छ. यसले एउटा के पनि चाहिँ प्रश्न अर्को जन्माइदिएको छ त भन्दा, सुदूरपश्चिम प्रदेश जसलाई वास्तवमा संघीयताको वास्तविक आवश्यकता थियो, तर हामीले के गरिदियौं त भन्दा होइन यस्तो प्रकारको चाहिँ लुसासुणी होइन यस्तो प्रकारको चाहिँ त मतलब व्यवस्थापनले गर्दाखेरि त साँच्चै के हो त भन्दा संघीयतामाथिको प्रश्नमा होइन संघीयतामाथिको प्रहारमा हामीले नै चाहिँ त मतलब हाम्रा क्रियाकलापले नै जोड दिएको
1: होइन. शिवसिंहजी, तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँ प्रतिपक्षी बेन्चमा हुनुहुन्छ होइन, अहिलेको अवस्थामा चाहिँ सुदूरपश्चिमको अवस्था थाहा छ क्या सबैलाई, किनभने त्यो हिमाल पहाड र तराई समिश्रित भूगोल भएको प्रदेश हो होइन. त्यहाँ चाहिँ तराईका फाँटमा गर्मी छ, अलिकति माथि पहाडतिर जानुहोस् शीतल हरियाली छ, त्योभन्दा अलि अझ माथि चढ्नुहोस् तपाईँ त जाने इच्छा छ भने चाहिँ त्यहाँ चाहिँ होइन हिउँ परेका ठाउँहरू पनि देख्न पाइन्छ सुदूरपश्चिममा. तर सुदूरपश्चिम लाई जसरी विकासको गतिमा अगाडि बढाउन सक्नुपर्ने हो, प्रदेश सरकारले त्यो किसिमको योजना ल्याउन सक्नुपर्ने हो, मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टीमले चाहिँ अब कतिजना पर्यटकहरू चाहिँ काठमाडौँबाट सुदूरपश्चिममा गए, काठमाडौँबाट पर्यटक भित्राउनका निम्ति त्यहाँको सरकारले के काम गर्यो होइन, त्यहाँको बजेट चाहिँ कतिको विनियोजन भयो, स्टेक होल्डरहरूलाई चाहिँ कति छलफल गर्यो, कति बहस गर्यो, बजेट मात्र ठूलो आकारको बनाएर भएन, करहरू चाहिँ कति उठाउन सक्यो, उत्पादन के भइरहेको छ, यी यावत कुराहरूमा सरकारको ध्यान किन जाँदैन, प्रतिपक्षी बेन्चमा तपाईँको आवाजहरू किन दबिन्छन्.
0: होइन, अस्ति मात्रै पनि मैले संसदमा होइन नीति कार्यक्रमको सन्दर्भमा पनि बोलेको थिएँ, सुदूरपश्चिम प्रदेश एउटा के सम्भावना भएको एउटा सुन्दर प्रदेश पनि होइन, एउटा चाहिँ उदयमान प्रदेश होइन, एउटा आर्थिक क्षेत्रको हिसाबले पनि भनेर चाहिँ मैले भनेको थिएँ। तर हामी आफैले यहाँको सरकारले खास गरी चाहिँ त भन्दा यो सुन्दर सुदूरपश्चिम र एउटा सम्भावना भएको एउटा आशलाग्दो प्रदेशलाई वास्तवमा कुरूप बनाउने कुरो र एउटा निराशातर्फ धकल्ने काम जो भइरहेको छ यसले चाहिँ वास्तवमा होइन एउटा एउटा चिन्ताको विषय चाहिँ बनाएको छ। हेर्नुहोस् अब नत्र भने तपाईँ यहाँ देख्नुहुन्छ सबै कोणले चाहिँ सुदूरपश्चिम प्रदेश अझै पनि भन्ने हो भने एउटा भर्जिन ल्यान्ड सम्भावनाको चाहिँ एउटा सम्भावनाको प्रदेश थियो होइन, चाहे त्यो लगानीका दृष्टिकोणले होस् होइन, चाहे तपाईँको चाहिँ कृषि उत्पादनका दृष्टिकोणले होस्, चाहे शैक्षिक हब बनाउन सक्ने सम्भावनाका दृष्टिकोणले होस्, चाहे त्यो विद्युत उत्पादनका दृष्टिकोणले होस् र पर्यटकीय सम्भावनाका दृष्टिकोणले, तर यी चिजहरूमा हाम्रो बजेट नीति कार्यक्रम र नेतृत्वको ध्यान नजाँदा होइन अहिले चाहिँ हामी के गरिरहेछौँ त भन्दा अहिलेको शक्तिलाई अहिलेको सत्ता सङ्घर्षलाई र खास गरी चाहिँ त्यो होइन आफ्नो भनौँ न गठबन्धन र सरकार टिकाउनका निमित्त जो बजेट बार्गेनिङ र बजेटलाई प्रयोग गर्न खोजियो त्यसले वास्तवमा हाम्रो सुदूरपश्चिम प्रदेश अझै 8-10 वर्षपछि कतै धकेलिने हो कि भन्ने एउटा चिन्ता छ हामीमा। त्यसो भए हुनाले हामीले के हो त भन्दा अहिले पनि
1: त्यहाँको गरिबी त्यस्तै छ, तपाईँलाई राम्रोसँग थाहा छ, अहिले संघीयता आयो होइन, घर घरमा चाहिँ सिंहदरबार पुग्यो भन्छन्, वडा कार्यालयहरू भए, गाउँपालिकाहरू भए, तर पहाड़बाट तराई झर्नेको संख्या अझ बढ्दो छ, अझ माइग्रेटको संख्या त डरलाग्दो के छ भने नेपालबाट भारतमा समेत कतिपय परिवारहरू माइग्रेट हुनुपर्ने अवस्था छ भन्दा यो चिन्ताजनक अवस्थालाई त प्रदेश सरकार भएको अनुभूति हुनु पर्यो, त्यसलाई त चिर्न सक्नु पर्यो नि त होइन, त्यो चिर्न किन सकिएको छैन भने क्या सुदूरमा
0: हो चिर्नै पर्थ्यो। त्यसो भए हुनाले अस्ति मात्रै मैले तपाईँलाई एउटा विषयमा जानकारी गराउँ, अब संघीय सरकार होस् या प्रदेश सरकार होस् खास गरी अहिले पहाड़का बस्तीहरू रितिरहेका छन् र तराईमा अव्यवस्थित बसोबासले होइन प्रोत्साहन पाइरहेको सन्दर्भमा अब सरकारको लगानी होइन सरकारका संस्थाहरू पहाड़तिर होइन अर्थात हिमालतिर र यो भौगोलिक सन्तुलन तिर पनि ध्यानमा दिनु पर्थ्यो भनेर मैले पनि अब होइन संसदमा विषय राखेको थिएँ। तपाईँले अस्ति मात्र बुझ्नु भएको छ होइन तराईमा दुई दुईवटा विश्वविद्यालयहरू गठन भइसक्दा पनि प्रदेशले पनि चाहिँ तल नै तराईमा नै होइन प्रादेशिक विश्वविद्यालय प्रस्ताव गरिसकेपछि मैले गम्भीर आपत्ति के गरेको हो भने सबै संरचनाहरू तराई केन्द्रित गर्ने हो भने अनि पहाड़का बस्ती कसरी चाहिँ रोकिन्छन् अनि पहाड़मा चाहिँ त्यहाँका जनताहरू कुन किसिमले होइन कुन आशाका साथ बस्छन् त यो एउटा चाहिँ राज्यप्रतिको एउटा ठुलो दृष्टिकोणको सन्दर्भको समस्या भनेर मैले भनेको थिएँ। त्यसै भए हुनाले अहिले पनि तपाईँका ठुला विकासका आयोजना हुन् चाहे तपाईँका चाहिने होइन पहाड़ र तराई र हिमालको चाहिँ त एउटा एउटा सन्तुलित विकास र एउटा भावनात्मक रूपमा पनि तपाईँको चाहिँ त त्यहाँका जनसमुदायहरूलाई आत्मसम्मान गर्न नसकेको चाहिँ मैले अनुभूति गरेको छु। यो साँच्चै अलिकति चाहिँ सबैले चाहिँ सोच्नुपर्ने विषय बनेको छ।
1: अब अहिले चाहिँ अब सुदूरपश्चिम प्रदेशका अघि पनि हामीले बहस गर्यौं, त्यहाँ चाहिँ धेरै सम्भावनाहरू छन्, तर प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई कसरी विकास गर्ने होइन, तराईमा चाहिँ के उत्पादन गर्ने, तराईका लागि चाहिँ उत्पादनमूलक अर्थात चाहिँ स्वरोजगार स्थापना गर्नका निम्ति कस्तो खालको डीपीआर तयार गर्ने, हिमालका लागि के गर्ने, पहाड़का लागि के गर्ने, माइग्रेट चाहिँ बसाइसलाई कसरी रोक्ने, स्थानीय तहबीचको समन्वयकारी भूमिकामा होइन कसरी प्रदेश सरकार सफल हुने, यी यावत कुराहरूमा कुनै पनि योजनाहरू स्पष्ट रूपमा देखिएनन्। उल्टै प्रदेश सरकार र स्थानीय तहका कन्ट्राडिक्सन भएका, त्यहाँ प्रहरी परिचालन गरिएका, अस्पताल निर्माणमा पनि हानाहानैको स्थिति बनाइएका, होइन समाज विभाजन गर्ने एउटा परिस्थिति बनेका यावत कुराहरू देखिन्छन् भन्दाखेरि प्रदेश सरकारमाथि त कैयन प्रश्नहरू उठिन् त, तपाईँहरूले पनि त त्यो सदनमा प्रश्न उठाउन सक्नु पर्यो, प्रतिपक्षीको भूमिका बलियो हुन सक्नु पर्यो, जनतालाई सुसूचित गराउन सक्नु पर्यो नि त शिवसिंह ओलीजी।
0: होइन हामीले त्यो संसदभित्र र बाहिर त्यो भूमिका खेलेकै छौँ, त्यो होइन सुदूरपश्चिमेली आम जनसमुदायले पनि बुझ्नु नै भएको छ र अझै पनि चाहिँ त हाम्रो भूमिका सशक्त हुनुपर्छ भन्ने कुरो एकदम ठिक छ र अहिले पनि हामीले वास्तवमा के हो त भन्दा सुदूरपश्चिमलाई एउटा योजनाबद्ध विकासको होइन सिराबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा हामी एकदमै सहमत छौँ, तर त्यो विगत देखि हुन सकिरहेको चाहिँ छैन। अहिले पनि होइन अब ठुला प्रादेशिक गौरवका योजनाहरू, रणनैतिक महत्वका योजनाहरू, रूपान्तरणकारी योजनाहरू र यहाँका चाहिने उद्योग होइन यहाँको रोजगारी सिर्जना गर्ने क्षेत्र र उत्पादन र उत्पादकता बढाउनेतिर चाहिँ बजेट केन्द्रित हुनुभन्दा पनि अब चाहिँ त होइन अब मन्त्रालय र अनि कार्यालयमा पहुँचको आधारमा या चाहिँ कसैको भन्सुनका आधारमा होइन बिना सम्भाव्यता अध्ययन र त्यसले यहाँको अर्थतन्त्र र उत्पादन र उत्पादकत्वसँग कुनै साइनो

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9056-60555.

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। मेलौची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावका रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयले नेपालमा पीआईडीद्वारा खानेपानी वितरणको लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप भएको जनाएको हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढ़ाइएको निर्देशनालयले जानकारी दिएको छ। निर्देशनालयले मेलम्चेको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावका रूपमा पुर्याउन दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ। रत्नगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागि हो। असार 7 देखि 9 गतेसम्म महाधिवेशन हुँदैछ। पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमको अनुसार भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन समारोह हुनेछ। बन्द सत्र उद्योग संघको औद्योगिक प्रदर्शन केन्द्रमा गर्ने तयारी गरिएको छ। पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्ने गरी तयारी गरिएको गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, केन्द्रीय सभापतिज्यूको निर्देशन अनुसार ठाउँ परिवर्तन गर्न लागि हो। उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आकलन गरिएको छ। साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेन्ट मुनि कठिन हुन सक्ने भएकोले ठाउँ परिवर्तन गर्न लागि उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले सोमबार संसदमा पेश गरेको बजेट वक्तव्यमा गडबड़ी भएपछि सांसद र मन्त्रीहरूबीच खलबली भएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री जीत शेरचन्दले आगामी आर्थिक वर्ष 83-84 का लागि सोमबार संसदमा पेश गरेको बजेटमा उद्योग तथा पर्यटन क्षेत्रको सिलिङ र वक्तव्यमा हिसाब गडबड़ भएको हो। अर्थमन्त्री शेरचन्दले 32.99 अर्ब रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो, जसमा उद्योग तथा पर्यटन क्षेत्रका लागि 2 अर्ब रूपियाँ विनियोजन गरेको अर्थमन्त्री शेरचन्दले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले वेबसाइटमा राखेको वक्तव्यमा पनि उद्योग तथा पर्यटन क्षेत्रको बजेट 2 अर्ब नै विनियोजन गरिएको उल्लेख छ, जबकि नीति तथा योजना आयोगका उपाध्यक्ष संयोजकत्वको समितिले उद्योग तथा पर्यटन मन्त्रालयलाई शुरूमा 64.72 करोड़ रूपियाँको सिलिङ दिएको थियो भने बजेट फाइनल गर्दासम्म यो बजेट बढ़ेर 92.49 करोड़ पुगेको थियो। अर्थमन्त्री शेरचन्दले उद्योग तथा पर्यटन क्षेत्रलाई विशेष जोड़ दिँदै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै बराबर हुने गरी जोड़ दिएर 2 अर्ब रूपियाँ विनियोजन गरेको बताउनुभयो। अर्थमन्त्रीले 2 अर्ब विनियोजन गरेको छु भन्दा पर्यटन मन्त्री यशोदा रिमाल नै अचम्म पर्नुभयो। मन्त्रालयबाट बजेट कार्यक्रम पठाउँदा 92.5 करोड़ पठाएकोमा 2 अर्ब कसरी आयो, कसले हाल्यो त्यत्रो बजेट, अन्य मन्त्रीहरू समेत मुखामुख गर्नुभयो। बजेटको सिलिङ र टुङ्गेईको बजेटबारे जानकारी पाएका सांसदहरू समेत मुखामुख गर्न थाले। केही सांसदहरूले त फोनै गरेर सोध्न थाले, 92.5 करोड़को बजेट कसरी 2 अर्ब पुगे त? सरकारका मन्त्री र सांसदहरूमै खलबल शुरू भयो। सोमबार साँझ नै अर्थमन्त्री पर्यटन र सचिवहरूको समेत छलफल भयो। पर्यटन क्षेत्रमा 2 अर्ब रूपियाँ भने पनि अनुसूचीमा भने 52.5 करोड़ नै थियो। राप्रपा संसद दलका नेता पञ्चराम गुरूङले गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका व्यक्त गर्नुभएको छ। बजेट आउनु ठूलो कुरा नभएको भन्दै उहाँले यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो। अब सिप परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण स्किल सर्टिफिकेशन अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार बुधबारदेखि सिप परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। यसका लागि श्रमिकले परीक्षा शुल्क 50 अमेरिकी डलर र पूर्व सिकाई मान्यता आरपीएल शुल्क 50 अमेरिकी डलर गरी कुल 100 अमेरिकी डलर करिब 15,000 रूपियाँ तिर्नुपर्ने हुन्छ। सिप प्रमाणीकरणका लागि श्रमिकहरूले स्किल्स भेरिफिकेशन प्रोग्राम एसभीपी अनलाइन मार्फत आफ्नो आवश्यक प्रमाणपत्र अपलोड गर्नुपर्ने हुन्छ। शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयले देशका विभिन्न 8 विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि उम्मेद्वारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कमिटी तय गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै असार 13 गतेदेखि 15 गतेसम्म अन्तर्वार्ता सञ्चालन हुने जनाएको हो। मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सबै उम्मेद्वारको प्रस्तुतीकरण शिक्षा मन्त्रालयमै हुने जनाइएको छ। शिक्षा मन्त्रालयका अनुसार हाल देशभरका 15 विश्वविद्यालय उपकुलपति वा रजिस्टर विहीन अवस्थामा निमित्तको भरमा सञ्चालन भइरहेका छन्। दुलीगुडाका युवा व्यवसायी सरोज पौडेल सम्भवले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम गुरूकुललाई दैनिक उपभोग्यका सामग्री प्रदान गर्नुभएको छ। हिजो 43 जन्मदिनको अवसरमा शुक्लागण्डी 2 गाछीमान स्थित श्री मुक्तिनाथ शुक्लागण्डी जीवनधाम र शहीद धामले सञ्चालन गरेको ज्ञानमार्ग गुरूकुल स्कूलमा पुगेर उहाँले करिब 21,000 रूपियाँ बराबरको दैनिक उपभोग्य सामान प्रदान गर्नुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेललाई चामल, तेल, दाल, आलु, फलफूल प्रदान गर्नुभयो। वृद्धा र गुरूकुलका विद्यार्थी सहित 27 जना आश्रित छन्। शुक्लागण्डकी 12 कुखुरा पालन र शुक्लागण्डी 4 भित्री बजारमा थापा फ्रेस हाउस सञ्चालन गर्दै आएका पौडेलले जन्मदिनलाई सामाजिक क्षेत्रमा लगाएर मनाउने उद्देश्यले केही सहयोग लिएर आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस क्षेत्रलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेलले सबैको साथ र सहयोगले वृद्धाश्रम र गुरूकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो। मुस्ताङमा 2 सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका बीवाईडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरोला नाकामा नियन्त्रणमा लिएका 30 सवारी साधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गोलमा जोमसोमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेलको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधनहरू नेपाल भित्रिएका थिए। मुगलिङ पोखरा सड़क खण्ड अन्तर्गत तनहुँमा निर्माणधीन 4-लेन पुलको भौतिक प्रगति 85% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 जोने मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक प्रगति भने 81.2% रहेको जनाइएको छ। हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर नेटवर्क आर्चको काम भइरहेको मुगलिन पोखरा सड़क योजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले बताउनुभयो। यो निर्माणधीन पुलमा जम्मा 6 वटा स्पान छन्। त्यसमध्ये बीचको 2 वटा स्पानमा नेटवर्क आर्चको काम भइरहेको छ। उहाँले भन्नुभयो, एकतिरको कंक्रिट नेटवर्क आर्च बनिसकेको छ, अब त्यसलाई लोड दिएर स्ट्रेसिङ गरी टेका फुकाउने काम हुन्छ भने अर्को आर्चको काम पनि भइरहेको छ। उक्त पुल निर्माणका लागि 2079 साउनमा सम्झौता भएको थियो। 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 ठेकाको म्याद सकिएपछि आगामी 2083 असार 19 लागि म्याद थप भएको थियो। थप भएको म्यादमा पुलको काम सम्पन्न नहुने देखिएपछि निर्माण व्यवसायले दोस्रो पटक म्याद थपका लागि निवेदन दिएको उहाँले बताउनुभयो। निर्माणधीन पुल 315 मिटर लामो र 23 मिटर चौडाइको हुनेछ। 1,21 करोड़ रूपियाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल पृथ्वी राजमार्गको सबभन्दा लामो आर्क डिजाइनको 4 लेनको हुनेछ। हाल नदी माथि रहेको 2 लेनको पुल 370 मिटर लम्बाईको रहेको छ। सोही पुलभन्दा करिब 50 मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो। जिल्ला कृषि विकास कार्यालय तनहुँले आबुखरिन गाउँपालिका 2 स्थित खोला गाउँका कृषकलाई 50% अनुदानमा 50 वटा मौरीका घार वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रोधीखोला कृषक समूह मार्फत कृषकलाई मौरीका घार हस्तान्तरण गरिएको हो। कृषि उद्यम विकास, रैथानी बाली प्रवर्धन, जलवायु मैत्री प्रविधि प्रवर्धन तथा निर्यातजन्य बाली प्रवर्धन कार्यक्रम अन्तर्गत घार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान र जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले संयुक्त रूपमा कृषकलाई मौरीका घार हस्तान्तरण गर्नुभयो। लमजुङका सबै स्थानीय तहमा चालू आर्थिक वर्षको पशु पूर्णखोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशु पूर्णखोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्लास्थित भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा बेसरको वडा नम्बर 10 सहित चारवटा गाउँपालिका र दोस्रो चरणमा बेसर सहित चारवटा नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो। जिल्लामा सम्पन्न पशु पूर्णखोप कार्यक्रम अन्तर्गत करिब 2,00,000 डोज खोप लगाइएको कार्यालयले जनाएको छ। लमजुङमा निर्माणधीन मर्स्याङदी कोरिडोर 220 केबी राष्ट्रिय प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध 12 वर्षपछि हटेको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 3 खुदीदेखि बेसर नगरपालिका 1 उदयपुर सब स्टेशनसम्मको करिब 10 किलोमिटर क्षेत्रमा स्थानीय अवरोधका कारण निर्माणमा बाधा पुगेको थियो। प्रसारण लाइनबाट प्रभावित स्थानीय र आयोजनाबीच जिल्ला प्रशासन कार्यालयमा अवरोध हटाएर निर्माण अघि बढ़ाउने विषयमा 12 बुधे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालका अनुसार प्रशासनको रोहवरमा आन्दोलनरत पक्षका तर्फबाट अधिकार मंच लमजुङ र नेपाल विद्युत प्राधिकरणको मर्स्याङदी कोरिडोर 220 केबी प्रसारण लाइन आयोजनाबीच सहमति भएको छ। प्रभावित स्थानीय बासिन्दालाई समेट्दै आदिवासी जनजाति समुदायका तर्फबाट खेमजङ गुरूङको नेतृत्वको फ्री फायर एण्ड इन्फर्मड कन्सेन्ट एपीको माग गर्दै आयोजनाको निर्माण कार्यमा अवरोध पुर्याइएको थियो। धार्मिक पर्यटन प्रवर्तन गर्ने उद्देश्यका साथ पोखराको प्रसिद्ध तालबराई मन्दिरदेखि माथिल्लो मुस्ताङमा अवस्थित पवित्र दामोदर कुण्डसम्मको 6 दिने धार्मिक तथा पर्यटकीय भ्रमण कार्यक्रम शुरू भएको छ। पोखरा महानगरपालिकाको पोखरा भ्रमण वर्ष र नेपाल पर्यटक यातायात व्यवसाय संघ एनटीभीएको संयुक्त आयोजनामा यो यात्रा शुरू भएको हो। मंगलबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड स्थित फेताको बीचमा रहेको तालबराई मन्दिर परिसरबाट टोलीले यात्राको शुभारम्भ गरेको छ। 6 दिन यस विशेष भ्रमणको क्रममा सहभागीहरूले पवित्र दामोदर कुण्डका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिर र यात्राको रूटमा पर्ने अन्य विभिन्न मठ मन्दिरको समेत दर्शन एवं भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। पोखरा भ्रमण वर्षको सन्दर्भमा आन्तरिक तथा बाहिरी धार्मिक पर्यटनलाई थप गतिशील बनाउन र देशका प्रमुख धार्मिक गन्तव्यहरूलाई आपसमा जोड्नका लागि यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिएको छ। यात्राको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि महानगरले विशेष पहल गरिएको बताउनुभयो। संचारकर्मीहरूको एक टोलीलाई सम्बोधन गर्दै उहाँले धार्मिक क्षेत्रको भ्रमणपछि प्राप्त हुने वस्तुनिष्ठ रिपोर्टको आधारमा महानगरले नयाँ कार्ययोजना बनाउने जानकारी दिनुभयो। पोखराको लेकसाइड स्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्याङ्कनमा अति उत्तम श्रेणीको 3 तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सबैतिर स्वच्छ खानपान खाद्य जन्य समस्याको समाधान भन्ने नारासहित गरेको स्थलगत अनुगमन तथा मूल्याङ्कनमा 100 मध्ये 92 अंक पाएर रिसोर्टले उत्तम मान्यता पाएको हो। होटल रेस्टुरेन्ट चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधि अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रीले उक्त अंक पाएको हो। मूल्याङ्कनको क्रममा पानीको भण्डारण व्यवस्था पानी परीक्षण सम्बन्धी कागजात कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र फ्रिज तथा भान्साको तापक्रम व्यवस्थापन खाद्य पदार्थको भण्डारण अवस्था उपकरणहरूको सरसफाई र बाहिरी वातावरणको सरसफाई लगायत पक्षको अध्ययन गरिएको थियो। फ्रान्सको एभियन ले बैसमा चलिएको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै यसको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनका क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पछि अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्रमा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले सम्झौताको लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राखेको छ, तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट 50 सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनीतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको छ। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरूआत गरेको छ। न्यूयोर्कको न्यूजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरेको जनाइएको छ। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 63 मिनटमा माइकल ओलिसेके पासमा एम्बाम्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाएको जनाइएको छ। इन्जुरी समयको 5 मिनटमा इब्राहिम म्याबेले सेनेगलका लागि 1 गोल फर्काए पनि त्यसको 1 मिनटपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जीत पक्का गरेको जनाइएको छ। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेको खबर छ। उहाँले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूको 57 गोलको कृतिमान तोड्नु भएको छ। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन्। यसरी समूह आईको खेलमा नर्वेले विजय शुरूआत गरेको छ। अमेरिकाको बोस्टनमा बिहान सम्पन्न खेलमा नर्वेले इराकलाई 4-1 गोल अन्तले पराजित गरेको हो। नर्वेको जीतमा स्टार फरवार्ड एर्लिङ हालनले 2 गोल गरेको जनाएको छ। खेलको 29 मिनटमा हालनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए, तर इराकका कप्तान आयमन हुसेनले 39 मिनटमा गोल फर्काउँदै खेललाई 1-1 बराबरीमा पुर्याए। पहिलो हाफ सकिनु अघि 43 मिनटमा हालनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाएका थिए। पहिलो हाफ नर्वेले 2-1 आफ्नो पक्षमा समाप्त गरे। दोस्रो हाफमा नर्वेले थप 2 गोल गर्यो। 71 मिनटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै अग्रता 3-1 पुर्याए। त्यसपछि इन्जुरी समय 92 मिनटमा क्रिस्टियन फर्स्ट भेटले गोल गर्दै नर्वेको जीत सुनिश्चित गरेको जनाइएको छ। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKL AGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दोलेगौंडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
7: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुँदा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0564141094। मोबाइल 98560-2630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
17: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौंडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
13: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौंडा।
15: मोबाइल 98560-55-77।
18: हजुर दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
19: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
9: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
14: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 98461 658
1: समय जति जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिन्छ।

0: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
1: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
0: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

0: शुक्लागण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 3 गते बुधबार, ईस्वीसम्म 2026 जून 17 तारीक सकेसम्म 1948 नेपाल समय 11:46 सूर्यदय बिहान 5:09 भयो भने सूर्यास्त साँझ 7:02 हुनेछ। आज ज्येष्ठ शुक्ल पक्षको तृतीय तिथि, आज विश्व खरेडी रोकथाम दिवस। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 मिनट भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्ल गण्डकी समाचार, 6:36 काया कैरन, 36:00-7:00 नेपाली बहस, 7:00-7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-11 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गाम्बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15 एक बजीसम्म विभिन्न पब्लिक संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 युनिकी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीत, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोकचौतारी, 6:36 नेपाल दर्पण, 6:36-7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 विभिन्न गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छ। 8:45-9 बिबिसी नेपाली स्वागत साँझ पख, 9:00-10:00 गीत संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछन्। यो तथ्य दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात बुनिया पालो रहेको छ। तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि लुवा प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मूल लिनेछ भने मेहनतले नामदाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने गरिएका कर्मको उचित फल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोराउनु पर्ने हुन सक्छ। वृष राशि, वृषमा अक्षर ई उ ए ओ बाबी बुबे बो परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाहरू प्राप्त जुटाउन सकिनेछ भने दिगो काम प्रारम्भ हुनाले आमदानीका स्रोतहरू बनेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवहरूलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत साधनहरू प्राप्त हुनेछन् र साधातिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जोड्नाले दैनिकमा परिवर्तन आउनेछ। मिथुन राशि, मिथुन राशिमा अक्षर काकेको गङ्ग छकेको छ। इच्छा शक्ति बढ्नुका साथै कीर्तिमानीको कामले यस दिन अवसर प्राप्त हुनेछ। समयमा फुर्सदिलो देखिए पनि र सदात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघरका विशिष्ट भोजनका आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो पर्यटनले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने भोलिका घरमा कामहरू सम्पादन हुनेछ। कर्कट राशि, कर्कट राशिमा सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोरेर पर्यटन गर्नु पर्ला। अरूको विश्वासमा धोका हुन सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क गर्नाले यात्रा भावना देखिन्छ। दोस्रोदेखि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम गर्न सफल भइनेछ भने तारिफ योग्य कामले प्रशंसकहरू बढ्नेछन्। ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ। सिंह राशि आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने पर्यटन गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत साधन जुट्नाले गरिएका कर्मको प्रतिफल प्राप्त हुनेछ। सततिर बसाएको स्थानान्तरण वा टाढाका यात्रा गर्ने सम्भावना देखिनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ भने सरसाप पैपरि आउने कामले रकम बाहिरिन सक्छ। परिस्थिति जन्य समस्याले अलि दुःख पाइनेछ। कन्या राशि, कन्या राशिमा अक्षर टोपेको र ठपेको। यदिमानी कामको यस दिन लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नै क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनज्ञ फाइदा हुनेछ भने कर्मयोगले आमदानी समेत बढ़ाउन सक्छ। मेहनती आयोजनका नयाँ स्रोतहरू फेला पर्नेछन् तर व्यवसायमा
लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नु पर्ला। तुला राशिमा अक्षर र रिडुरेरो ताती तुते अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने संवादात्मक परिस्थितिले अल्मलाउन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म सेवा लक्ष्यमा प्रवृत्त गराउनेछ। शुभ चिन्ता गरेर साथ दिनेछन् भने भविष्यका लागि कर्म निश्चय गर्ने समय छ। सागरतिर कृतिमानी कामको यसले सौभाग्य प्राप्त हुनेछ। स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून अग्रतिमा चित्त बुझाउनु पर्ने परिस्थिति देखिनेछ। स्वास्थ्यका लागि आविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको कामहरू दोहोर्याएर प्रयत्न गर्नु पर्ला, पछि फाइदा हुने काम गर्न सकिनेछ। धनुराशि धनराशिमा भविभू ढका डबे शुरूमा रमाइलो यात्रा रोमञ्चनको आनन्द लिने समय छ। अतिथ्यपूर्ण सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विभिन्न भौतिक साधनहरू जोडाउन सकिनेछ, तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर सत्यमा कमजोर देखा पर्न सक्छ। प्रतिशत नतिजा कमजोर देखिनाले उही काम दोहोर्याउनु पर्ला। मकर राशि अनुनामा अक्षर भोज जेखेको खेको गागी रोकिएका कामहरू बन्नाले मनगेला हुनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ योजनाहरू शुभारम्भ हुनेछ। आठ गर्दा ठूलै कामहरू पनि सम्पादन हुनेछ। सन्ततिर भने आशा देखाउनेहरूले धोका दिनेछन् भने आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। कुम्भ राशिमा चाहिएको साथी सुशेष सोध सुख समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने तार्मिक काम गर्दा धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव पर्नेछ भने सानोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीका स्रोत पनि बढ्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ। अन्तिममा मीन राशिमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ भने अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव पर्नेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ भने आमदानीका स्रोतहरू बढ्नेछन्। राशिफलमा जस्तो भने तापनि भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पालो रहेको छ। जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल असार महिनाको 3 गते बुधबार आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ जस जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो हिम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यता पनि आफ्नो इष्टमित्र दाजुभाइ साथीसँग आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनाहरू पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पार्क परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूको सूचना टिपाउन सक्नुहुन्छ। 0 5 3 4 0 5 4 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1 1
गर्नुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पनि यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यसैसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भनेर सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16069, 9807-25229।
8: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43322, 9807-69142।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26D साखे हुँदै मगयाम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मगयाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841-16878, 9825-52763।
10: सुन होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
11: टिचर। मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
13: आह, आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
14: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
14: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
14: मोबाइल नम्बर 9827109066 र 9840694530।
15: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्डकुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स, सुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856026676।

0: connect your dream, connect your future. Steel, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार पूरे हुँदा मार्किङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-84 र 98-62-38-73
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
4: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 मोबाइल 98-5-22-938 र 98-028-22-938
6: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेसन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98-560-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेसन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यही दुईवटामा तरकारी पसलको आडैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा हिमाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
10: घरेसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0-65-570-52 मोबाइल 98-560-28-587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
17: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
18: पंडित बहादुर सिंह पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
19: ओमकार।
18: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
19: ओमकार।
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार।
18: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
18: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: Chainsaw. ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana. Juega responsablemente. Si tienes 18 años o más para comprar, jugar o reclamar premio.
2: फुटबल तथ्याङ्कमा चाहिँ 1981 देखि 2022 सम्मको अवधिमा चाहिँ खडेरी बढ्नुमा चाहिँ यो एटमोस्फेरिक इभापोरेसन डिमान्ड एक किसिमको तिर्खाएको वायुमण्डलको कारण चाहिँ 40% रहेको छ भन्ने रहेको छ। भनेपछि यो समग्रमा चाहिँ उष्णदर तात्ने दर जुन बढ्दाखेरि चाहिँ यो प्रक्रिया हुन्छ, त्यस कारणले गर्दा यसको प्रभाव हामी कहाँ पनि परिरहेको छ।
0: त्योसँगै यस्तो हिमनदी पग्लिने कुरा पनि जलवायु परिवर्तनसँग जोडिएको छ। यसमा चाहिँ अल्पकालमा पानी बढ्ने र दीर्घकालमा पानीको अभाव हुने भनिन्छ, मान्छेहरूले चाहिँ राम्रोसँग बुझ्न नसकिरहेको अवस्था छ। अलिकति यसलाई सही रूपमा बुझाइदिनुहोस्, हिमनदी पग्लिने यो जलवायु परिवर्तनको कारणले यसले चाहिँ अहिले पानी ल्याउने पछि नपाउने भन्ने कुराहरू कसरी जोडिन्छ?
2: एकदमै यो जलवायु चक्र अनिश्चित हुँदाखेरि यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौँ। जस्तै अब 2081 सालमा चाहिँ असारमा एउटा समाचार आएको थियो, पूर्वी नेपालमा बाढी पहिरो, पश्चिम नेपालमा खडेरी। भनेपछि एकै समयमा हाम्रो चाहिँ एउटै भूगोलमा चाहिँ कति चाहिँ फरक आउँदो रहेछ त, होइन? पूर्वतिर मान्छे हाताहाती भइरहेको छन् बाढीले, पश्चिमतिर चरम खडेरी भएको स्थिति छ। त्यस कारणले गर्दाखेरि जुन अहिले विश्वव्यापी चाहिँ जुन ग्लोबल वार्मिङको चाहिँ सिनारियोमा आउँदाखेरि चाहिँ यसले पृथ्वीको तातिने दर बढ्दै जाने भन्ने किसिमको सर्वविदितै भएको कुरा हो। अब यसले विशेष गरी हाम्रो क्षेत्रमा त अब हिमाली भागहरू त हिमतालहरू फुट्ने जोखिम भइहाल्यो, त्यसपछि गएर हिम श्रृङ्खलाहरूको हिउँहरू पग्लने, भनेपछि यसले चाहिँ त्यसरी एक अकस्मातको बाढीहरू जस्तै सेतीको बाढी आएको थियो 2012 गत वर्ष पनि हाम्रो चाहिँ हुम्लामा जमिन भाँचिएको थियो, त्यहाँ चाहिँ त्यो तलपट्टि पर्माफ्रस्ट भन्ने हुन्छ तपाईँको चाहिँ हिउँको तह, त्यो हिउँको तह चाहिँ पग्लिएर अनि त्यो भाँसिएको स्थिति छ। त्यस कारणले गर्दाखेरि त्यसले फेरि के भन्दा आकस्मिक रूपमा बाढी पहिरो त्यसबाट ल्याउन सक्ने भयो। त्यो सँगसँगै फेरि जलको चाहिँ एउटा सञ्चय छ त्यो पनि कमी हुने भयो फेरि जुन प्राकृतिक रूपमा। त्यस कारणले यो चाहिँ प्राकृतिक चक्रमा आउने जुन परिवर्तन छ अथवा जलवायु चक्रमा आउने परिवर्तनले चाहिँ विषम परिस्थिति भनौ न, एकैचोटि चाहिँ दुईटा हजार्डसहरू होइन विपदहरू पनि लिएर आउन सक्ने र एउटा विपदको असर अर्कोमा पर्ने त्यस्तो किसिमको पनि देखिन थालेको स्थिति छ।
0: जस्तो हिउँहरू पग्लिरह्यो अथवा त्यहाँको बरफ पग्लिरह्यो भनेदेखि पग्लिँदै पग्लिँदै 2-4 दशक, 5 दशक, 6 दशक, 7 दशक पछि चाहिँ त्यो कतै एकदमै कम भएर भोलि हिमालबाट आउने हाम्रा खोलामा पानी पनि घट्ने हो कि भन्ने एक किसिमको चिन्ता नै, त्यो चिन्ता चाहिँ कतिको जायज छ हाम्रो नेपालको लागि?
2: होइन, त्यो चाहिँ अब जस्तै हाम्रो चाहिँ विशेष गरी अब नदी प्रणालीमा अब तीन तहका नदीहरू भन्छौँ हामीले, चाहिँ तीन तहका नदीहरूमा चाहिँ अब पहिलो तह भनेको हिम श्रृङ्खला हिमालयबाट ओरिजिन भएकाहरू, हिमालयमा मुहान भएका नदीहरू हुन्। त्यस कारण हिमालयमा मुहान भएको नदीहरू अब हाम्रो विशेष गरी अब तीनटा नदी प्रणाली कोशी गण्डकी कर्णाली, त्यो उनीहरूको चाहिँ सबैको चाहिँ मुहान नै त्यहाँ छ। त्यस कारणले गर्दाखेरि त्यहाँ प्राकृतिक चक्रमा भएको परिवर्तन अथवा त्यहाँ चाहिँ हिउँको पग्लने दर बढ्ने अथवा त्यहाँ चाहिँ कुनै किसिमको विपद भएको अवस्थामा हाम्रो जलीय चक्रमा असर परि नै हाल्छ। र फेरि हाम्रो चाहिँ ग्लेसियर फेड रिभरहरू भन्छौँ हामी, ती रिभरहरूमा चाहिँ जब चाहिँ हिउँको मात्रा घटिसकेपछि त्यसको बहाव चाहिँ कम हुने त्यो सुनिश्चित नै कुरा भयो। त्यसले चाहिँ हाम्रो जीवन चक्रलाई नै असर गर्ने, जस्तै अब कतिपय क्षेत्रहरूमा अब एउटै नदी प्रणाली भएको तपाईँको चाहिँ क्षेत्रमा 5-6 हाइड्रो पावर छन् होइन, त्यसबाट जलविद्युत हामीले निकालिरहेको अवस्था पनि छ र त्यसले चाहिँ प्राकृतिक बहाव प्रणालीमा कम हुँदाखेरि त्यो जलविद्युतलाई पनि त्यसले प्रभावित पार्ने कुरा भइगयो। यसले चाहिँ जुन एउटा सामाजिक अस्थिरता भनौ न एउटा चाहिँ होइन सम्म चाहिँ सृजना गर्न सक्ने स्थिति हुन्छ।
0: त्यो सँगसँगै यस्तो मनसुनको अवधिमै चाहिँ लगभग औसतमा जति पानी पर्थ्यो त्यति पानी चाहिँ पर्ने, तर सुरुतिर असारको सुरुतिर नपरिदिने अथवा साउनको बिचैमा नपरिदिने लामो समय र अन्तिमतिर असोजतिर चाहिँ 2-4 दिनमै धेरै पानी पर्दिने, यस्ता किसिमका घटनाहरू चाहिँ बढेका छन् भनेर पछिल्लो समयमा भन्ने गरेको छ। यस्तो किसिमको घटना बढ्यो भने चाहिँ नेपालमा कस्ता किसिमका समस्याहरू आउन सक्छन्, विशेष गरी सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएर हेर्दाखेरि चाहिँ?
2: अब यसमा चाहिँ जुन असार साउन भदौ असोजमा हामीले यसमा कुरा गर्दाखेरि पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब एकनासको वर्षाहरू वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो. अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढ़िरहेको छ. अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ, मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ शुरूआत बिन्दु मनसुन अनसेट भन्छु, त्यो अनसेट पनि अलिकति पछि ढकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब 15 पुगेको स्थिति छ. त्यसमा चाहिँ एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो. अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन अब अझ अलि पहिला चाहिँ हामीले 40-50 वर्ष अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिमतिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो. अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नि हुन्छ. अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन, जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाई गर्ने पनि जब वर्षा शुरू हुन्छ त्यसपछि गर्नु पर्यो होइन, एउटा त्यसरी चाहिँ प्रभावित हुन सक्छ हामीले चाहिँ. अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ. जस्तै एकनासको वर्षा हुनु र 4-5 दिनमा अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित 4-5 घण्टामा भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ. त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो.
0: पानी र पर्वत विशेष बदलो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौं. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना.
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो.
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा.
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला.
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
3: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन.

0: शुक्ला गन्दकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562652।
3: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141111178 98560078।

0: पार गर्ने लागि सक्दा पनि अब अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसुन आउन सक्छ र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ।
1: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औसत मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर तपाईँहरूले भन्दै आउनुभएको छ। आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन। यसले हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको संकेत हो?
0: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिलेकाहीँ अनिश्चित बनिदिन्छ होइन, अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन। फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एलनिनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एलनिनो चक्र पनि भर्खरै शुरूआत भएको चाहिँ समाचारहरू आइसकेको छ र अहिलेको परिस्थिति चाहिँ मनसुनको चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ। त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुन सक्ने सम्भावना अथवा एलनिनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो। यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्र मध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ।
1: एलनिनो सुरु नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौं, त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एलनिनो र लानिनो भनेर हामी भन्ने गर्छौं, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिउँ न।
0: जुन एलनिनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागर को पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि। पश्चिमी प्रशान्त महासागर होइन, मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर। अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरू र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन, त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो। तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो। त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ। यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीलाई विकास गर्छ। त्यो अवस्थामा एलनिनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ। त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौँ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने।
1: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुन सक्छ। हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एलनिनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सन्दर्भमा पढ्न पाएका थियौं। त्यसै गरी सुपर एलनिनो भनेर पनि चर्चा गरेको पाइन्छ। साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर शुरू भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार, तपाईँहरूको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एलनिनो को प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
0: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एलनिनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ। 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एलनिनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ भनेपछि त्यो त अवश्य नै हुने भयो। र यसमा चाहिँ फेरि एलनिनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एलनिनो चाहिँ अलि अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 समथिङ कतातिरको एलनिनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ होइन। अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ। तथापि अहिलेको स्थितिमा एलनिनो शुरू भएको स्थिति हो एलिनो सुरु भइसकेपछि फेरि तत्काल त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ होइन, एउटा निश्चित समयपछि त्यसको प्रभाव हामी कहाँ पर्छ। अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एलिनोले बढी सुक्खा हुने देखाउँछ। त्यस कारणले गर्दाखेरि अहिले नै अब एलिनोको चाहिँ यस्तो हुन सक्छ भने हाम्रो अध्ययनले पनि देखाएको छ होइन, सुक्खा बढाउने। तर अब त्यो सुरुवातको बिन्दुमा भएको हुनाले त्यो अझै बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान सी सर्फेस टेम्परेचर भन्छ एसएसटी, त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ। र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन, तपाईँको चाहिँ यो आउने हिउँदसम्म पनि यसको प्रभाव रहिरहन्छ
1: भनेको कति लामो समय चाहिँ रहने सम्भावना चाहिँ रहन्छ, दुई महिना चार महिना छ महिना भन्दै
0: कसरी एलिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि, एलिनो अथवा लालिना हामीले जुन कुरा गर्यौं यो चक्र भनेको तपाईँको चाहिँ दुई वर्षदेखि छ वर्षसम्मका चक्र हुने, फेरिरहने चक्र हुन्, जस्तै दुई वर्ष एलिनो भयो त्यसपछि फेरि न्यूट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यसरी जान्छ। कुनै कुनै तीन वर्ष पनि हुने होइन, त्यसैले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त पूर्वी प्रशान्त महासागर क्षेत्रमा सुरु भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिनापछि यसको बढी देखिन्छ होइन, त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ, टेलिकनेक्सन्स भन्छौँ हामीले चाहिँ, टेलिकनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बङ्गालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ। तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ, किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्छ। एउटा निश्चित होइन, अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नभएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोचेको।
1: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुन सक्छ, जस्तो धान रोपाई, तरकारी उत्पादन, पशु पालन लगायत भयो, कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढी आउन सक्ने हुन्छन्, किनकि तपाईँले यो सिजन मात्र नभएर अर्को सिजन एक दुई वर्षै कुरा गर्नुभयो, कस्ता किसिमको समस्याहरू बढी देखिन्छन्?
0: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलि बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छ। जस्तै अब हामीले चाहिँ सिंचाईको मात्रा चाहिँ घट्ने, सिंचाईको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो। जुन हाम्रो चाहिँ पानीको बहाव छ, पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त, एउटा त्यो रूपमा जानु पर्यो। अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने, जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी संकलन गरेर अर्को काई अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ के अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त, जमिनको चिस्यानलाई जोगाउनु पर्यो एउटा चाहिँ झनैसी हामीले चाहिँ जुन मल्सिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौँ नि छापो होइन, त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो, त्यो चाहिँ गऱ्यौँ भने जस्तै अब हुने 2027 लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ।
1: हजुर, त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन नेपालमा, जस्तो एक किसिमले जलवायु परिवर्तन कुरा भयो, सँगसँगै एलिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो।
0: हजुर, त्यो गर्नुपर्छ। अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन, अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो। जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढे हुने बढी सम्भावना छ भनिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन, जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू, त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो। अहिले समयमै सूचना पनि दिएको थियो, यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ। जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन, त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ सोच्नु पर्यो.
1: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला. सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता कतिको देख्नुहुन्छ? हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन देखिएको छैन.
0: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम शुरू गरेको थियो होइन, जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन. अब त्यसमा चाहिँ मा चाहिँ किसानलाई सुसूचित हुने अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञानले मात्रै यो कुरा भनेर भएन, यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पर्यो होइन. र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्ड ले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन. त्यस कारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन. अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ, जस्तै अब यसमा चाहिँ अब डीएचएम नार्क केयर नेपाल र आईएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिरा जिल्लाको नराह गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन. त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौ होइन, त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ.
1: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा शुरूआत भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नुभएको छ तपाईँले?
0: अब यसमा चाहिँ विश्व मौसम संगठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ शुरू गर भनेर नेशनल मेट्रोलोजिकल एण्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ त्यो सूचना जारी गरेको थियो. र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलि त 13-14 नै त्यो कामहरू शुरू गयो, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ. एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सिकप र आईएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसेप्टेड टुल बनाएको छ. र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्कको चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले. र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरी को जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौँ होइन. त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो अब ढिलै गरे पनि जुन खडेरी एन्टिसिपेटरी टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन्, जस्तै हामीले अहिले एसपीआई इन्डेक्सको माध्यमबाट हेर्छौँ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप बलियो हामी बनाउन सक्छौ. र यो सूचना चाहिँ अब स्थानीय पालिका अथवा तपाईँको गाउँपालिका र नगरपालिकामा पनि हामीले सुसूचित गराउनु पर्यो.
1: हामीले दीर्घकालीन रूपमा हेर्यौँ भने अब जलवायु परिवर्तनको असरको कारणले भोलिका दिनमा खडेरी अथवा सुक्खाको अवस्थाहरू बारम्बार आउने कुरा एउटा त्यो सम्भावना छँदैछ. त्यो सँगै यसपालि एलनिनोको प्रभावले गर्दाखेरि आउने कुरा पनि सुक्खा अथवा खडेरीकै जोखिम पनि अबको 1-2 वर्ष कायम रह्यो. यसरी हेर्दाखेरि हाम्रो संघीय सरकार पालिका विपद व्यवस्थापन गर्ने निकायहरू उनीहरूले चाहिँ मनसून सुक्खाको सम्भावित प्रभाव कम गर्नको लागि अहिले नै गर्नुपर्ने तयारी चाहिँ के हो? तपाईँको सुझाव के छ? अहिले नै यो कुरा चाहिँ गरेदेखि कम्तीमा जोखिम अलिकति भए पनि घट्थ्यो कि भन्ने यस्तो?
0: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौँ. जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ सो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अहिले कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन, जस्तै विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन,

0: पानी चाहिँ वेस्ट नगर्ने, खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिंचाई भन्छौँ नि, होइन, ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ? थोपा सिंचाई चाहिँ अब जस्तै चाहिएको बेलामा सिंचाई दिने, फेरि तपाईँको हुने, अनि फेरि त्यो जल संरक्षण गर्ने। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू, जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो, उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने के निर्माण गरेर उसलाई कति दिने त, होइन, 10,000-20,000 कति दिन सकिन्छ, होइन, किन भन्दा उस तू त बाँच्नु पर्यो नि पहिला चाहिँ। यस्तो किसिमले तयारी हामी गर्नु पर्यो।
1: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिगदेलसँग कुराकानी गरिरहेका छौं। अवश्य हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौं। जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ, र कुन कुन क्षेत्र सबैभन्दा बढ़ी जोखिममा पर्ला नेपालका, पनि कुन क्षेत्र अलिकति बढ़ी जोखिममा पर्ने सम्भावना देखिन्छ?
0: अब यसमै हामीले चाहिँ हामीले अध्ययन चाहिँ हामी आफैले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिटरेचरहरू पनि पाएका थियौँ। सन् 2050 सम्ममा चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि। भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो। अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ। त्यसपछि गएर मूल्य वृद्धि, त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति, त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ, जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने। त्यसले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पर्यो, नीति नियमहरू बनाउँदाखेरि अब चाहिँ उत्पादन 2050 सम्ममा घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन, एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ। र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन, जुन फ्ल्यास ड्रट्सहरू छ त्यो विकसित हुने क्रम चाहिँ बढ़िरहेको छ करिब करिब 2010 पछि। त्यस कारणले गर्दाखेरि र 2000 पछिको अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ आवृत्ति चाहिँ बढ़िरहेको छ। र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ़्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ पानीको संकटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो, अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौ होइन, त्यसमा हामीले ध्यान दिनु पर्यो। अनि त्यसपछि गएर डडेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने, किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिटेर नपार्न त सक्दैनौ, यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो। अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड़ दिनुपर्ने हुन्छ होइन, न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु। जल संरक्षणलाई हामीले गर्यौं भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौ होइन, र अर्को चाहिँ सिंचाईमा हामीले अलिकति ऊ गर्नु पर्यो। जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिंचाई छ, र सिंचाई योजनाहरू पनि समयमा होइन ठुल्ठूला सिंचाई योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन्, तर ती 10 वर्ष 15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ, तर चाहिँ उता चाहिँ तपाईँको डिमाण्ड छ होइन पानीको आवश्यकता छ, यता हामी सिंचाई सुरु गर्ने भनेर काम सुरु गरेका छौँ तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दा अब चाहिँ हामीले ती कामहरू चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु।
1: हजुर, त्यसँगै जस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ शहर बसाई सराएको कुरा, त्यसै गरी खाद्य संकटबाटै सामाजिक द्वन्द पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने, तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई चाहिँ नेपालमा चाहिँ नेपालको हकमा चाहिँ?
0: होइन, अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एकपछि अर्को विपदको सामना हामीले गरिरहेका छौँ, त्यस कारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ संकट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ, त्यस कारणले यसले संकट लिएर आउन सक्छ होइन। तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन, अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन, जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन, खाद्य उत्पादन नै घटेपछि खडेरीबाट, अनि चाहिँ त्यसपछि मानिसहरूको अनि

0: बेरोजगारी दर होइन बढ्ने, अब यसको त फेरि लामो लहरो आउँछ नि त, त्यस कारणले गर्दा
1: जोखिम त कतै न कतै छन् जी भाइ,
0: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ। त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौ, त्यही अनुसारको योजनाहरू होइन कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोशिश गरौं, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौं, त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
1: यो सबै खडेरी व्यवस्थापनको लागि नेपालमा अहिले नै चाहिँ नीति कानूनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
0: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन, जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरहरू चाहिँ, अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी उन्मुख भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौँ होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी संकटग्रस्त अथवा सुक्खा संकटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ, त्यस कारण अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौ त्यस दिशामा अघि बढ्नुपर्छ।
1: अघि मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ, यस्तै गरी दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक तीन दशक चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदिनुहोस् भन्ने लाग्थ्यो, छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा लामो समय पछाडि पनि सहयोग पुग्थ्यो भन्ने चाहिँ।
0: अब यसमा चाहिँ यो फडेरी एउटा प्राकृतिक अवस्था नै हो, तर प्राकृतिक अवस्थामा चाहिँ हामीले कम गर्न सक्ने भनेको चाहिँ हामीले जलको सञ्चय गर्ने नै हो। जस्तै खडेरी पर्याप्त वर्षा नभएपछि खडेरी हुने हुनाले अब त्यो वर्षालाई चाहिँ अब अथवा त्यो पानी अपुग पानीलाई हामीले चाहिँ कहाँबाट लिएर आउन सक्छौँ त, त्यो परिपूर्ति गर्ने, जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पर्यो, त्यसलाई हामीले तान्ने मात्रै होइन पुनर्भरणको लागि हामीले चाहिँ एउटा चाहिँ हरियाली हामीले कायम गर्नु पर्यो, भनौँ वन जंगलको एउटा निश्चित तपाईँको चाहिँ होइन पर्सेन्टेज हामीले कायम गरिराख्नु पर्यो होइन। अनि त्यसमा चाहिँ अब तीव्र शहरीकरणले गर्दाखेरि फेरि शहरी क्षेत्रहरूमा त्यो अभाव छ, त्यसमा पनि पुनर्भरण गर्ने ठाउँहरू रिचार्ज गर्ने ठाउँहरू हामीले राख्नु पर्यो होइन। त्यस कारणले गर्दाखेरि मुख्य चाहिँ पानीको परिपूर्ति हामीले कसरी गर्न सक्छौँ, जल संरक्षण हामीले कसरी गर्न सक्छौँ होइन, त्यो दिशामा चाहिँ अब हामीले लाग्नुपर्ने हुन्छ। अब त्यसलाई चाहिँ हामीले अलिकति यो इकोलोजिकल रेस्टोरेसन को हिसाबमा हामीले जानुपर्ने हुन्छ, हरियाली कायम गर्ने र यसमा चाहिँ जमिन मुनि जललाई पुनर्भरण गर्ने कार्यहरू, यसमा चाहिँ हामीले अब विभिन्न तरिकाले चाहिँ पालिकाहरूले यसमा काम गर्न सक्छ।
1: अब आजको कार्यक्रमबाट हामी विदा हुँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा खडेरीको जोखिम कम गर्नको लागि चाहिँ के गर्न सक्छन्, छोटो सन्देश तपाईँको हरेक व्यक्तिको तहमा जाँदा चाहिँ के गर्न सक्लन्?
0: अब हामीले चाहिँ एउटा हामी जलवायु अनुकूलित तपाईँको प्रणालीमा हामी जानु पर्यो, हामीले चाहिँ होइन एउटा चाहिँ जलवायुको जोखिम छ भनेपछि अब त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ कार्यविधि हामीले हुनु पर्यो, हाम्रो कार्यहरू होइन एउटा त्यो हुनु पर्यो। अर्को चाहिँ हामी व्यक्तिगत रूपमा पनि हामीले चाहिँ खडेरीसँग जुझ्नको लागि हामीले प्रयोग गर्ने पानी होइन अथवा पानीका स्रोतहरू पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने दिशामा हामी जानु पर्यो, एउटा किन भन्दा एउटा गाउँमा अथवा एउटा वडामा निश्चित ठाउँहरूमा त मुहानहरू छन् होइन, त्यो मुहानहरू भनेको त्यहीको स्थानीयले प्रयोग गर्ने भएको हुनाले प्रत्येक व्यक्ति अथवा समाजको एउटा दायित्व बन्छ, त्यसमा चाहिँ हामीले कसरी त्यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी प्रयोग गर्न सक्छौ त, त्यसको बचत भनौँ न यसरी किसिमले किफायती रूपमा हामीले पानीको प्रयोग गर्नु पर्यो, मुहानको हामीले संरक्षण गर्नु पर्यो र पुनर्भरण गर्नु पर्यो, यो त प्रत्येक व्यक्तिले नै आफ्नो कार्यशैलीले लाई सुधार गर्ने हो भने होइन र त्यसलाई संरक्षण गर्ने हो भने पनि त्यो कार्य गर्न सक्छ।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो यो खडेरीको बढ्दै गएको जोखिम र यसपालि एलनिनोले तर्साइरहेको यो समयमा विज्ञको तर्फबाट आफ्नो कुराहरू राख्नुभयो, यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद सर।
0: हजुर, उज्यालो रेडियोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल। अब भने आजको बदली त नेपाल समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्नेत बिदा हुन्छु। नमस्कार।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पूर्ण पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै सिफ्टमा काम चल्दै। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत। तराई क्षेत्रमा गर्मी बढ़दै गएको छ। मनसुनी वायुको आंशिक प्रभाव रहे पनि विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा गर्मी तत्काल घट्ने सम्भावना छैन। तराईका अरू क्षेत्रमा पनि गर्मी बढ़ेको हो। तराईमा पर्याप्त वर्षा हुन सकिरहेको छैन। यसकै कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रूपन्देही, दाङ तथा आसपासका जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चाँपिए रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहे पनि मनसूनको सक्रियता मुख्यत पहाड़ी र हिमाली क्षेत्रमा केन्द्रित छ। महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही ठाउँ र मधेशको एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। तर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँमा मौसम मुख्यतया सफा नै रहने र तातो दिनको अवस्था कायम रहने महाशाखाले जनाएको छ। लगातारको गर्मीका कारण बाल बालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिर दिउँसोमा काम गर्ने श्रमिकहरू बढ़ी प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। टाउको दुख्ने, थकान बढ़ने तथा हिट स्ट्रोकको जोखिम रहने भएकोले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुती कपड़ा प्रयोग गर्न सुझाव दिइएको छ। महाशाखाका अनुसार तत्काल मनसून भित्र नै सम्भावना छैन। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदैछ। बढ़दो मरूभूमिकरण र खडेरीका विरूद्ध जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ। खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे आजको दिन चर्चा गर्ने गरिन्छ। केही दिन अघि विकास भएको एलनिनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढ़ेको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जून 11 तारीक अर्थात 6 दिन अघि एलनिनो विकास भएको हो। यसपटक सुपर एलनिनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओ को चिन्ता छ। विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एलनिनो र लानिनो। समुद्रको पानी सामान्यतया भन्दा धेरै तात्यो भने त्यसलाई एलनिनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिनो भनिन्छ। अहिले एलनिनो अर्थात प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्रवाध्यापक डाक्टर मदन सिग्देल एलनिनोको प्रभाव नेपालमा स्पष्ट देखिने बताउनुहुन्छ। यसका लागि अहिले नै पूर्व तयारी गर्न पनि उहाँको सुझाव छ। औषधि व्यवस्था विभागले एकै पटक 5,000 भन्दा धेरै औषधि पसल अर्थात फार्मेसीको दर्ता खारेज गरेको छ। विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो। विभागका अनुसार तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी छन्। दर्ता खारेजपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल संचालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। गएको जेठ 28 नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको हो। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको छ। नवयुवा आन्दोलनको क्रममा गएको भदौ 24 बुढा लीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। पछि नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य शुरू भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने अहिलेसम्मकै सबैभन्दा ठूलो साइज अर्थात व्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, चोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढ़ाएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ। अब चाँडै अन्य प्रक्रिया शुरू हुने इन्जिनियर श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यका विभिन्न क्षेत्रमा सहज र प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन रात दुवै शिफ्टमा काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देशक केसीलाई विशेष अदालतले 4 थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। यसैबीच विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्लीराज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,09,000 असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्य पूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा चारजनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति अर्थात समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको बीबीसीले जनाएको छ। इजरायल तर्फबाट भएको पछिल्लो ड्रोन तथा हवाई आक्रमणमा नवा तिहा क्षेत्रमा कम्तीमा चारजनाले ज्यान गुमाएका कतारी संचार माध्यम अल जजिराले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई लेबनानको अवस्था व्यवस्थापनमा अधिक जिम्मेवार हुनुपर्ने भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ। ट्रम्पको भनाईपछि अमेरिका इजरायल सम्बन्धमा नयाँ दरार देखिन थालेको विश्लेषण गरिएको छ। अमेरिका इरान वार्तामा अमेरिकी पक्षका उपराष्ट्रपति जेडी भान्सले इरानले शर्त पालना गरेमा वास्तविक फाइदा पाउन सक्ने बताउनु भएको छ, तर उसले इरानले आतंकवाद र आणविक कार्यक्रम समर्थन जारी राखेमा कुनै लाभ नपाउने चेतावनी पनि दिनुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा साबिक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 3 गोल गरे। अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेस्सी र क्लोजपछि फ्रान्सका किलियन एम्बाप्पेले 14 गोल सहित पछाइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेस्सी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता भने पाएन। अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरूआत गरेको हो। 6 पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विश्वकप फुटबलमा विजयी शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 गोलले पराजित गर्यो। नर्वेका एर्लिङ हालाण्डले खेलमा 2 गोल गरे। त्यस्तै क्रिस्टियन क्रिसबोर्ट्स र मार्टिन ओडेगार्डले 1-1 गोल गरे। इराकका कप्तान आयमन हुसेनले 1 गोल फर्काए। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी शुरूआत गरेको छ। फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। फ्रान्सको जीतमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पूरा गर्दै ओलिभियर जिरूडको 57 गोलको कीर्तिमान तोडेका हुन्। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या 14 पुगेको छ। अहिले बिहान 9:45 विश्वकप फुटबलमा अस्ट्रेलिया र जोर्डनले खेल्दैछन्। त्यस्तै आज राति 10:45 पोर्चुगल र कंगो बीच खेल हुनेछ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा चर्को गर्मी, सावधानी अपनाउन आग्रह। आज विश्व खडेरी विरूद्ध संघर्षको दिवस मनाइँदै एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज। विभागीय निर्देशनको पुनः पालना गर्न औषधि व्यवस्था विभागको अनुरोध। मेलम्चीको पानी सहज वितरणका लागि पाइप बिछ्याउन शुरू। दिनरात दुवै शिफ्टमा काम चल्दै अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव। इजरायलद्वारा आक्रमण, ट्रम्पद्वारा नेतान्याहुको आलोचना। र विश्वकप फुटबलमा मेस्सीको ह्याट्रिक गोलमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी। फ्रान्स र नर्वेको पनि विजयी शुरूआत।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 98166-34372।
8: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ। आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
9: सम्पर्क 0654142121 मोबाइल 98565391
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
10: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
10: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार फोन नम्बर 0965702090 मोबाइल नम्बर 9846081457 र 9816362632 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0654141142 मोबाइल 9560231128 र 9462614726
15: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
16: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीटी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
13: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445 सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
15: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
13: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
13: हामी कहाँ पर्दा सोफा कार्पेट दराज दन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
17: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार
13: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0654141094 मोबाइल 9856602630
15: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
18: आज पनि खाना काप्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु हुँदैन भने
19: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
18: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्नु कहाँ जाने
19: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
20: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
18: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
21: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमपी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको स्ट्रिङ स्टिलको साथ विश्व स्तरीय जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय हरू उत्तरण दिनुहोस् स्ट्रिङ स्टिल टिएमपी शुद्ध प्रविधिको शक्ति आठको दमको साथमा
23: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
24: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
23: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
25: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
26: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
27: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
25: ओम एम आभूषण सुन चाँदी दोकान
28: प्रोप्राइटर मीन बहादुर सुनार फोन 065-75-537 मोबाइल नम्बर 98-460-69-2046 98-58-00-8
29: शुक्ला गण्डकी एफएम 97.6
30: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
31: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका भाषा
30: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न न

हजुर नमस्कार अनि हार्दिक रूप सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा अम्रेस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ। अम्रेस कार्यक्रममा प्रायोजन गर्दै भएको मेनाभूषण सुन्चारी उद्योगले सिद्धिगौडामा रहेको छ। दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विजनका गरगहनाहरू तासअनुसार पत्थर राखिएका गरगहनाहरू कञ्चनपुर प्रणालीद्वारा नापिएका थापा लसुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँ रोमेन आभूषण सुन्चारी उद्योगमा गएर ढुक्काका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिर भएको गल्लीबाट भित्र छिर्नुभयो भने तपाईँ रोमेन आभूषण सुन्चारी उद्योग खाता भेटाउन सक्नुहुनेछ। बायाँपट्टि रहेको छ आज पनि हामी रहेका छौं बुधबारको बसाईमा। बुधबारको बसाईमा तपाईँको माछा मौली गर्ने सांस्कृतिक लोकभाषालाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि यो समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। मसँग कुराकानी गर्नुपर्दा मजाले भएर एकदमै चहकिलो घाम लागिसकेको छ, घमाइलो रमाइलो भइसकेको छ। तपाईँहरूकोतिर के कस्तो छ? हाम्रोतिर चाहिँ एकदमै मजाले घाम लागिसकेको छ है, गर्मी पनि भइराखेको छ बिस्तारै बिस्तारै। र तपाईँहरू पनि आफ्नो घर सिकनमै व्यस्त हुनुहुन्छ होला, खेतीपाती अब लगाउने होइन, खेतबारीहरू बारीभन्दा पनि खेतहरू अब तयारी अवस्थामा छ होइन। धान रोप्ने असारको महिना चाहिँ 2 गते लगाइसकेको छ, 2-3 गते होइन, 3 गते गइसकेको छ। अब खोला खेतहरूमा पनि धान रोप्दै हुनुहुन्छ होला, धान रोप्ने तर्फमा हुनुहुन्छ होला। तारी युद्धमा त अब पानीकै पर्ख्यामा रहनुपर्ने हुन्छ है। र कतिपय ठाउँमा त कोदो पनि रोप्दै हुनुहुन्छ होला, असारको महिना कोदो रोपिसकेको ठाउँमा असार जेठ असारमै होइन, कुनै ठाउँमा साउनमा रोपिन्छ होइन। त्यही भएर धान पनि रोप्दै हुनुहुन्छ होला, कोदो पनि रोप्दै हुनुहुन्छ होला है। धेरै कामहरू छन् गाउँघरतिर, यता सर्वजना हुनुहुने पनि सम्पूर्ण आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ। जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला भन्न चाहन्छु। विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरूमा अगाडि बढ्नु होला। विशेष सबैभन्दा ठुलो कुरो भनेको स्वास्थ्य हो, स्वास्थ्य राम्रो भयो भने सब कुरा गर्न सकिन्छ। त्यही भएर अलि बढी आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिएर आफ्नो कामहरूमा गर्नुहोला भन्न चाहन्छु। र यतिखेरको मौसम पनि यस्तै छ र समय पनि यस्तै छ भन्नुपर्छ है। गर्मी एकदमै बढेको छ, घाम पनि एकदमै चर्को लागेको छ, लुगा खोकीहरू, टाउको जोख्ने, ज्वरो आउने, यो पानीहरू फेरिन्छ नि त, पानी परेछ मूल पलाउने गर्छ, हरियो पालुवाहरू पराइसकेका छन्, त्यतिखेर पनि अलिकति लुगा खोकी ल्याउने ज्यान अलस हुने हुन्छ, त्यतिखेर पानी पलाउँदाखेरि पनि ज्यान अलिकति अलस हुने होइन, लुगा खोकीहरू लाग्ने, ज्वरो आउने, टाउको दुख्ने हुन्छ होइन। विभिन्न यतिखेर यो असार साउनको महिना भनेको जेठ असारको महिना भनेको यस्तै हो होइन, बिरामी चाहिँ आइराख्ने गर्छ कि पानी फरक हुने कारणले गर्दाखेरि पलाउने गर्छ नि त, नयाँ पानी पलाउने, पालुवाहरू पलाउने गर्दाखेरि। त्यही भएर अलिक स्वास्थ्यमा ध्यान राख्नु होला होइन, नजिकै स्वास्थ्य चौकीहरू छ भने उहाँ जानुहोला होइन। त्यही भएर अलिकति ख्याल गर्नुहोस् भन्न चाहन्छु। रोगहरू एकदमै आजभोलिको टाउको दुख्ने होइन, ज्वरो आउने, चाहिँ लुगा लाग्ने चाहिँ एकदमै नराम्रो छ है, त्यो खक्रक्कै भइहाल्ने, अलिकति सक्दै नसक्ने भइहालेको छ। त्यही भएर भन्न चाहन्छु यति बेलाको क्रम भने तपाईँको माझमा यसो मध्ये सालैजो भाकरा कार्यक्रममा स्थान दिन्छु। रिमाइ सालैजो भन्ने रहेको छ, यसमा आवाज रहेको छ सागर विराही र माया मगरको, लय शब्द जितेन्द्र जङ्केसी र सागर विराहीको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नु सुमधुर सालैजो। Thank you.

0: कोलगेट म्याच प्रेस कुलिङ क्रिस्टल भएको
1: हजुर यसो मधुर कमल तपाईँको माछा राखिसकिए पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ. फेरि पनि अर्को सुमधुर भाकलाई स्थानमा चाहिँ कौरा भाका रहेको छ. यसमा आवाज रहेको छ तारापति सुवेदी पूर्णकला बिसी तेजेन्द्र गुरूङ तेजेन्द्र दुरा त्यस्तै ज्ञान परियार रूपा सिंचाली मर्का आवाजमा पनि रहेको छ भने लयसद तारापति सुवेदीको रहेको छ यति बेलाको सुखानी सुषुमा दुर कौरा भाका

हजुर, यसो मधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रमरको सुमधुर लोकवाकालाई कार्यक्रममा स्थान दिन्छु। यो चाहिँ रोइला दोहोरी रहेको छ। यति बेलाको क्रममा यो सुमधुर रोइला भाका स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा अर्को सुमधुर भाका लिएर उपस्थित हुनेछु।

हजुर, यो सुमधुरका कमल तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि नै सुमधुर मौलिक अनि सांस्कृतिक लोभाकारलाई कार्यक्रममा स्थान दिँदा दिँदै अब नै कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। तीनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनचादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै तपाईँहरूको माझ भने यसो मधुर सोरठी भाकालाई कार्यक्रममा स्थान दिएर आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बल्छु भन्ने सुखद वितोष तपाईँहरू पनि सुन्दै गर्नुहोला। सुगला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत, जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-75537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरोटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
8: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 065-75-2-25, मोबाइल 98-5-30-33-800, 98-4-61-56-58।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगोडाको भेटी बजारमा थापाथरी साउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्लागन्धकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98560043952 र 98066।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9802813424 र 9805614175।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9805607554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस आईडीएफआर विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेछ। संयुक्त राष्ट्र संघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 16 मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाइँदै आएको छ। यस वर्षको दिवसको अवसरमा आईडीएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्र संघका अनुसार आप्रवासी श्रमिकहरूले उठाउने विप्रेषणबाट विश्वभर करिब 80 करोड़ परिवारका सदस्य लाभान्वित छन्। विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब 5 खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन वैदेशिक विकास सहायता रकम भन्दा बढ़ी तथा प्रत्यक्ष वैदेशिक लगानी सरह रहेको उल्लेख गरिएको छ। ती मध्ये एक तिहाई भन्दा बढ़ी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समी कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिक औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकोमा 27 गते थप 27,37,78,000 भुक्तानी गरिएको हो। मंगसिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिक औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आजु देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ। आउँदो साउन 28 गते भित्र नेपाल फर्किन जानकारी उहाँहरूले सरकारलाई गराउनु भएको छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको हो। नवयुवा आन्दोलनको क्रममा भएको भदौ 24 बुढा नीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरू घाइते हुनुभएको थियो। त्यसपछि उपचारका लागि भन्दै सिंगापुर पुग्नु भएको थियो। नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ। देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरूमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ 11 गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइसकेको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको पूर्व महानिर्देशक संजीव गौतमलाई प्रवेशका लागि थुनमा पठाउने आदेश गरेको छ। विशेष अदालतका सदस्य नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली राज श्रेष्ठको इजलासले पूर्व महानिर्देशक गौतमलाई पूर्वपक्षका लागि थुनमा पठाउने निर्णय गरेको हो। विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलको अनियमित र हिनामिना भएको अभियोगमा पूर्वपक्षका लागि थुनमा पठाउने आदेश जारी गरेको हो। ज्ञानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीद्वारा गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,99,000 असुलो पर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसी पक्राउ परेका छन्। अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्याल सहित निर्देशक केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न अतिरिक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्य उमेश कोइराला र विदुर कोइराला पेजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। उनीहरूलाई राहदानी छपाईमा भ्रष्टाचार जन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। औषधि व्यवस्था विभागले एक पटक 5,000 भन्दा धेरै फार्मेसी पसलको दर्ता खारिज गरेको छ। विभागले तोकिएको समय सीमा भित्र नवीकरण नगरेका देशभरका 5,302 फार्मेसीहरूको संचालन प्रमाणपत्र रद्द गरेको हो। विभाग अनुसार तोकिएको कानून अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिश पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत रद्द हुने प्रावधान अनुसार यो निर्णय कार्यान्वयन गरिएको हो। यससँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्। देशभर 26,300 फार्मेसी दर्ता छन्। दर्ता खारिजीपछि यो संख्या 20,998 झरेको छ। विभागले सूचना सम्बन्धी सबै औषधि पसल संचालनहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न आवश्यक प्रक्रिया पूरा गर्न भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। जेठ 28 गते सम्म नवीकरण म्याद समाप्त भई स्वत रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ। गण्डकी प्रदेश सरकारले सोमबार संसदमा पेश गरेको बजेट वक्तव्यमा गडबड़ी भएपछि संसद र मन्त्रीहरूबीच खलबली मचिएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचनले आगामी आर्थिक वर्ष 2083-84 लागि सोमबार संसदमा पेश गरिएको बजेटमा उद्योग तथा पर्यटन मन्त्रीको सिलिङ र वक्तव्यमा हिसाब गडबड़ भएको हो। अर्थमन्त्री शेरचनले 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको थियो, जसमा उद्योग तथा पर्यटन क्षेत्रका लागि 2 अर्ब रूपियाँ विनियोजन गरेको अर्थमन्त्री शेरचनले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालयले वेबसाइटमा राखिएको वक्तव्यमा पनि उद्योग तथा पर्यटन क्षेत्रको बजेट 2 अर्ब नै विनियोजन गरेको उल्लेख छ, जबकि नीति तथा योजना आयोगका उपाध्यक्ष समय जगत्तको समितिले उद्योग तथा पर्यटन मन्त्रालय शुरूमा 64,76,42,00,000 रूपियाँको सिलिङ दिएको थियो भने बजेट फाइल दर्ता गर्दा यो बजेट बढ़ेर 92,49,00,000 रूपियाँ पुगेको थियो। अर्थमन्त्री शेरचनले उद्योग तथा पर्यटन क्षेत्रलाई विशेष जोड़ दिँदै कृषि भूमि व्यवस्था तथा शहरी मन्त्रालयकै बराबर हुने गरी जोड़ दिएर 2 अर्ब रूपियाँ विनियोजन गरेको बताउनुभयो। अर्थमन्त्रीले 2 अर्ब विनियोजन गरेको छु भन्दा पर्यटन मन्त्री यशोदारीमालाई अचम्म पर्नुभयो। मन्त्रालयबाट बजेट र कार्यक्रम पठाउँदा 92,50,00,000 पठाइएकोमा 2 अर्ब कसरी आयो, कसले हाल्यो त यत्रो बजेट? अन्य मन्त्रीहरूमा समेत मुखामुख गरे बजेटको सिलिङ र टुङ्ग्याइएको बजेट बारे जानकारी पाएका सांसदहरू समेत मुखामुख गर्न थाले। केही सांसदले त फोन नै गरेर पनि सोध्न थाले, 92,50,00,000 बजेट कसरी 2 अर्ब पुग्यो त? सरकारका मन्त्री र सांसदहरू सहरू सबैमा खलबल शुरू भयो। सोमबार साँझ नै अर्थमन्त्री पर्यटन र सचिवहरूको समेत छलफल भयो। पर्यटन क्षेत्रमा 2 अर्ब रूपियाँ भने पनि अनुसूचीमा भने 92,50,00,000 नै थियो। बजेट वक्तव्यमै 2 अर्ब रूपियाँ उल्लेख भएपछि यसलाई कसरी मिलाउने मन्त्री र सचिवहरूबीचमै खास खोज चल्यो। खास भएको के हो त? यसलाई कसरी मिलाउने भन्ने खोज्नतिर कर्मचारीहरू लागे। उद्योग र पर्यटन क्षेत्रसँग जोडिन सक्ने अन्य मन्त्रालयका कर्मचारीहरू कार्यक्रमहरू समेत जोडेर 2 अर्ब पुर्याउने गरी लिस्ट तयार गरियो। राप्रपा संसदीय दल नेता पञ्चाराम गुरूङले गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन्। बजेट आउनु ठूलो कुरो नभएको भन्दै उहाँले यसको सफल कार्यान्वयन नै मुख्य चुनौती रहेको बताउनुभयो। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। बजेटमा समावेश गरिएका कतिपय महत्वाकांक्षी योजनाहरू नारामै सीमित हुने खतरा रहेको उहाँले बताउनुभयो। दुलेखौड़ाका युवा व्यवसायी सरोज पौडेल सम्भवले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रम र गुरूकुललाई दैनिक उपभोग्य सामग्री प्रदान गरेका छन्। मंगलबार 43 औं जन्मदिनको अवसरमा शुक्ला गण्डकी दुई गाछे पानी स्थित श्री मुक्तनाथ शुक्ला गण्डकी चियावन धाम र सोही धामले सञ्चालन गरेको ज्ञानमार्ग गुरूकुल स्कूलमा पुगेर उहाँले करिब 21,000 रूपियाँ बराबरको दैनिक उपभोग्य सामान प्रदान गर्नुभएको हो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेललाई चामल, तेल, दाल, आलु र फलफूल प्रदान गर्नुभयो। वृद्ध वृद्धा र गुरूकुलका विद्यार्थी सहित यहाँ 27 जना आश्रित छन्। शुक्ला गण्डकी 12 कुखुरा पालन र शुक्ला गण्डकी 4 भित्री बजारमा थापा फ्रेस हाउस सञ्चालन गर्दै आएका पौडेलले जन्मदिनलाई सामाजिक क्षेत्रमा लगाएर मनाउने उद्देश्यले सोही सहयोग लिएर केही सहयोग लिएर आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस क्षेत्रलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। गुरूकुलका अध्यक्ष सुरेन्द्र पौडेलले सबैको साथ र सहयोगले वृद्धाश्रम र गुरूकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो। तनहुँको बुखरिनी गाउँपालिका दुईमा बस्ने चमेरो गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ। पर्यटन संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको सो गुफाको प्रबन्धन तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका कार्यलाई गाउँपालिकाले योजनाबद्ध रूपमा अगाडि बढ़ाएको हो। गाउँपालिकाका अध्यक्ष शुक्र सुमन सहितको प्राविधिक टोलीले गुफाको स्थलगत निरीक्षण गरी यसको संरक्षण व्यवस्थापन र पर्यटकीय पूर्वाधार विकासको सम्भाव्यताका विषयमा अध्ययन गरेको छ। विशिष्ट प्राकृतिक संरचना र सौन्दर्यले भरिपूर्ण भए पनि ओझेलमा परेको यस गुफालाई व्यवस्थित गरी प्रमुख पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य छ। अध्यक्ष सुमनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट आवश्यक रकम विनियोजन गरी गुफाको संरक्षण एवं आकर्षक पूर्वाधार निर्माणका कार्यलाई गति दिइने जानकारी दिनुभयो। प्राकृतिक सम्पदाको मौलिकता जोगाउँदै पर्यटनका माध्यमबाट स्थानीय बासिन्दाको आर्थिक जीवन स्तर उकास्न पर्यटक गन्तव्य बनाउने कार्य अघि बढ़ेको गाउँपालिकाले जनाएको छ। को विस्तृत अध्ययन पहुँच मार्गको स्तरोन्नति र आगन्तुकहरूका लागि आवश्यक आधारभूत सुविधा विस्तारलाई प्राथमिकतामा राखिएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा आर्यले बताउनुभयो। गुफा क्षेत्रको वातावरण स्वच्छता कायम राख्न स्थानीय जनप्रतिनिधि नागरिक समाज र सरकारवाला निकायको सहभागितामा विशेष सरसफाई अभियान समेत सञ्चालन गरिएको छ। पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि उपयुक्त व्यवस्थापनको पर्खाइमा रहेको चमेरो गुफालाई स्थानीय सरकारको सक्रियता पश्चात आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्रका रूपमा विकास गरिने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री श्रीराज पाण्डेले बढ़दो सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुधार सुरक्षालाई प्रभावकारी बनाउन सवारी चालकहरूलाई सम्बन्धी पूर्ण ज्ञान दिनुपर्ने बताउनु भएको छ। प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अधिकांश दुर्घटना सवारी चालकका कारण हुने भएकाले निजी वा सार्वजनिक सवारी चलाउने जोसुकै चालकले पनि ट्राफिक सम्बन्धी सचेतना जरूरी भएको बताउनुभयो। सुरक्षित सड़कमा यात्रा गर्न पाउनु हामी सबैको अधिकार हो। उहाँले भन्नुभयो चालकको सड़कमा यात्राको सुरक्षालाई ध्यान दिएर सवारी नचलाएकै कारण ठूला ठूला दुर्घटना हुने गरेका छन्। सड़क सुरक्षाका लागि सचेतनामा ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले सड़क सुरक्षा सुदृढीकरण दुर्घटना न्यूनीकरण जनचेतना अभिवृद्धि नवीनतम प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन अझ सशक्त हुने बताउनुभयो। त्यसै गरी पोखरा महानगरपालिकाका प्रमुख धन्दा चाचारले पोखराको पार्किङ प्रणाली व्यवस्थित गर्न थालेको भन्दै ट्राफिक प्रहरीलाई सबल र सक्षम बनाउन महानगरको सहयोग रहने बताउनुभयो। खेल समाचार। विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोन मेस्सीले 3 गोल गरे। अमेरिकाको कासास सिटी स्टेडियममा उनले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। विश्वकप फुटबलमा मेस्सीको यो 16 गोल पनि हो। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरो सलाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। मेसी र क्लोज पछि फ्रान्सका एम्बापेले 14 गोल गर्दै पछ्याइरहेका छन्। आजको खेलको शुरूआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारास साइबीको प्रहारले पोस्टको दिशा लिएर पनि त्यसले मान्यता पाएन। साबिक विजेता अर्जेन्टिनाले यो विश्वकप विजयी शुरूआत गरेको हो। छैटौं पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाड़ी पनि बनेका छन्। मेसीले अर्जेन्टिनाका लागि 200 क्याप पनि जितेका छन्। अब सामलातिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल newsshukladeki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल डुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, केटी फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
5: साचिना यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0565702625, मोबाइल 98560338, 98416356658।
3: स्वदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
8: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
8: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
8: बस्ती कर्म,
3: शिरोधारा,
8: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
8: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
8: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634383।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
10: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीट, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री,
12: साउन्ड प्रुफ फाइदा त के छ के
13: तर महँगो होला नि
12: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालढोका
14: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही एल्युमिनियम अब युपीबीसीको साथमा
14: एल्युमिनियमका झ्यालढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
15: सम्पर्क बाराही युपीबीसी एल्युमिनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028222938
16: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
17: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
16: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
17: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
16: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 98678168
18: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
3: कृषि विकास कार्यालय तनहुँको अनुरोध।
4: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
3: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनु, कागुलु, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
4: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
3: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
4: थप जानकारीको लागि 0-65-5-63-130।
3: कृषि विकास कार्यालय तनहुँ, दमौली।
5: हजुर, दान गरौं।
6: शुक्ला हिलटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तपाईँ थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसेसरी शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
4: सेवा हस्पिटल दुलीगौंडा बिपिनचोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बिपी चोक तनहु, फोन 0654143770, मोबाइल नम्बर 98564443।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनजनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello. Hello.
10: Come on everybody. Hello Shukla Gandaki.
9: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
11: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी FM 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्लागुणदेखि एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagundaki.fm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्लागुणदेखिमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्लागुणदेखि लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष त आजको यस एपिसोडमा रहेर तपाईँसँग कुराकानी गर्ने नै छु होइन। विशेष त आज चाहिँ आफ्नो विचार राख्ने दिन हो नि त, कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। जसको लागि हाम्रो स्टुडियोको लाइन 98422791611 र 98266611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। र अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँले त्यहाँ गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। आज चाहिँ हामी बुधबारको श्रृंखलामा छौं होइन। आज चाहिँ टपिक स्पेशलमा रहेर कुराकानी गर्ने दिन। विशेष आजको टपिक भनेको चाहिँ जुन यो नयाँ सरकार आइसके पछाडि पनि प्रशासनिक सेवा प्रवाहमा चाहिँ अझ पनि ठोस परिवर्तन चाहिँ भइसकेको छैन होइन। यसलाई चाहिँ सेवा प्रवाहमा चाहिँ सहज बनाउनको लागि चाहिँ के गर्दा ठिक होला, तपाईँले आफ्नो विचार राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि चमेली फूल अबोलको यो गेटमा राख्दैछु, गीतपछि आउने नै सुन्दै गर्नुहोला है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि चमेली फूल बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9864636111 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। अब कार्यक्रममा जोडिनु होला, आफ्नो विचार के छ त्यो राख्नको लागि चाहिँ जोडिन सक्नुहुन्छ है। आजको टपिक भनेको चाहिँ नयाँ सरकार आएपछि पनि प्रशासनिक सेवा प्रवाहमा चाहिँ ठोस परिवर्तन भइसकेको छैन, सेवा प्रवाहमा चाहिँ सहज हुनको लागि चाहिँ के गर्नु पर्ला, होइन भूमिका कस्तो खेल्नु पर्ला अहिलेको सरकारले भन्ने चाहिँ रहेको छ। अब तपाईँले आफ्नो विचार राख्नुको लागि चाहिँ कार्यक्रममा जोडिनु होला। अब यससँग पनि अब सकारात्मक पक्षलाई हेर्ने हो भने चाहिँ कर्मचारी र सेवाग्राही बीच चाहिँ सक्रिय रहने बिचौलिया अनि दलालहरूको प्रभावमा चाहिँ केही मात्रामा कमी आएको छ भनौ है। अब अर्कोतर्फ कर्मचारीहरूमा चाहिँ एक किसिमको भएको संचार चाहिँ भएको छ र कर्मचारीहरूलाई चाहिँ थर्काउने अनि हकार्ने प्रवृत्तिले गर्दाखेरि चाहिँ उनीहरू डराएको अनि भयग्रस्त मानसिकतामा चाहिँ बाँचिरहेका पनि छन् है। र भयग्रस्त वातावरणमा चाहिँ कर्मचारीले आफ्नो पूर्ण क्षमता अनुसार चाहिँ काम गर्न सक्दैनन्। सरकार आफैले काम गर्ने नभई कर्मचारी संयन्त्र मार्फत चाहिँ काम गराउने हुनाले चाहिँ उनीहरूको मनोबललाई चाहिँ गिराउनु हुँदैन है। र राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका कर्मचारीबाटै चल्ने भएकोले पनि कर्मचारीहरूलाई चाहिँ राज्यको चौथो शाखाको रूपमा चाहिँ लिइन्छ। तसर्थ सरकारले गलत काम गर्नेलाई चाहिँ कानूनी दायरामा ल्याएर कारवाही गरे पनि समग्र कर्मचारी तन्त्रको चाहिँ मनोबल उच्च राख्न चाहिँ अहिले जरूरी देखिन्छ है। र अब अहिलेको सरकारले चाहिँ ई गभर्नेन्समा चाहिँ बढ़ी जोड़ दिएको चाहिँ देखिन्छ, जुन सकारात्मक संकेत हो है। सिंहदरबार प्रवेशको लागि पासको व्यवस्था हुनु र नागरिक एप मार्फत केही सहजता आउनु चाहिँ शुरूआतका राम्रा उदाहरण चाहिँ हुन्। तर राहदानी, राष्ट्रिय परिचय पत्र, लोकसेवा आयोग र अर्थ मन्त्रालयका अनलाइन प्रणालीहरू चाहिँ अहिलेको सरकारले मात्र नभई अघिल्ला सरकारहरूले नै तयार पारेका जवाबहरू पनि हुन् होइन। र बजेटमा चाहिँ यी प्रविधिको निकै चर्चा गरिए पनि यसको पूर्ण कार्यान्वयन र ठोस परिणाम चाहिँ देख्न अझै बाँकी नै छ। अब नागरिकले प्रशासनिक सेवा लिँदाखेरि चाहिँ साँच्चीकै जुन यो सहज महसुस नगरेसम्म चाहिँ उनीहरूको सोचमा अब परिवर्तन नआएसम्म चाहिँ सुधार भएको मान्न सकिँदैन है। र अब तपाईँले कार्यक्रममा जोडिएर आफ्नो विचार राख्नको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब मैले आफ्नो विचार त राखि नै हाल्छु होइन। अब विचार राख्ने भन्ने बित्तिकै अब गलत सही भन्ने हुँदैन होइन, सबैको फरक फरक विचार त अब मान्छे अनुसार फरक फरक विचार त भइ नै हाल्छ है। र अब तपाईँ पनि कार्यक्रममा जोडिनु होला भनेर त भनिराखेको नै छु। अब टपिकको बारेमा पनि अब तपाईँको लागि चाहिँ मैले छोटकारीमा जुन यो व्याख्याहरू पनि गरिदिए भनौ होइन, मैले आफ्नो विचारहरू नै राखेँ यसमा। अब तपाईँले पनि आफ्नो विचार राख्नको लागि चाहिँ कार्यक्रममा जोडिनु होला है। यति बेला भने तपाईँ सम्पूर्णको लागि कालो केशमा रेलीमै बाँधेको रिबन बोलको यो गीतमा राख्दैछु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला।

ओके कालो केशमा रेलीमै बाँधेको रिबन अबोलको यो गीतले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म कि माया लाग्छ र बोलको गीत चलिरहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके, कालो कपाल घुम्रियो हो, मनमा माया उम्रियो, उहाँको यो गीत मैले राखिसके है, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। रहेत बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ कति माया बोलको कुन्ती मकानको आवाजमा रहेको यो गीत म राख्दैछु है। गीत राख्दैछु त भने तर यहाँ चाहिँ कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा चाहिँ स्वागत गर्छु यति बेला भने। हेलो, नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, नमस्कार। सन्ध्यारै हुनुहुन्छ? हजुर आरामै छु म पनि। अनि के गर्दै हुनुहुन्थ्यो अहिले? हजुर, अनि खाना खानुभयो त? ल, आज कता जाने हो त नि? ए ल, ठिक छ, राम्रोसँग जानु होला, स्वास्थ्यको ख्याल पनि राख्नु होला है। ल, कार्यक्रम सुनिरहनु भएको छ होला के रे? ल, अब मैले यसको जुन आज विचारको बारेमा भन्नुपर्छ कि पर्दैन? विचार चाहिँ कुन हो टपिक भन्ने चाहिँ सुन्नुभयो होइन? ल, आजको टपिक भनेको चाहिँ नयाँ सरकार आएपछि पनि यो जुन प्रशासनिक सेवा प्रवाहमा चाहिँ अझै परिवर्तन भइसकेको छैन नि त हो, यसलाई चाहिँ

0: धेरै धेरै धन्यवाद। सब साथीहरूलाई सम्झाउन सक्नुहुन्छ है त?
1: तर प्रथम हजुरलाई अनि मन्दा अगाडि आउनु पछाडि आउने साथीहरू र रेडियो शुक्ला अन्डा सुनेर बस्नु हो सुनेर बस्ने सम्पूर्णलाई भन्दै छिटो नमस्कार बाई बाई।
0: हुन्छ नमस्कार बाई बाई। यति बेला भन्ने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट, उहाँले आफ्नो विचार राखेर गइ नै सक्नुभयो है। विशेष अब यो सेवा प्रवाहलाई चाहिँ सहज बनाउनको लागि चाहिँ जुन यो अब सार्वजनिक ठाउँमा भनौँ होइन, अब जिल्ला प्रशासन कार्यालयहरूदेखि लिएर जुनसुकै ठाउँमा पनि लाइनलाई चाहिँ व्यवस्थित गराउनु पर्छ भनेर चाहिँ भन्नुभयो होइन। अब उहाँले आफ्नो विचार त राखि नै हाल्नुभयो, तपाईँ पनि आफ्नो विचार राख्नुको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र अब स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि मैले भनिराखेको नै छु। कार्यक्रममा जोडिँद गर्नु होला क्यारे यति बेला भने मैले गीत राख्छु भनेर त भनिराखेको नै थिएँ। यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामसँगै जान्छु एघार बजेको टाइम चेकमा, टाइम चेक पछि आउने नै छु। सुन्दै गर्नु होला है त।

0: शुक्लागंध की एफएम 97.6
1: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
1: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
1: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहु फोन 0654143777 मोबाइल नम्बर 98564443
3: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिम कि क्या हो
4: पक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: माइला दाई ए माइला दाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
6: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
3: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
8: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
7: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
8: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
8: फोन गर्नुहोस् 0635905511
9: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
8: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
9: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको
8: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
10: ल त्यसो भाइ दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
11: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 98460667645
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
12: प्रसन्न होमवर्क देखाउ त
13: टिचर
12: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
13: टिचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
12: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
14: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार दुले गौडा वाक इन डिपार्टमेन्ट भवन सन्डै मोबाइल 9856324993 र 9856283।
2: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847261268
10: 9857602068।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: शुक्ला गण्डकी टाइम चेक।
17: यति बेला बिहानको ठिक 11 बज्यो।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकसँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा रहिरहेको छु। विशेष त तपाईँको लागि मिठा मिठा गीतहरू मैले राखिराखेको नै छु। सँगसँगै हामी चाहिँ आज टपिकमा रहेर कुराकानी गर्ने दिन कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98422711 र 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु है। र अब कार्यक्रममा जोडिनको लागि स्टुडियोको लाइन त यही नै भइहाल्यो। अब के कस्तो काममा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, अब दिउँसो कतातिर लाग्दै हुनुहुन्छ, होइन कामको योजनाहरू के बनाउनु भएको छ, त्यसबारेमा चाहिँ तपाईँले जानकारी गराउन चाहिँ सक्नुहुन्छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत नै राख्दैछु भए गीत रहेको छ यति बेला तपाईँ सम्पूर्णको लागि तुलसी आँगनमा रोपौला बोलको यो गीत चाहिँ रहेको छ है यति बेला भने यो गीत स्वीकार्नु छैन।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हे तुलसी आँगनमा रोपौला बोलको यो गीत मैले राखिसके है सुनिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। हजुर
1: नमस्ते दर्शन नमस्ते झोडले।
0: हजुर दर्शन नमस्ते झोडले दाई सन्चै आरामै ठिकठाकै छ क्यारे अन्त
1: अनि
0: हजुर म पनि ठिकै छु है।
1: आज त मैले सुन्न भ्याइरह फोन पनि फेरि टावर नभएर एक फोन लाग्छ अलि डिस्कनेक्ट भइहाल्छ गर्दा गर्दा हैरान परेको अहिले 11 बजे सुनेको है।
0: हजुर
1: के छ आजको टपिक?
0: आजको टपिक भनेको चाहिँ यो नयाँ सरकार आएपछि पनि यो प्रशासनिक सेवा प्रवाहमा चाहिँ ठोस परिवर्तन भइसकेको छैन नि त, यो सेवा प्रवाहलाई चाहिँ सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ होला त नि अहिलेको सरकारले भन्ने चाहिँ रहेको छ है।
1: अब सरकारले फेरि मैले अलिकति अब सरकार भनेको त जुनै सरकार भए पनि उस्तै उस्तै होइसके जो अनि के भन्छ भने जुन जो कि अहिले कानै छिरेको भने जस्तो अब त्यो काङ्ग्रेस हुँदापट्टि त्यसै थियो, एमाले नजाने त्यसै छ, माओवादीको जाने उस्तै छ, अहिलेको आए पनि उस्तै छ, दुईजना बिदा दिइरहेछ। अब ठोस चाहिँ कार्यालयको चाहिँ जनताको काम गर्न चाहिँ एकदम चाहिँ छिटोभन्दा छिटो काम गर्ने सरकार हुनुपर्छ। अब तपाईँको चाहिँ पहिले पनि चाहिँ माल कार्यालयतिर गयो भने चाहिँ लाइन लगाउनुपर्ने, आज हुने कामलाई 3 दिन पछि आउने पठाउँछ हेर्नुहोस् है, भोलि आउनुहोस् पर्सि आउनुहोस् म अर्कोतिर आउनुहोस्। अहिले पनि खासै त्यो सहज भएको छैन जस्तो लाग्छ मलाई चाहिँ, अहिले पो गएको त छैन है, तर पनि यसो सुन्दै गर्दा चाहिँ त्यो त्यस्तै त्यस्तै छ क्या अहिले पनि। त्यसैले चाहिँ सरकारले चाहिँ अलिक छिटोभन्दा छिटो चाहिँ जनताको काम गर्ने चाहिँ एउटा वातावरण मिलाउनु पर्छ हरेक चाहिँ कार्यालयमा। त्यतिकै चाहिँ उही जुन आए पनि उस्तै छ, अहिलेको सरकार आयो चाहिँ अब दुई तिहाईको सरकारले चाहिँ निकै गर्छ होला भन्ने थालेको छ, थालेको थियो हामीले खै अहिले चाहिँ तपाईँको कति 6 दिन पुग्न लागेको थियो, अहिले पनि उस्तो उस्तै छ क्या खै। त्यही हो सरकारले चाहिँ अलिकति जनताहरूको चाहिँ काम छिटोभन्दा छिटो गर्ने, कर्मचारीहरूले पनि क्यानक्यान नगर्ने, अलिकति चाहिँ त्यो त्यसो गर्ने घुसपेट गर्नेलाई चाहिँ बट्टाभर चाहिँ तपाईँको चाहिँ त्यो उसमा चाहिँ के अरे घुसपेट गर्नेलाई चाहिँ पक्राउ गर्नुपर्छ क्या भ्रष्टाचारीहरूलाई।
0: हजुर एकदम।
1: अहिले त सानो तपाईँको यत्रैको त तल्लो चाहिँ अफिसमा पनि तलबाट पनि त्यो माल कार्यालयतिर त घुस आइरहेको हुन्छ क्या,
0: त्यही चाहिँ
1: त्यही भएर त चाहिँ काम छिटो हुनै सक्दैन त, अलिकति पैसा कममा खुवाउनु सक्यो भने त्यो काम छिटै भइहाल्छ है, पैसा खुवाउनु सकेन भने त्यहीँ भोलि आइज पर्सि आइज त तपाईँको धेरै समयसम्म त्यहीँ अनुमान दिइरहेको हुन्छ, तर त्यो नहोस् भने अहिले हाम्रो जनताको कुरा चाहना छ क्या, यो दुईटैको सरकार पनि बनाइदिएछ, त्यसैले चाहिँ सरकारले पनि अलिक ध्यान दिनुपर्छ चाहिँ भन्ने चाहन्छु।
0: ल हुन्छ दाई हजुरले आफ्नो विचार त राखि नै हाल्नु भयो, धेरै धेरै धन्यवाद छ तपाईँको यो विचारको लागि है। ल अब साथीहरूले पनि आफ्नो विचार त राख्नु नै होला, आउनु होला होइन। ल अब साथीहरूलाई सम्झनुहोस् है त
1: भाषा पनि तपाईँ अनि हाम्रो शुक्ल गण्डकी आफ्नो भोल इन्टरटेनको लागि र आज मेरो अलिकति चार छैन अगाडि आइचारु हो पछाडि आउने
0: हुन्छ नमस्कार। हजुर यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो दाईले है, अब दाईले आफ्नो विचार राखेर गइ नै सक्नुभयो, निकै नै राम्रो विचार राख्नुभयो दाईले होइन। हाम्रो चाहना त अब काम छिटो छिटो भइदियो हुन्थ्यो भन्ने चाहिँ हो, तर पनि अब घुसपैठ होइन अनि त्यस्तै गरी भ्रष्टाचारको कारणले गर्दाखेरि चाहिँ काम अझै पनि अगाडि बढ्न सकिराखेको छैन भनेर दाईले कुरा गर्नुभयो होइन। अब दाईले त्यससँगै सम्बन्धित कुरा जोडिरहनु भएको थियो, जुनै जोगी आए पनि कानै चिरेको होइन। अब हाम्रो चाहना भनेको त अरू त्यस्तो ठूलो चाहना त राखिएको होइन होइन, अब जुनै पार्टी आए पनि अब जुनले पनि अब जुनले राम्रो तरिकाले गर्छ उहीलाई नै त हो नि छनौट गर्ने भनेको त होइन। अब त्यही भएको भएर पनि अहिले अब सरकार त बनि नै हाल्यो, तर पनि अब काम भनेको एकैचोटि हुने भन्ने हुँदैन, अब बिस्तारै परिवर्तन होला भन्ने आशा नै हो होइन। अब बढी मात्रामा के अब हामीले अरू ठाउँमा नभनौँ होइन, हस्पिटलमै जाँदा फेरि पो फेरि पनि हेरौँ न, अब लाइन बस्नु परिराखेको हुन्छ अनि अब के चाहिँ त्यसै अनुसारको व्यवस्था मिलाउनु पर्यो होइन, वरिष्ठ नागरिकलाई भनेर छुट्टै अथवा अब मानौ हामीले भिडियो एक्सरे गर्न लागिराखेका छौँ भने चाहिँ अब इमर्जेन्सीको भन्नुहुन्छ अनि त्यहाँबाट कति ठाउँबाट चाहिँ समय मिलाएर आउनु भएको हुन्छ नि त. अब रिपोर्ट आएको हुँदैन ठ्याक्क टाइममा भनेको टाइमसम्म, त्यति बेला डक्टर पनि बस्नु हुँदैन होइन. भन्दाखेरि त अब बिहान 9 बजेबाट चाहिँ बेलुका 5 बजेसम्म भनेर चाहिँ 2 दिन सार्वजनिक विदा त्यो अनुसारको व्यवस्था मिलाइएको छ होइन. तर पनि अब डक्टरलाई चाहिँ हामीले भेट्न सकिराखेको अवस्था छैन होइन. लाइन जुन ठाउँमा जुन अवस्थामा हेरे पनि अहिले बढी मात्रामा लाइन भइराखेको नै छ. अब पहिला चाहिँ अझै बिमा कार्ड चल्ने भनेर चाहिँ जुन हाम्रो यही जीपीको चाहिँ हामीले रिफर गरिसके पछाडि चाहिँ जुन यो जीएमसी होइन अनि त्यसै गरी अब मणिपालमा जान सकिन्थ्यो भने अहिले चाहिँ अब निजी हस्पिटलले चाहिँ बिमा कार्ड लागू नगर्ने होइन, निजी हस्पिटललाई चाहिँ नदिने भनेर भनिएको थियो. अन्त त्यस पछाडि चाहिँ अब गण्डकी हस्पिटलमा कुरा गरौँ होइन, जता जाँदाखेरि पनि अब सेवा सहज त बनाउन खोजिएको छ तर टोकन काट्नकै लागि लाइन बस्नु पर्यो अनि सँगसँगै अब त्यस पछाडि टिकट काट्नकै लागि बस्नु पर्यो होइन, अनि त्यस पछाडि बिलिङ गर्नको लागि लाइन बस्नु पर्यो, अब डक्टरको जुन अब केसँग सम्बन्धित हो त्यो डक्टरसँग जानकै लागि लाइन बस्नु पर्यो. अहिले बाध्यता भनेको त्यही नै छ कि होइन, सेवा चाहिँ सहज मात्रामा झन् भइदिएन कि. अब पहिला चाहिँ अलि हल्का फुल्का हुन्थ्यो भने अहिले त बढी मात्रामा चाहिँ अब टोकन यति मात्रासम्म चाहिँ पर्छ है भन्ने हुन्थ्यो होइन. अब पहिला चाहिँ 300-600 चाहिँ ठेक्न सक्छ हस्पिटलले भन्ने खालको त्यो अनुसारको वातावरण बनाइएको थियो भने अहिले सबैजना चाहिँ एउटै हस्पिटलमा गइसके पछाडि त त्यो हस्पिटलले त ठेक्न सक्दैन नि त. त्यो हुँदै गर्दाखेरि चाहिँ अब कतिपयले चाहिँ सेवा पाउँछ, कतिपयले सेवा पनि पाउँदैन. अब ठ्याक्क टोकन काट्न गएको हुन्छ, अब यतिमा परिएन भने त पाइएन, अब भोलि फेरि जाने मान्छे चाहिँ बिरामी भएर चाहिँ बेसरी सिकिस्त अवस्थामा छ अरे होइन. तर पनि सेवा नपाइराखेको अवस्था छ कि. अब यो भयो स्वास्थ्यतिरको होइन. अब त्यसै गरी अरू ठाउँमा अब हामीले जुन जिल्ला प्रशासन कार्यालय अब हाम्रो तनहुँमा होइन गइयो भने त्यता पनि लाइनै बस्नु पर्यो. जुनसुकै ठाउँमा पनि अहिले जुनसुकै कार्यालयमा जसरी जाँदा फेरि पनि सेवा लिनको लागि चाहिँ लाइन बस्नुपर्ने बाध्यता अझै पनि छ कि. अब बस्दै नबस्ने भन्ने होइन, लाइनै बस्दै गर्दा फेरि पनि अब त्यसमा झडप हुन्छ. त्यो भनेको त अब कतिको बुझ्ने छ भन्ने तरिकाले आफूले पनि आफ्नो चाहिँ भूमिका के रहन्छ त नि भन्ने तरिकाले. अब सबैजना चाहिँ नसकेरै गइराखेको हुन्छ होइन, नसकेर भन्दा नि अब वृद्ध वृद्धहरू पनि जानुहुन्छ नि त. त्यसको लागि छुट्टै बनाइदिनु पर्यो कि, व्यवस्था त्यस अनुसारको बनाइदियो भने बल्ल अलिक सहज हुन्छ. अब यो चाहिँ मेरो विचार भयो है, तपाईँले विचार राख्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु. अब यस आजको यो टपिकको बारेमा म कुराकानी त जोड्ने नै छु होइन, कुराकानी त गर्ने नै छु. अब तपाईँले पनि कुरामा कुरा मिसाउनुको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु. र यति बेला भने तपाईँ सम्पूर्णको लागि फेरि पनि गीत राख्दैछु. गीत रहेको छ यति बेला भने पर्ख पर्ख मायालु म पनि त आउला बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त.

0: ओके, यति बेला भने पर्ख पर्ख मायालो बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ है। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, बनकी चरी के भन्छे के बोलको गीत चाहिँ रहेको छ। यो गीत सँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा, ब्रेक पछि आउने नै छु, सुन्दै गर्नु होला है त।
1: Entertaining the nation, lensnepal.com. In focus, you and everything.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट।
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556012474।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गङ्गोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841168778, 9825527763।
15: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
16: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
15: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
17: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
15: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बब ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
19: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285587।
20: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
21: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
20: पुराना गरगहनासँग नयाँ साथ फेर,
22: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
23: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
24: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
25: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
23: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 98560625676।
16: कता हिँडेको आइफोन हातमा लिएर?
26: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
26: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0564140050, मोबाइल 98463-23811।
22: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333098 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
25: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
25: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9868761887।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हजुर, दान गरौं।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
27: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको नै छु मैले, सँगसँगै अब हामी चाहिँ टपिकमा स्पेसलमा रहेर चाहिँ कुराकानी पनि गरिराखेका छौँ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँ पनि आउन सक्नुहुन्छ 9842271911 र 9862663611 को बाटो भएर है। यति बेला भन्ने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, गोजी मादाम छैन बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गोजीमा दाम छैन बोलको यो गीत मैले राखे सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब म कार्यक्रमको अन्तिम तर्फ पनि छु। विशेष गरेर आज चाहिँ हाम्रो टपिक भनेको चाहिँ नयाँ सरकार आएपछि पनि प्रशासनिक सेवा प्रवाहमा चाहिँ ठोस परिवर्तन भइसकेको छैन र यो सेवा प्रवाहलाई चाहिँ सहज बनाउनको लागि चाहिँ के गर्नु पर्ला भन्ने चाहिँ रहेको थियो है। र विशेष त जुन यो प्रशासनमा दलगत राजनीतिका कारण चाहिँ विकृति भित्रिएको चाहिँ अहिले सत्य बनेको छ होइन। अब दलपिच्छेका राजनीतिक युनियनहरू चाहिँ खारेज गर्ने कदम चाहिँ स्वागत योग्य भए पनि सरकारले चाहिँ आधिकारिक युनियन समेत खारेज गर्नु चाहिँ उपयुक्त होइन है। अब लोकतन्त्रमा गैर राजनीतिक विशुद्ध पेशागत र तल्लो तहको नायब सुब्बा सम्मका कर्मचारीहरूको आवाज राख्ने एउटा आधिकारिक युनियन आवश्यक पर्छ जुन अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको अभिसन्धि नम्बर 87 अनुकूल पनि हुन्छ र कर्मचारीको आफ्नै राजनीतिक विचार भए पनि त्यो उसको कर्तव्य र कार्य सम्पादनमा चाहिँ देखिनु हुँदैन है। यसका लागि चाहिँ अब विशेष अमेरिकाको ह्याच एक्ट जस्तै स्पष्ट कानूनी व्यवस्था चाहिँ गर्न सकिन्छ जसले चाहिँ कर्मचारीले पदीय मर्यादा प्रयोग नगरी व्यक्तिगत तहमा चाहिँ कस्ता राजनैतिक गतिविधिमा चाहिँ भाग लिन पाउने वा नपाउने भन्ने कुरा चाहिँ स्पष्ट पार्छ है। अब पारदर्शिताको निश्चित सीमा हुन्छ र यो न त पूर्ण रूपमा नाङ्गो हुनु हो न त कालो सिसाभित्र लुक्नु हो है। सूचनाको हक सम्बन्धी चाहिँ ऐन 2064 र सुशासन ऐन आएपछि चाहिँ पारदर्शितामा जुन अवस्था थियो अहिले पनि स्थिति उस्तै छ। अब ठोस परिवर्तन चाहिँ अझै पनि आएको छैन है। अहिले चर्चामा रहेको सनसेट ल जसमा निश्चित अवधिपछि चाहिँ कानून स्वतः खारेज वा संशोधन हुन्छ त्यसैसँगै सनसाइन एक्ट पनि ल्याउन चाहिँ आवश्यक छ र सनसाइन एक्टले चाहिँ कानून बन्नु अघि नै सबै कुरा चाहिँ सार्वजनिक गर्ने हुनाले यसले विसंगतिहरूलाई चाहिँ रोक्न मदत गर्छ। अर्कोतर्फ चाहिँ वर्तमान सरकारले पनि सीमान्तकृत र भूमान्छेहरूको जस्तै अब सुकुम्बासीहरू व्यथा र आवाजलाई चाहिँ संवेदनशील भएर सुन्न सकेको देखिँदैन जसमा पनि अब सुधारको खाँचो चाहिँ छ होइन।

नागरिक कर्मचारी परामर्श समिति वा उपभोक्ता मंच प्राज्ञिक तथा समाजका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित समिति चाहिँ गठन गरिनुपर्छ। यस्तो पद्धतिले मात्र नागरिकलाई चाहिँ कस्तो सेवा चाहिएको हो र कसरी प्रवाह गर्ने भन्ने कुराको सही निरूपण चाहिँ गर्न सक्छ। आजको जुन यो टपिकमा रहेर अब कुराकानी गर्नुपर्दा यही नै भइहाल्यो कुरा त है। अब चाहिँ विदा मागेर जानुपर्ने बेला पनि हुनै आँटिसक्यो र अब चाहिँ विदा मागेर पनि जानुपर्छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रममा सहभागिता जनाउनु हुने फोन ट्राई गर्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ। अब कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यसै सल्लाह सुझाव अनि प्रतिक्रिया चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि पहिलो नम्बरमा बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट सुविधा पनि विदा हुन्छ। तपाईँ भन्ने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: Shukla Gandaki FM 97.6.
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
10: टिचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9560633384 र 9560667988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0965414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
18: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 065-412-200-412-160 र 98-460-7822।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याहको ठिक 12 बज्यो।
5: सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विधा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएका कबुलियतीनामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। त्रिवीका अनुसार अध्ययन विदा लिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ। त्रिवीले विदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौता अनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढ़ाइने जनाएको छ। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गएको जेठको दोस्रो हप्ता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। उहाँका अनुसार जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बापत 32,13,06,000 निकासा गरिएकामा 27 गते थप 27,37,78,000 भुक्तानी गरियो। मंगिरसम्मको बीमा दावी मध्ये भुक्तानी दिन बाँकी 7 अर्ब र पुसदेखि असारसम्मको 14.5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ। चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकको कार्यबोझ अत्यधिक समय भएको गुनासो आएकाले पाठ्यक्रममा तोकिए अनुसार सेवामा खटाउन अनुरोध गरेको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई पत्राचार गरेर चिकित्सकको कार्यबोझ अत्यधिक समय कार्य गर्न बाध्य बनाई शारीरिक तथा मानसिक असर परेको भन्ने गुनासाहरू आएकामा प्राप्त भएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउन व्यवस्था गरेर यथाशीघ्र आयोगलाई जानकारी गराउनका लागि निर्देशन दिनुभएको हो। त्यसै गरी आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नशिप भत्ता विभिन्न शिक्षण संस्थामा समान नभई कतिपय मेडिकल कलेजको इन्टर्नशिप भत्ता अति न्यून रहेको भन्ने गुनासो आएको जनाएको छ। आयोगले गुनासोका सम्बन्धमा मेडिकल कलेजले आफ्नो आंगिक अस्पतालमा सेवा पुर्याए बापत प्रदान गर्दै आएका भत्ता सरह नै उपलब्ध गराउनका लागि निर्देशन दिएको छ। मेडिकल कलेजका शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नशिपका चिकित्सकहरूलाई प्रदान गर्ने व्यवस्था गरे त्यसको जानकारी आयोगलाई गराउन अनुरोध गरिएको छ। चार दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ। उहाँ आइतबार बिहान बेजिङ पुग्नु भएको थियो। परराष्ट्र मन्त्री खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि पार हिमाल समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान समेत गर्नुभएको छ। हिजो बेजिङमा नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकी सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायिक मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कालीकोटमा दुर्लभ वन्यजन्तु रेड पाण्डा भेटियो, सुनको भाव आज तोलामा 1,200 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन, 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता, स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कालीकोटका तीनवटा पालिकामा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संस्थाहरूले जनाएका छन्। तिलागुफा नगरपालिका 10 को रूरू बन्चु पाटन, शुभकालिका गाउँपालिका 6 को हाउडी लेकमा र महावै गाउँपालिका 2 को महावै पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 1,200 रूपियाँ र चाँदी 10 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाव घटेर तोलाको 4,980 रूपियाँ कायम भएको महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राष्ट्रिय संघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जून 16 तारीकमा मनाइन्छ। विश्वका 20 करोड़ भन्दा बढ़ी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाउने गरिन्छ। वर्षको दिवसका अवसरमा आईडीएफएआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्य माध्यमको रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सृजना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच हालै भएको शान्ति सम्झौतामा 300 अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको खबरमा उल्लेख छ। कोष लगानी, ऊर्जा, यातायात, उत्पादन, उद्योग तथा आपूर्ति व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रित छ। यसमा अमेरिका, खाड़ी अरब देशहरू, एशिया, दक्षिण अमेरिका तथा अफ्रिकाका कम्पनीहरूले लगानी गर्नेछन्। इरानमा ठूलो मात्रामा लगानी भित्राउने उद्देश्यले 300 अर्ब अमेरिकी डलरको निजी लगानीको स्थापना गर्ने योजना इरान अमेरिकाको सम्झौतामा समावेश गरिएको हो। आधाभन्दा बढ़ी रकमका लागि लगानी प्रतिबद्धता समेत आइसकेको दावी गरिएको छ। यो कोष दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न आर्थिक प्रोत्साहन दिने उद्देश्यले तयार गरिएको भनिएको छ। अमेरिका र इरानले पर्सि शुक्रबार झण्डै 3.5 महिना लामो युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हराएको छ। आज सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा जोर्डन 3-1 गोलले पराजित भयो। अस्ट्रियाले खेलको 21 औं मिनटमा रोमानो स्मिथको गोलबाट अग्रता बनाएको थियो। खेलको 50 औं मिनटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए। जोर्डनले विश्वकपमा पहिलो गोल समेत गरेको हो। तर खेलको 76 औं मिनटमा एजन अल अरबको उपहार गोलमा अस्ट्रिया 2-1 अगाडि रहयो। अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटोविकले पेनाल्टीमा गोल गरे। जोर्डनलाई 3-1 हराएसँगै समूह जेको अस्ट्रिया महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। विश्वकप फुटबलमा आज राति पाउने 11 बजे पोर्चुगल र कंगोले खेल्दैछन्। यस्तै साबेक उपाधि विजेता अर्जेन्टिनाले मेस्सीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ। मेस्सीले खेलको 17, 60 र 76 मिनटमा गोल गरेका हुन्। मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजसँग बराबरी गरेका छन्। क्लोजले 16 गोल गरेका थिए। 6 औं पटक विश्वकप खेल्ने मेस्सी पहिलो खेलाड़ी पनि बनेका छन्। मेस्सीले अर्जेन्टिनाका लागि 200 औं क्याप पनि जितेका छन्। यस्तै फ्रान्स र नर्वेले पनि विजय शुरूआत गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको छ। फ्रान्सको जितमा कप्तान किलियन एम्बापेले 2 गोल गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। विश्वकप फुटबलमा आज राति पाउने 11 बजे पोर्चुगल र कंगो खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक सेवामा नफर्केका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिवीको निर्देशन। 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता। स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ़्यो। आवासीय चिकित्सकलाई पाठ्यक्रम अनुसार मात्रै सेवामा खटाउन आएको आग्रह। 4 दिने चीन भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल आज स्वदेश फर्किँदै चिनिया लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान। अमेरिका र इरान बीचको सम्झौतामा 300 अर्ब डलरको लगानी कोष प्रस्ताव। इरानमा ठूलो मात्रामा वैदेशिक लगानी भित्राउने उद्देश्य। र विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो। अर्जेन्टिना, नर्वे र फ्रान्सको पनि विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
7: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
7: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
7: बस्ती कर्म,
6: शिरोधारा,
7: नस्य कर्म, जलनेति,
6: छार सूत्र सेवा,
7: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
7: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
7: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
8: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नहुने मरी, म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 98563338, 98461656।
11: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
16: कान्छी पनि, स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
16: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
16: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
17: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625239,
18: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिश फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
21: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: घरमा सुख शान्ति कहिले भएन आँटेको काम पनि बन्दैन
4: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
5: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
3: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
6: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
1: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526466 र 9847739849
2: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560231128 र 9462014726
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
9: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
10: जन्म दर्ता दिनुहोस् त
11: जन्म दर्ता गरेको छैन नि म्याडम
10: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
11: हो र मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हाम्रो मोबाइल पसल धुलेगौंडामा
18: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
17: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
19: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560।
20: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103966 र 9840594530।
21: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
2: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9867168।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
11: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9560229338 र 9908222938।
2: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
14: सम्पर्क 0654142121, मोबाइल 9856035921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर, सम्पर्क 0654142345, 0654143300।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
4: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ
6: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5607987।
9: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
10: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
11: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
9: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
13: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
14: सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
15: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939839।
16: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि
11: आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
4: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
3: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
4: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
3: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
4: थप जानकारीको लागि 0-65-65-130।
3: कृषि विकास कार्यालय तनहु, दमौली।
5: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
5: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
5: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
5: थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हर उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 9843623811।
7: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ नहुँ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9864530031।
11: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
11: पुराना गरगहनासँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602909।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709600, मोबाइल नम्बर 9847061268,
14: 9856602068।
17: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
18: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
17: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
18: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
17: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसबार पछाडिपट्टि।
18: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
19: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
17: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638011।
20: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
22: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178, 9560007378।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी जोगमा यही असार 6 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थायराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
2: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 98564433
4: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
5: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
6: ओमकार
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
5: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
8: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
9: हो त नि त सुन्नु न परमेले सिङ्गो बनाइसका पनि हो
10: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
11: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
12: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
13: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
12: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
15: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
16: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
15: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0965141094 मोबाइल 98560206
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
16: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
0: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
17: सम्पर्क 0654142121 मोबाइल 98565391921
0: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
18: Yes, Yamaha.
19: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
20: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
21: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
22: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
23: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
24: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
25: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
24: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
26: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
27: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
26: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
27: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
26: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98464938 98171996902
28: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333998 र 98465010950 इमेल rovin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
29: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856627 र 9864435031।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
11: पुराना गरगहनासँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856607099।
13: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
14: चिया त पिएर जाऊ,
13: अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग सात फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0665709 मोबाइल नम्बर 9847261268
16: 9857602068।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
20: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु, तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
7: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
10: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
9: मोबाइल 9856705777।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: गर्न कठिन राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण सभापतिका लागि 51,000 केन्द्रीय सदस्यमा उठ्न 21,000 रूपियाँ लाग्ने विश्वमा वर्षेनी झण्डै 3,024 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै नेपाल खबरमा अब पूरा खबर। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपर्नेको जनाएको छ। इलामका 53 वटा भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्दछ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। चिया निर्यात गर्न नपाएर थन्किँदा श्रमिकको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन भएको व्यवसायीको भनाई छ। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुलीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिन भएको उद्योगीको भनाई छ। सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास असफल भएको कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूसँग नरहेको उद्योगीहरूले बताएका छन्। युवा तथा श्रम रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री यादवले यस्तो जानकारी गराउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाई छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 दिनभित्र कानून मन्त्रालय पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभयो। विदेशमा गएकाहरूको सिप ज्ञान र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाइ छ। नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रंग तथा डिजाइन साबिकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लाली गुराँसको पाइनछाप र दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 वटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाठ्यभागको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नरको दस्तावेज रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारलाई समान शुल्क 41,000 रूपियाँ बुझाउनुपर्छ। केन्द्रीय सदस्यहरूको लागि 21,000 शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यस्तै कोषाध्यक्ष सहको साध्यक्ष प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। अनुसार कागज, प्लास्टिक, धातु, सिसा जन्ने लगायत वस्तु बिक्रीबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर परिकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरेको लम्सालले बताउनुभयो। नगरपालिकाले कुहिने फोहोरलाई भने दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। अब विदेशको खबर। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम, जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकको 2025 प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँ देखाएका छन्। अर्जेन्टिना, बोलिभिया, बोत्सावाना, चिली, इरान, इराक, माडागास्कर, माली, अमेरिका र उज्बेकिस्तानका तालदेखि नदीसम्मका पानी घटिरहेका हुन्। सन् 1990 दशकको शुरूआतदेखि नै विश्वका आधाभन्दा धेरै ठूला तालहरूमा पानी घटेको छ। सन् 1970 हिमनदीको 30% भन्दा धेरै भाग केही क्षेत्रहरूबाट हराएको छ। यस्तै विगत 5 दशकमा झण्डै 41 करोड़ हेक्टर प्राकृतिक सिमसार क्षेत्रहरू नष्ट भएका छन्। यसैबीच मरूभूमिकरण र खडेरीको बारेमा जनचेतना जगाउन क्षयग्रस्त जमीनलाई पुनर्स्थापित गर्ने कार्यलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा आज विश्व मरूभूमिकरण तथा खडेरी विरूद्धको दिवस मनाइँदैछ। अब खेल खबर विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छन्। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसै कारणले कंगोले सन् 1974 विश्वकप खेलेको थियो। कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमण कारण टोलीको तयारी प्रभावित बनेको हो। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने। भारतले निकासीमा गरेको अवरोधका कारण नेपालको चिया उद्योग संकटमा, सरकारले कुनै पहल नगरेको गुनासो। 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा रहेका, मन्त्री यादवको भनाई समस्यामा परेमा सहयोग गर्न कठिन। राष्ट्रपतिको महाधिवेशनमा प्रतिनिधि र उम्मेद्वारको शुल्क निर्धारण, सभापतिका लागि 51,000 केन्द्रीय सदस्य उठ्न 21,000 रूपियाँ लाग्ने। विश्वमा वर्षेनी झण्डै 324 ट्रिलियन लिटर ताजा पानी घटिरहेको विश्व बैंकको निष्कर्ष। भूमिगत जल भण्डारणको अत्यधिक उत्खनन र प्राकृतिक सिमसारको क्षयीकरण प्रमुख कारण। र फिफा विश्वकपमा 52 वर्षपछि फर्केको कंगो र पोर्चुगल खेल्दै।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले
10: शुक्ला गण्डकी एफएम 97.6।
11: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा बेत्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
14: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
17: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229,
16: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9807769142।
18: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
19: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
18: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: नौनुनी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
21: हो त, मेरो सानो मात्रले सिना बनाइसका पनि हो।
22: हाम्रो वन, हाम्रो धन, डरेनबाट जोगाउन डरा जतन, वनमा जगाउन लगाउने कानुनी अपराध हो। डरेने लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
23: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
24: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
25: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
24: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
25: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
24: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
25: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
26: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आटाउँदैन मलाई त।
24: किन आमा, के भएर?
26: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
26: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
24: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
26: मोबाइल 9856043952 र 9806656586।
24: कता हिँडेको हो आइफोन हातमा लिएर?
27: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
24: लौ, तपाईँ थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
27: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
24: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
0: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिजाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको मुस्से महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168078 9825527763
4: प्रसन्न होमवर्क देखाउ त
5: हस् टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मानेले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414184 मोबाइल 9856033384 र 9856067988
7: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ सेयर गर्दिन कि क्या हो
8: पहिलो स्रोत जाँचो
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवा नफैलाऊ सत्य जाँचौं भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
7: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
11: यस क्षेत्रकी सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उनासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीडी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
13: रिमाल हार्डवेयर सम्पर्क 0654142545 0654143445
14: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड आलुमिनियम सिलट चरेस स्टील आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9842614726।
17: हाम्रो मोबाइल पसल दुलेगौडामा
18: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी
19: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
17: प्रोपाइटर संतोष श्रेष्ठ हम मोबाइल पसल शुक्ला गंडकी चार दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 9850656996।
20: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
21: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
20: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
21: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
20: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
21: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
20: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856344343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
22: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको

0: छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
2: बरु भन न किचनको सामान किन्न कहाँ जाने?
0: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सबैमै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9161638981।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
9: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा, दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 9856288587।
10: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
12: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
8: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
8: ओम एम आभूषण सुनचाँदी दोकान,
9: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 9846269746, 9800528008।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
15: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौलाई।
17: दीर्घायु फर्निचर शोरूम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरासँग साफी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर शोरूम दुलगाडाका लागि।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0265 7490 7, मोबाइल नम्बर 98 460 61 268
15: 98 560 60 268।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला अपराह्नको ठीक 4 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
4: पण्डित बार दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 9856508434।
6: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: अर्को ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0965706676, मोबाइल 9856062676।
9: सनौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बिपी चोक तनहुँ, फोन 0654143377, मोबाइल नम्बर 9856044343।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेमा त
11: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
12: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
13: गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
14: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
17: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
18: शुक्ला गण्डकी एफएम 97.6।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678167।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
4: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0665905511।
1: सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
8: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
12: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
13: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
13: ओम एम आभूषण सुनचाँदी दोकान,
16: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058।
17: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
18: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
19: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
20: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094 मोबाइल 9856602630।
19: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
24: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ। ए भाइ कहाँ हो।
23: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहालियो।
24: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी। झन्डै सजिलो हुने भयो अब त।
23: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडिपट्टि।
24: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
25: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
23: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9235527763।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
3: शुक्ला गण्डकी FM 97.6।

स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ

0: फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा
2: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414411 मोबाइल 9852239238 र 9808229238
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856288587
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
5: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
5: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
7: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
8: मोबाइल 9856043952 र 9806656

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुविना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बढ़दो सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन सवारी चालकलाई यस सम्बन्धी पूर्ण ज्ञान दिनुपर्ने बताउनु भएको छ। प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले अधिकांश दुर्घटना सवारी चालकका कारण हुने भएकोले निजी वा सार्वजनिक सवारी चलाउने जोसुकै चालकलाई पनि ट्राफिक सम्बन्धी सचेतना जरूरी भएको बताउनुभयो। सुरक्षित सड़कमा यात्रा गर्न पाउनु हामी सबैको अधिकार हो। वहाँले भन्नुभयो, चालकले सड़कमा यात्रुको सुरक्षालाई ध्यान दिएर सवारी नचलाएकै कारण ठूला ठूला दुर्घटना हुने गरेका छन्। सड़क सुरक्षाको लागि सचेतनामा ध्यान दिनुपर्नेमा वहाँले जोड़ दिनुभयो। कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले सड़क सुरक्षा सुदृढीकरण दुर्घटना न्यूनीकरण जनचेतना अभिवृद्धि नवीनतम प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन अझ सशक्त हुने बताउनुभयो। त्यसै गरी पोखरा महानगरपालिकाका प्रमुख राज आचार्यले पोखराको पार्किङ प्रणालीलाई व्यवस्थित गर्न थालिएको भन्दै ट्राफिक प्रहरीलाई सबल र सक्षम बनाउन महानगरको सहयोग रहने बताउनुभयो। पोखरामा पशु चौपायाबाट हुने दुर्घटना न्यूनीकरण भएको र अब छाडा कुकुर व्यवस्थापनमा पनि महानगर लागि पर्ने जानकारी दिनुभयो। पोखराको फेवातालमा मंगलबार साँझ हावाहुरीको कारण बोट पल्टिँदा दुईजना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। अचानक आएका हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फेस बोट पल्टिएर उनीहरू तालमा अलपत्र परेका थिए। दुर्घटनामा परेका भारतका 40 वर्षका धीरज कोरवाल र 35 वर्षका विकास कोरवाललाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको हो। उनीहरू नेपाल घुम्न पोखरा आएका थिए। मंगलबार साँझ 6:15 पोखरा महानगरपालिका छलेक साइड स्थित फेवातालमा यो घटना भएको थियो। फेवा वाच एण्ड रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूको तत्काल उद्धार गरेको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेको 10 जनाको विपद व्यवस्थापन टोली उद्धारमा खटिएको थियो। यो टोली सशस्त्र प्रहरी बल नम्बर 24 गणकालीका कास्कीबाट खटिएको प्रहरीले जनाएको छ। बागलुङ स्थित मध्यपहाड़ी लोकमार्गमा बुधबार बोलेरो जीप र फोर्टिस जीप एक आपसमा ठोकिँदा 5 जना घाइते भएका छन्। बागलुङ बजारबाट बोटीबाङतर्फ जाँदै गरेको लु 1J2739 नम्बरको फोर्टिस जीप र विपरीत दिशाबाट आउँदै गरेको लु 2J6205 नम्बरको बोलेरो जीप मध्यपहाड़ी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका 3 रातमाटामा एक आपसमा ठोकिएका हुन्। दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बुट्टीबाङतर्फ जाँदै गरेको जीपमा सवार 14 जना मध्ये 5 जना घाइते भएको बताउनुभयो। प्रहरी नायब उपरीक्षक त्वातीका अनुसार घाइते हुनेहरूमा निसुखोला गाउँपालिका 4 16 वर्षीय रेणु विक, 17 वर्षीय लक्ष्मी सुनार, सोही गाउँपालिका 4 17 वर्षीय दिलमाया रसाइली, निसुखोला गाउँपालिका 3 15 वर्षीय हिमाल साई ठकुरी र 17 वर्षीय लक्ष्मी विक रहेका छन्। घाइतेहरूको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको शारीरिक विभिन्न भाग सहित चिउँडो, आँखा, हात र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। गोर्खामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक युवाको मृत्यु भएको छ। गोर्खा नगरपालिका 3 होलसिंह निवासी 26 वर्षीय रवि बोगतीको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। वहाँका अनुसार जेठ 29 गते राति करिब 9:40 बजे बोगटी ताप्ले तर्फबाट गोर्खा बजार फर्कने क्रममा गोर्खा नगरपालिका 4 डेरा गाउँमा दुर्घटनामा परेका थिए। बोगटी सवार मोटरसाइकल अनियन्त्रित भई सड़क नजिक रहेको विद्युत पोलमा ठोकिँदा गम्भीर घाइते भएका थिए। दुर्घटनामा बोगटीको टाउको सहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो। दुर्घटनापछि गम्भीर घाइते बोगटीलाई तत्काल प्रादेशिक अस्पताल गोर्खामा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि चितवन स्थित सीएमसी अस्पताल पठाइएको थियो। अर्जुन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10 लाख रूपियाँसम्मको दुर्घटना बीमा गर्ने भएको छ। गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएको जीप, टेम्पो, ट्याक्टर, बस तथा टिप्परमा कार्यरत चालक र सहचालकलाई बीमा सुविधा उपलब्ध गराउन लागेको हो। गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्न लागि हो। गाउँपालिकाले इच्छुक चालक र सहचालकलाई 7 दिनभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न आग्रह गरेको छ। आवेदनको लागि नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित श्रेणीको सवारी चालक अनुमति पत्र, लाइसेन्स, सवारी साधनको नवीकरण, खुलेको ब्लू बुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारी धनी वा व्यवसायिक समितिको सिफारिश पत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। गण्डकी प्रदेश सरकारले विकेट क्षेत्रका गर्भवती तथा सुत्केरीको उद्धारको लागि सञ्चालन गरेको निशुल्क हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ। प्रदेश सरकारले ग्रामीण क्षेत्रमा उपचार हुन नसकेर ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुर्याउन उक्त सेवा सञ्चालन गरिरहेको छ। 7 वर्ष अगाडि शुरू गरेको सेवाबाट हालसम्म 71 जना गर्भवती तथा सुत्केरीले सेवा लिएको जनाएको छ। आर्थिक वर्ष 2076-77 शुरू हवाई उद्धार सेवाबाट सबैभन्दा बढ़ी बागलुङका सेवाग्राही लाभान्वित भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार विक्रमसम्म 2076 10 जना, विक्रमसम्म 2077 33, विक्रमसम्म 2078 8 जना, विक्रमसम्म 2079 5, विक्रमसम्म 2080 4, विक्रमसम्म 2081 1 र विक्रमसम्म 2082 6 जनाले उक्त सेवा दिएका छन्। विक्रमसम्म 2076 अगाडि 4 जनाले सेवा दिएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशका 4 स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका छन्। 2 वर्ष अघि स्याङ्जाको फेदीखोला गाउँपालिकाले गण्डकीमा पहिलो पटक अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराएको थियो। अहिले स्याङ्जाकै बिरूवा, बागलुङको ताराखोला र तनहुको म्याग्दी समेत गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने स्थानीय तहको संख्या 4 पुगेको छ। सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालका अनुसार फेदीखोला नानसाई, म्याग्देका 100, ताराखोलाका 56 र बिरूवाका 38 अनौपचारिक क्षेत्रका श्रमिक कृषिमा जोडिएका हुन्। औपचारिक क्षेत्र स्वरोजगार र वैदेशिक श्रमिकको तुलनामा धेरै कम मात्र अनौपचारिक क्षेत्रका श्रमिक कोषमा आबद्ध भएको उनले बताए। भर्खरै प्रसारित समाचारमा श्रमिक कोष हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। लमजुङमा अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान कार्यान्वयन प्रक्रिया सुस्त भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान गर्न 8 वटा स्थानीय तहलाई निर्देशन दिएको 1 महिना बितिसक्दा पनि खोजबिन प्रक्रिया थालेको छैन। संघीय सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले गत वैशाख 23 गते जिल्लाको सबै पालिकालाई अतिक्रमित सार्वजनिक जग्गा पहिचान गरी विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। हालसम्म अधिकांश स्थानीय तहले सूचना जारी गर्ने र निर्णय गर्ने बाहेक ठोस रूपमा खोजी तथा तथ्याङ्क संकलनको काम अगाडि बढ़ाउन सकेका छैनन्। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले सरकारको निर्देशन अनुसार अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्न स्थानीय तहलाई पत्रचार गरे पनि पालिकाबाट अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो। जिल्ला कृषि विकास कार्यालय तनहुले आबु खैरिनी गाउँपालिका 6 घलधाराका किसानलाई 90% अनुदानमा कृषि तथा सिंचाई सामग्री वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि उद्यम विकास, रैथाने बाली प्रवर्धन, जलवायु मैत्री प्रविधि प्रवर्धन तथा निर्यातजन्य बाली प्रवर्धन कार्यक्रम मार्फत घलधारा कृषक समूहलाई सामग्री उपलब्ध गराइएको हो। कार्यक्रम अन्तर्गत समूहलाई सिंचाई लागि 5,000 लिटर क्षमताको एकथान हिल ट्याङ्क उपलब्ध गराइएको छ। साथै समूहमा आबद्ध 22 जना कृषकलाई 500 लिटर क्षमताको हिल ट्याङ्क 20 MM सिंचाई पाइप विभिन्न रैथाने बालीको बिउ बिजन तथा एग्रिकल्चर स्पेयर लगायत सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेशसभा सदस्य अलिबहादुर चुमान र जिल्ला कृषि विकास कार्यालय तनहुका प्रमुख परशुराम अधिकारीले मंगलबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो। वैदेशिक रोजगारीको सिलसिलामा आर्जन गरेको सिप ज्ञान र अनुभवलाई स्वदेशमै सदुपयोग गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिकाले उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। युवा जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थामा विदेशबाट फर्किएका नागरिकलाई स्थानीय स्तरमै स्वरोजगार र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले आज आह्वान गरेको हो। प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले विदेशमा बगाएको श्रम र सिकेको दक्षतालाई देशभित्रै आयोजनको अवसरमा बदल्न यो कार्यक्रम सहयोगी हुने बताउनुभयो। फर्किएका युवालाई उद्यममा जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने तथा नगरभित्रै रोजगारी र उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ। तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आमदानी गर्न थालेको छ। नगरपालिकाले विक्रमसम्म 2082 वैशाख गतेदेखि हालसम्म रु 24,71,553 आमदानी गरेको हो। फोहोरको रूपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागजजन्य वस्तु बिक्रीबाट रु 6,23,167, प्लास्टिकजन्य वस्तु बिक्रीबाट रु 1,98,512, धातुजन्य वस्तु बिक्रीबाट रु 3,09,125, सिसाजन्य वस्तु बिक्रीबाट रु 2,78,736 र लिलामबाट रु 62,010 आमदानी गरेको छ। फोहोरलाई मोहरमा परिणत गरी बिक्री योग्य वस्तु बिक्रीको लागि आर्थिक वर्ष 2082 मा आवश्यक प्रक्रिया पूरा गरी बलपत्र आह्वान गरिएको र चालू आर्थिक वर्षमा साबिकको मूल्यमा 10% थप गरी तनहु स्क्रेप सेन्टर ब्यास 1 लाख फोहोर बिक्रीको जिम्मा दिएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गर्न थालेको छ। तनहुँको आबुखैरेनी गाउँपालिका 2 मा अवस्थित चमेरा गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ। पर्याप्त संरक्षण र प्रचार प्रसारको अभावमा उजेलमा परेको सो गुफाको प्रवर्धन तथा आवश्यक भौतिक पूर्वाधार निर्माणको कार्यलाई गाउँपालिकाले योजनाबद्ध रूपमा अगाडि बढ़ाएको हो। गाउँपालिकाका अध्यक्ष शुक्रचुमार सहितको प्राविधिक टोलीले गुफाको स्थलगत निरीक्षण गरी यसको संरक्षण व्यवस्थापन र पर्यटकीय पूर्वाधार विकासको सम्भाव्यताको विषयमा अध्ययन गरेको छ। विशिष्ट प्राकृतिक संरचना र सौन्दर्यले भरिपूर्ण भए पनि ओझेलमा परेको यस गुफालाई व्यवस्थित गरी प्रमुख पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य छ। हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
5: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
6: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
9: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
9: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
9: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
9: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448400000।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
12: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
13: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
12: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय
14: सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबील्यान्ड शुक्ला गण्डकी सार दुले गौडा।
14: मोबाइल 9856055770।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गर गहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गर गहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
20: मिलन विस्तृत गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर।
21: सुख दुःखका बिताउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

0: नमस्कार अनि हार्दिक स्वागत तथा लोक साङ्गीतिक अभिवाद तपाईँ समस्त शुक्लाबन्दकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्ग सङ्घ इन्टरनेट अनलाइनमा www.शुक्लाबन्दकीएफएम.com एनपी लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृङ्खलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृङ्खला भनेको चाहिँ तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरू ल्याउने दिन अनि त्यस पछाडि अब यो भाकाहरू मध्येबाट पनि तपाईँले कुन भाका चाहिँ सुन्न चाहनुहुन्छ त्यो रोज्न चाहिँ सक्नुहुन्छ है। पाँचवटा उत्कृष्ट भाकाहरू त लिएर आइ नै सकेको छु, जसमा नम्बर एकमा रहेको छ रुमाल बोलको भाका, अनि त्यस्तै गरी नम्बर दुईमा रहेको छ लाइदेऊ क्या हो रुने मोहनी बोलको, अनि नम्बर तीनमा रहेको छ भमरा फुलतिरे आयो बोलको गीत चाहिँ रहेको छ। त्यस्तै गरी नम्बर चारमा रहेको छ गोर्खाली ठाडो भाका रहेको छ, अनि त्यस्तै गरी नम्बर पाँचमा रहेको छ नजरैले तान्छ बोलको भाका चाहिँ। अब यो भाकाहरू मध्येबाट कुन भाका सुन्न चाहनुहुन्छ त्यो रोज्न चाहिँ सक्नुहुन्छ है। अब विशेष त कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई है। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँले लिन्छु। हेलो नमस्कार। हजुर
1: हेलो नमस्कार।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्नुभयो? हजुर सञ्चारमै हुनुहुन्छ होला नि बहिनी है? हजुर म पनि एकदमै सन्चै आराममै छु है त। ल भन्नुहोस् आज कति नम्बरको गीत रोज्नुहुन्छ? सबै बाँकी छ है। नम्बर एकमा रुमाल बोलको छ, नम्बर दुईमा लाइदेऊ क्या हो रुने मोहनी, अनि नम्बर तीनमा भमरा फुलतिरे आयो, अनि नम्बर चारमा रहेको छ ठाडो भाका, र नम्बर पाँचमा रहेको छ नजरैले तान्छ है। ल हुन्छ, तपाईँको लागि यो भाका राख्छु, ल साथीहरूलाई सम्झनुहोस् त। हजुर धन्यवाद। हुन्छ बाई बाई।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि जामकान्छी मधेस नबस्छ पापी यो देश बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा लिन्छु। हेलो नमस्कार हजुर। हजुर जोड्दै दाई, कसरी बित्यो आजको दिन? त्यही त पानी पर्छ कि जस्तो त गरेको छ भाइ, यसपालि त झन् पहिला भन्दा नपर्ने भनेर भन्ने छ। कस्तो होला कस्तो होला है? त्यही त नि, कामै गर्न नि गाह्रै पार्ला जस्तो छ अहिले त। त्यही त नि, चिज गुरुङको ठाडो भाकामा यसमा चाहिँ चिजा तामाङ, चिजा तामाङ भन्दा नि सन्तोष तामाङ, देवी घरती मगर, रूपी सिन्जाली मगर र प्रेमा राणा मगरको है। ल हुन्छ, तपाईँको लागि यो भाका राख्छु। ल साथीहरूलाई सम्झनुहोस् त, हुन्छ नमस्कार।

0: हजुर श्रोता मित्र, यति बेला पनि तपाईँ सम्पूर्णको लागि बाँचेर बस्नु सकेन भोलको यो ठाडो भागा चाहिँ यहाँहरूको माझमा मैले राखिसके है। यति बेला भने छोटो व्यापारी विश्रामतर्फ जानुपर्ने बेला भएको छ। यति बेला भने विश्राममा म जाँदैछु, विश्रामपछि तपाईँको माझमा पनि उपस्थित हुने नै छु। अहिले चाहिँ 2 र 4 नम्बरको भागा चाहिँ गइसक्यो, अरू चाहिँ बाँकी नै छ है, रोज्न चाहिँ सक्नुहुन्छ। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने म विश्राममा गएर चाहिँ आइहाल्छु है त।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
13: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: धन्यवाद साथीना, यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डोरा धेरै त्यस्तै, लोभर धेरै त्यस्तै, सोफा पर्दा कार्पेट धेरै सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 98 4 60 78 022।
6: शुक्ला गण्डकी FM 97.6।
7: हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको यो श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मैले 5 वटा उत्कृष्ट भाकाहरू चाहिँ लिएर आएको हो, होइन? अब 2 र 4 नम्बरको भाका चाहिँ गई नै सक्यो, अब बाँकी रहेको छ 1, 3 र 5 है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूलाई सुन्न मन लागेको गीत यो मध्येबाट कुनै छ भने चाहिँ रोज्नुहोला भनेर त भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि रुमाल बोलको यो भाकामा राख्दैछु, भाकापछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि रुमाल धोएर सुकाइदेऊ मोहनी फुकाइदेऊ उल्को यो भाका मैले राखिसके सुनिसक्नु भएको छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ है। त्यही भएको भएर पनि अब विदा मागेर पनि जानुपर्छ र तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा सहभागिता जनाउनु हुने त्यस्तै गरी फोन गर्नुहुने फोन ट्राई गर्नुहुने सबै सबै साथीलाई पनि धेरै धेरै धन्यवाद छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसाथी पसलका प्रोपाइटर भक्त कुमार रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा भमरा बोलको यो नम्बर तीनमा रहेको भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिए उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142733। मोबाइल 98678।

0: 61887।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु,
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 98460 61268
1: 98560 61268।
4: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: यो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: मनसून भित्रन अझै ढिलाई, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
3: म्यानपावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
4: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायीको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
5: अरू देशमा पनि हामी यो जसरी सहजीकरण गरेर काम गर्छौं भन्ने खालको उहाँहरूले काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ।
3: एलन मस्कको स्पेस एक्स विश्वको 5 औं मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
4: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगो र पोर्चुगल खेल्दै।
6: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 493355।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसून एक हप्तादेखि जहाँको तही स्थिर छ। जुन 13 तारीक मनसून भित्रने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ, तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डा सुरक्षा क्षेत्र नै घोषणा गरिएको थियो। यसै लगातार पछिल्ला तीनवटा हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो, जुन चरम सुक्खाको अवस्था हो। त्रिविकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 तारीकमा मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
4: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ। साउदीले आज काठमाण्डुको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकै बेला 100 को संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्यूट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणको लागि सिप परीक्षार्थीले $100 तिर्नुपर्नेछ।
3: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलू श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाई छ। घरेलू श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाई छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानूनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको उहाँको भनाई छ।
4: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुमवासीलाई लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुमवासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाण्डुका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुमवासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
3: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 समस्याग्रस्त सहकारीका 1,452 साना बचतकर्ताको 59,04,600 रूपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका संचालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
4: नेपाल राष्ट्र बैंकले 500 रूपियाँ दरको नयाँ बैंक नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार, रंग तथा डिजाइन साविकै रहेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृति भित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गवर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रूपियाँ शुल्क बुझाउनुपर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2, महामन्त्री 4, सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको संख्या झण्डै 3,000 जना रहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
12: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
13: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
12: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
13: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
12: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसूनभित्र न अझै ढिलाइ, एलनिनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न बिग्रेको सुझाव, म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन, सरकारले यही असारको 3 हप्तादेखि सुकुम्बासीहरू लाल पूर्जा वितरण शुरू गर्ने मन्त्री रावलको दावी, राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण छापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज छापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 53 भन्दा बढ़ी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठूला गरी 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक 12-14 अर्ब रूपियाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झण्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुरीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। चिया निकासीमा आएको समस्या बारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ।
5: एकैचोटि नोटिस बिनै होइन, जस्तो अब सधैँ अब वर्षौंदेखि चिया चाहिँ उसले आयात गरिरहेको नेपालको चिया होइन, अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो परे देखिँदैछ। नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ, त्यहाँबाट स्याम्पल भिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो। यता भन्सार पास भएर उता इन्डियाबाट भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने, गोदाममा राखिसकेपछि स्याम्पल लाने, यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ, किन बाहिरले किन्छ, इन्डियाले नै ओके गरेर सकियो त्यो। यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या सबैभन्दा ठुलो कुरो नि, भ्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ।
14: यसबाट व्यवसायीहरू कति प्रभावित पीड़ित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या के हुन्छ, मजदूरहरू कति?
5: हजारौं श्रमिकहरू त अलपत्र पर्ने भइहाले होइन, चियाबाटै बाँचेका किसानहरू छन्। क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने, कम मात्रामा बाहिर जाने जिल्ला भनेको इलाम छ। केटाकेटी पढाउनुदेखि लिएर खानाकोदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो। समग्र राज्यमा पनि अब खरबौं रुपियाँ पैसा आउने नै ढिकुनी रोकिँदैछ नि त, रोकिँदैछ नि त। यहाँ त सधैँ भारतमुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफ्नै पाठ सिकायो कि जस्तो पनि लाग्छ मलाई। हजुरले
14: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया, यो बीचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो, यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ 81 बन्दै गर्नुपर्ने अवस्था आयो?
5: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै भारतले गर्दै गरेको नि यो माध्यम यो हुन चाहिँ होइन, तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले खोलिदिन्थे 1 महिना 15 दिन होइन, 10 दिन 12 दिन जस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन। आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुपर्छ, उहाँहरूको मिडियामा देखे मात्रै त हो नि, हामीले फेरि तिमीहरूको त्याग दिएर हामी लिन सक्छौँ न भन्ने खालको चाहिँ अधिकारी चाहिँ उहाँहरूले चाहिँ जानकारी गराउनु भएको थियो नेपाल सरकारमा सधैँ भने, त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानु पर्थ्यो होला होइन। सधैँ भनेको चाहिँ यी विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन, तिमीहरूको चियामा अलिकति समस्या छ हेर्ने त्यसै भन्ने हो भने फेरि पछाडि लिने, तर पछाडि चाहिँ के हो भन्दाखेरि 100% अब उहाँहरूले गर्नुभएको मापदण्डमा चाहिँ हामी पूरा गर्न सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन। त्यो चाहिँ अब जर्मन, जापान, अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइहरि जाँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको, कुनै विस्तारीहरू नदेखिएको, यो सुनिश्चित तरिकाले गर्न खोजियो भने चाहिँ विद्यार्थी बोर्डलाई नै गर्नु पर्यो, यदि होइन भने चाहिँ यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टी बोर्ड पनि अलिकति लाग्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मलाई।
14: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ, निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो। अन्तर्राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने, कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने, के छ यहाँहरूको माग?
5: अब इन्डिया टी बोर्डसँग सामान्य रूपले पहिलो नम्बरमा वार्ता गर्नु पर्यो, पहिला नम्बरमा होइन, त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निमित्त उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि, किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर त्यो हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिमीहरू उद्योग सञ्चालन गर, भोलि गएर पर्सि गर, इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ, राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ बढ्छ जस्तो लाग्छ।
4: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल। यसैबीच नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ। आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो।
3: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो। आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकड़ले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कार्यवाही गर्ने नीति अपनाउनु पर्ने, नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसायी त्रासमा रहने अवस्था रहेको भन्दै एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाइ छ। 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ।
4: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सम्मान लिएको छ। शेयर बजार परिसूचक नेप्से आज 0.08 अंकले बढ़ेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज कारोबार रकम भने घटेको छ। हिजो 4.04 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 83,75,000 कित्ता शेयर र 3.63 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
16: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
18: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा फर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबूलियत नामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने उल्लेख गरिएको छ। त्रिविका अनुसार अध्ययन विदा दिएर सेवामा नफर्किएका 50 प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरूपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ।
3: तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झण्डै 25,00,000 रूपियाँ आमदानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रूपियाँ आमदानी गरेको हो। संकलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत अन्य वस्तुबाट आमदानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी संकलन गरेर आमदानी समेत गर्न थालेको हो।
4: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका 2 कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वेद बस्याल जनै बाँट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुशी लागेको बताउनुहुन्छ।
3: पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीड़ितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगंगामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरु योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका वासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार 1 गते भएको थियो, तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीड़ितको गुनासो छ।
4: जिल्ला प्रहरी परिषद काठमाण्डुले गएको जेठ महिनामा सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत 1,410 पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला, 3 अन्य लिंगका र बाँकी पुरूष रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाण्डु प्रहरीले स्वीप अपरेशन चलाएको थियो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको 500 भन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो शेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 5 नम्बरमा उक्लिएको बीबीसीले जनाएको छ। अमेरिकाको न्यूयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको शेयर मूल्य 50% धेरैले बढ़ेको छ। स्पेस एक्सले आईपीओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर संकलन गरेको थियो। स्पेस एक्स शेयर बजार स्वीकृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27.80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठूलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26.60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढ़ेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह केको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाड़ी छन्। 41 वर्षीय रोनाल्डोले छैटौं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरी नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974 विश्वकप खेलेको थियो। त्यति बेला कंगोको नाम जाहेर थियो। कंगोमा युआन विशा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्लो 5 खेलमा 2 जित र 2 हार र 1 बराबरी खेलेको छ। आज राति पाउने 2 अमेरिकाको डालस रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह के को उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: मनसून भित्रन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, खडेरी विरूद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
3: म्यानमार व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद स्थित परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
4: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
3: एलन मस्कको स्पेस एक्स विश्वको 5 मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि शेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
4: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कंगु र पोर्चुगल खेल्दै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सूचना एस तनाव सेवा हस्पिटल डुलेगौड़ा बीपी जोगमा यही असार 6 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
1: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
1: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065-414-377 मोबाइल नम्बर 98-5-60-44-343 गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-2
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
5: बिरामी परीक्षण
4: निशुल्क औषधि वितरण
5: प्रयोगशाला सेवा
4: पञ्चकर्म पूर्वकर्म
5: बस्ती कर्म
4: शिरोधारा
5: नस्य कर्म जलनेति
4: छार सूत्र सेवा
5: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
4: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
5: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
4: अग्निकर्म मर्म चिकित्सा
5: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0-65-63-483
6: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
7: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
6: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
8: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
9: चिकन ससेज बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0-65-70-052 मोबाइल 98-5-60-28-587
11: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहुँ।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
13: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: हजुर, दान गरौं।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
12: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
13: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
14: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-5-63-130।
0: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
6: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
6: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। होल्डिङ सेन्टर बाहिरका सुकुम्बासीको डिजिटल दर्ता शुरू, छानबिनपछि मात्रै राहत। दाहाल र नेपालबाट अब पार्टी नचल्ने नेकपा नेता झलनाथको प्रतिक्रिया। सरकारको शासनशैलीप्रति पापडद्वारा चिन्ता व्यक्त। विधिको शासनका न्यूनतम शर्त नबिर्सिन आग्रह। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा स्याङ्जाका सञ्जीव सहित 2 जना पक्राउ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश खतिवडाले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेश नगर्ने। तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट 24,13,15,000 अनुदान पाउने। अमेरिका लगायतका देशले इरानमा 300 अर्ब डलर लगानी गर्ने। र विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दै। समाचार विस्तारमा सुन्नुहोस्। सरकारले होल्डिङ सेन्टर भन्दा बाहिर बसेका विस्थापित सुकुम्बासीको डिजिटल प्रमाणीकरण पुनः शुरू गरेको छ। यसअघि दशरथ रंगशालामा प्रारम्भिक दर्ता मात्र गरिएकाले अहिले विस्तृत विवरणका लागि डाटा कलेक्शन थालिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्य समिति अध्यक्ष आनन्द सिंह भाटले जानकारी दिनुभयो। समितिले यसअघि विस्थापित 2608 परिवार मध्ये होल्डिङ सेन्टरमा आश्रित 1488 जनाको डिजिटल प्रमाणीकरण लिएको थियो। यो कुनै नयाँ व्यक्तिको दर्ता नभई पहिले नै लगतमा रहेका तर होल्डिङ सेन्टर बाहिर बसेकाहरूको मात्र पुनः दर्ता भएको हो। भाटले भन्नुभयो, सरकारले प्रमाणित भई योग्य ठहरिएका अव्यवस्थित बसोबासीलाई राहत स्वरूप शुरूमा 1,25,000 रूपियाँ दिने निर्णय गरेको थियो। यसका साथै उनीहरूले आफ्नो बन्दोबस्ती नमिलाएसम्म प्रति महिना 15,000 का दरले 13 महिनासम्मको भाडा रकम पाउने भनिएको थियो। तर राहत वितरणको काम अझै शुरू भइसकेको छैन। अर्थमन्त्री सोनिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताउनु भएको छ। आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूको तथ्यगत माग गर्न सरकार तयार रहेको बताउनुभयो। प्रमाण र तथ्यका आधारमा आफ्ना माग प्रस्तुत गर्न पनि व्यवसायहरूलाई आग्रह गर्नुभयो। केही तलमाथि भएको हुन सक्छ। उदाहरणको लागि धान चामलको हकमा यो कारणले यो नीति गलत छ, यो राष्ट्रिय हितमा छैन भनेर प्रमाणसहित भन्नुहोस्। यदि त्यसो देखियो भने अर्को वर्ष नीति संशोधन गर्न तयार छु, उहाँले भन्नुभयो। रियल इस्टेट क्षेत्रको सुस्थता अर्थतन्त्रका लागि चुनौती बनेको उहाँले बताउनुभयो। जग्गा हदबन्दी लगायतका विषयमा पर्याप्त छलफल हुन नसकेकोले तत्काल कुनै ठोस निर्णय गर्न नसकिएको उहाँको भनाइ छ। यद्यपि सहकारी तथा अन्य क्षेत्रमा रोकिएको ठूलो रकम चलायमान बनाउन रियल इस्टेट क्षेत्रलाई क्रमशः खुकुलो बनाउँदै लैजाने सरकारको नीति रहेको उहाँले जानकारी दिनुभयो। उहाँले आगामी बजेट कुर्नुभन्दा अघि नै आवश्यक परे मौद्रिक नीति मार्फत समेत रियल इस्टेट क्षेत्रलाई राहत दिने विषयमा नेपाल राष्ट्र ब्याङ्कसँग समन्वय गरिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताउनुभयो। उहाँले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साबीको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयमा छलफल भइरहेको पनि बताउनुभयो। स्वास्थ्य बीमा ऐन संशोधन आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साबीको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ। उहाँले भन्नुभयो, मन्त्री मेहताले सरकारले विगत भन्दा बढ़ी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दावी समेत गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालबाट अब पार्टी नचल्ने प्रतिक्रिया दिनुभएको छ। संयोजक प्रचण्डलाई 36 बुधे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गर्नुभयो। वहाँले नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाउनुभयो। खनालले पार्टीको अन्तरिम विधानलाई सार संग्रहवादी खिचड़ी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने ठहर गर्नुभयो। वहाँले पार्टी एकताको घोषणा भएको 7 महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले सर्वनाक पराजय भोग्नु परेको तथा बदलिएको राष्ट्रिय राजनैतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाउनु भएको छ। सरकारको शासन सञ्चालनको शैलीप्रति शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडले चिन्ता व्यक्त गरेको छ। आज पापडमा आबद्ध 6 वटा पेशागत संगठनका अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित राजनैतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन्। संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता हो भन्नेमा पापड दृढ छ, विज्ञप्तिमा भनिएको छ। तर वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य मान्यताहरूलाई क्रमशः संस्थागत रूपमै कमजोर बनाउँदै लैजानु खोज्नु चिन्ताको विषय हो। लोकतन्त्र केवल निर्वाचन मार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली हो भन्ने न्यूनतम शर्तलाई नबिर्सन पापडले राज्यका अंगहरूलाई स्मरण गराएको छ। पोखरा महानगरपालिका 17 राम मन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिलामाथि चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार आज अपरान्ह करिब 4:11 काशीको पोखरा 28 मार्च थाना घर भई हाल पोखरा 17 बिरौटा बस्दै आएकी 47 वर्षीय मुना तिवारीमाथि उहाँका ज्वाई 43 वर्षीय ध्रुवराज अधिकारीले चक्कु प्रहार गरेको जनाइएको छ। अधिकारीको स्थायी घर लमजुङको मध्य नेपाल नगरपालिका 2 रहेको बताइएको छ। चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड, छातीमा चोट लागेको छ। उहाँलाई उपचारका लागि पोखरा शस्त्र स्थित नोभेल अस्पताल पठाइएको छ। घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्था रहेको अस्पताल स्रोतले बताएको छ। घटनामा चक्कु प्रहार गर्ने व्यक्ति कि श्रीमती तथा घाइते कि छोरी 28 वर्षीय संगीता तिवारीको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीको सहयोगमा दुर्वराज अधिकारीलाई चक्कुसहित नियन्त्रणमा लिएको थियो। हाल उहाँ वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ माछा पोखरी बस्ने स्याङ्जा भिरकोट नगरपालिका 2 लुगा डाँडा घर भएका 39 वर्षीय सञ्जीव नेपाली र काभ्रे पलाञ्चोक मण्डन देवपुर नगरपालिका 12 घर भएकी 33 वर्षीय अनुष्का भन्ने सरिता पराजुली रहनु भएको छ। आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनेर अंग्रेजी भाषामा बोली प्रिन्स तामाङ नाम बताउने टिकटक आईडीबाट आफ्नो अनुहार नदेखाई कुराकानी गरी पीड़ितलाई ठगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाह गरी अमेरिका लाने प्रलोभन आश्वासन देखाई पटक पटक गरी 15,10,500 रूपियाँ ठगी गरेको पीड़ितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू विरूद्ध विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याथप अनुमति लिई आवश्यक अनुसन्धान गरिएको प्रहरीले जानकारी दिएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेश नगर्ने हुनुभएको छ। आयोगको सट्टा आम संचार माध्यम मार्फत त्यस्तो विवरण सार्वजनिक गर्न उचित देखेको उहाँले जानकारी दिनुभयो। पूर्व न्यायाधीश खतिवड़ाले आम जनताका लागि आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक ठानेर सेतो पार्टीलाई पठाएको अभिलेखको पूर्ण पाठक हामीले यही स्टोरीमा संलग्न गरेका छौं। आफ्नो अभिलेखमा उहाँले केही संवैधानिक, केही कानूनी, केही विधिशास्त्रीय र केही व्यावहारिक कुराहरू सन्दर्भ अनुसार समेटिएको बताउनु भएको छ। नेपाल सरकारबाट गठित सम्पत्ति छानबिन आयोग 2083 समक्ष आफ्नो सम्पत्ति विवरण पेश गर्ने वा बुझाउने कुरालाई मैले उचित, आवश्यक र कानूनसंगत ठानेको छैन, उहाँले भन्नुभएको छ।

0: गोर्खामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको एक युवकको मृत्यु भएको छ। गोर्खा नगरपालिका 3 होलसिङ निवासी 26 वर्षीय रवि बोगटीको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरीकाले गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँको अनुसार जेठ 29 गते राति करिब 9:40 बजे बोगटी तापले तर्फबाट गोर्खा बजार फर्कने क्रममा गोर्खा नगरपालिका 4 डेरा गाउँमा दुर्घटनामा पर्नु भएको थियो। बोगटी सवार मोटरसाइकल अनियन्त्रित भई सड़क नजिक रहेको विद्युत पोलमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो। यसैबीच ब्यास नगरपालिका 4 निवासी अरूण नेउपानेको स्कूटर दुर्घटनामा परि निधन भएको छ। गत शुक्रबार साँझ पोखराबाट दमोल स्थित घर फर्कने क्रममा पृथ्वी राजमार्ग अन्तर्गत सेराटार क्षेत्रमा भएको स्कूटर दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो। दुर्घटनापछि उहाँलाई तत्काल उपचारको लागि पोखरा लगिएको थियो भने थप उपचारको लागि काठमाडौँ रिफर गरिएको थियो। उपचारकै क्रममा मंगलबार राति उहाँको निधन भएको प्रहरीले जनाएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
16: प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856956996
19: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ
21: सम्पर्क 0654142121 मोबाइल 9856935921
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
22: हजुर दान गरौं
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
23: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 को दम को साथमा
26: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
27: किन आमा के भएर
26: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
27: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
26: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
27: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
26: मोबाइल 9856943952 र 9806656586
28: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाँकी समाचार बागलुङ स्थित मध्य पहाड़ी लोकमार्गमा बुधबार बोलेरो जीप र फोर्टिस जीप एक आपसमा ठोकिँदा 5 घाइते भएका छन् बागलुङ बजारबाट बोटिबाङतर्फ जाँदै गरेको लु 1J2739 नम्बरको फोर्टिस जीप र विपरीत दिशाबाट आउँदै गरेको लु 2J6205 नम्बरको बोलेरो जीप मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका 3 रातमाटामा एक आपसमा ठोकिएका हुन् दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामेश्वर तिवतीले बुर्तीबाङ तर्फ जाँदै गरेको जीपमा सवार 14 मध्ये 5 घाइते भएको बताउनु भयो उहाँका अनुसार घाइते हुनेहरूमा निसीखोला गाउँपालिका 4 16-वर्षीय रेणु विक 17-वर्षीय लक्ष्मी सुनार सोही गाउँपालिका 4 17-वर्षीय दिलमाई रसाइली निसीखोला गाउँपालिका 3 15-वर्षीय हिमाल साई ठकुरी र 17-वर्षीय लक्ष्मी विक हुनुहुन्छ स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10 लाख रूपियाँसम्मको दुर्घटना बीमा गर्ने भएको छ गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएको जीप टेम्पो ट्र्याक्टर बस तथा टिप्परमा कार्यरत चालक र सहचालकलाई बीमा सुविधा उपलब्ध गराउन लागेको हो। गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्न लागि हो। गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई 7 दिनभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न आग्रह गरेको छ। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित श्रेणीको सवारी चालक अनुमति पत्र, लाइसेन्स, सवारी साधनको नवीकरण खुलेको ब्लू बुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारी धनी वा व्यवसाय समितिको सिफारिस पत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट 24,13,15,000 अनुदान पाउने भएका छन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका 10 स्थानीय तहले उक्त अनुदान पाउने भएका हुन्। स्थानीय तहले समानीकरण अनुदान, सशस्त्र अनुदान, विशेष अनुदान, समपूरक अनुदान पाउने गर्छन्। जस अनुसार भानु नगरपालिकाले 2,83,51,000, भीमात नगरपालिकाले 2,22,79,000, व्यास नगरपालिकाले 3,35,59,000, शुक्ला गण्डकी नगरपालिकाले 2,93,54,000 रूपियाँ पाउनेछन्। आँबुखरेनी गाउँपालिकाले 2,16,88,000, रिसिङ गाउँपालिकाले 2,26,56,000, घिरिङ गाउँपालिकाले 2,05,51,000, देवघाट गाउँपालिकाले 1,97,01,000, म्याग्दी गाउँपालिकाले 2,21,22,000, बन्दीपुर गाउँपालिकाले 2,10,34,000 पाउनेछन्। लमजुङमा अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान कार्यान्वयन प्रक्रिया सुस्त भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान गर्न 8 वटा स्थानीय तहलाई निर्देशन दिएको 1.5 महिना बित्दा पनि खोजबिन प्रक्रिया थालेको छैन। संघीय सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले गत वैशाख 23 गते जिल्लाका सबै पालिकालाई अतिक्रमित सार्वजनिक जग्गा पहिचान गरी विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। हालसम्म अधिकांश स्थानीय तहले सूचना जारी गर्ने र निर्णय गर्ने बाहेक ठोस रूपमा खोजी तथा तथ्याङ्क संकलनको काम अघि बढ़ाउन सकेका छैनन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले सरकारको निर्देशन अनुसार अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्न स्थानीय तहलाई पत्रचार गरे पनि पालिकाबाट अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो। उहाँले आगामी असार 5 गते हुने नियमित कार्यालय प्रमुखहरूको बैठकमा यस विषयमा छलफल हुने जानकारी दिनुभयो। पालिकाबाट जानकारी आएपछि कार्यविधि बनाएर अतिक्रमण हटाइने प्रमुख जिल्लाधिकारी खनालले बताउनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा आर्जन गरेको सिप, ज्ञान र अनुभवलाई स्वदेशमै सदुपयोग गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिकाले उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। युवा जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थामा विदेशबाट फर्किएका नागरिकलाई स्थानीय स्तरमै स्वरोजगार र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले आज आवेदन आह्वान गरेको हो। प्रमुख प्रशासकीय अधिकारी सूरज श्रेष्ठले विदेशमा बगाएको श्रम र सिकेको दक्षतालाई देशभित्रै आय आर्जनका अवसरमा बदल्न यो कार्यक्रम सहयोगी हुने बताउनुभयो। फर्किएका युवालाई उद्यममा जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने तथा नगरभित्रै रोजगारी र उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ। आगामी आर्थिक वर्ष 83-84 सञ्चालन गरिने यस कार्यक्रमलाई थप प्रभावकारी र व्यावहारिक बनाउन नगरपालिकाले फर्किएका युवाहरूको सिप, चाहना, रूचि र स्थानीय बजारको मागबारे छलफल गरी विशेष योजना बनाउने तयारी गरेको छ। वैदेशिक रोजगारीको ठूलो हिस्सा समेटेको यस क्षेत्रमा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने नगरपालिकाको विश्वास छ। कार्यक्रममा सहभागी हुनको लागि भानु नगरपालिकामा स्थायी बसोबास भई वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्तिले आगामी असार 9 गतेभित्र निवेदन दिइसक्नुपर्ने जनाइएको छ। लगातार 4 कारोबार दिन घटेको शेयर बजार आज केही सम्हालिएको छ। शेयर परिसूचक नेप्से आज 0.08 अंकले बढ़ेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैंक, फाइनेन्स, जलविद्युत लगानी, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज 125 वटा कम्पनीको शेयर बढ़ेकोमा 132 वटाको घटेका छन्। यस्तै 14 वटा कम्पनीको शेयर भने घटबड़ भएका छैनन्। आज सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। बजार खासै घटबट नभएको दिन एनएमबी डिभेन्चर 8.64% घटेको छ। नेप्से स्थिर भए पनि कारोबार रकम भने घटेको छ। हिजो 4,04,00,000 कारोबार भएकोमा आज 352 वटा कम्पनीका 83,75,000 कित्ता शेयर 3,63,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भइसकेको छ। तत्कालको लागि 60 दिन युद्ध विराम थप्ने र त्यस अवधिमा टुंगो लाग्न बाँकी रहेका विषयहरूमा सहमति जुटाएर अन्तिम सम्झौतामा हस्ताक्षर हुन बाँकी छ। त्यतिन्जेलका लागि भने युद्ध टरेको छ। प्रारम्भिक सम्झौतामा 14 वटा बुदा रहेको भनेर अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता केही दिनमै सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ। तीमध्ये 300 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको लगानी गर्ने प्रस्ताव इरानको विकासका लागि कोशी ढुंगा साबित हुन सक्नेछ। रोइटर्सका अनुसार इरानले शुरूमा क्षतिपूर्ति स्वरूप 400 अरब अमेरिकी डलर दिनुपर्ने माग राखेको थियो। साथै अमेरिका र मध्य पूर्वका देशहरूमा रोका राखिएको आफ्नो सम्पत्ति पनि फुकुवा गर्नुपर्ने माग राखेको थियो। रोइटर्सले नै केही अघि प्रकाशित गरेको रिपोर्टमा यूएले कम्तीमा 10 अरब अमेरिकी डलर दिने भनेको थियो। अहिले इरानले पाउने भनेको 300 अरब डलर नगद वा उसैको रोका सम्पत्ति मार्फत होइन, बरू अरू देशहरूले त्यहाँ सो बराबरको लगानी गर्ने भनिएको हो। यसमा आधाभन्दा बढ़ी लगानी प्रतिबद्धता यसअघि नै जुटिसकेको भनेर उच्च स्रोतले रोइटर्ससँग बताएका छन्। खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टर रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कंगो 45 स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नाण्डेज, रुबिन डिया जस्ता खेलाड़ी रहेका छन्। 41 वर्षीय रोनाल्डोले 6 पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4 जित र 1 बराबरीको नतिजा निकालेको छ। यस्तै कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कंगोले सन् 1974 विश्वकप खेलेको थियो। त्यतिबेला कंगोको नाम जायर थियो। कंगोमा युआन विसा, बान्सल मेम्बा, स्यामियोल मुतु सामी जस्ता खेलाड़ी छन्। यद्यपि कंगोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको संक्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कंगोले पछिल्ला 5 खेलमा 2 जित, 2 हार, 1 बराबरी खेलेको छ। आजै राति 12:45 अमेरिकाको डालस रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान 12:45 क्यानाडाको टोरन्टो रंगशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान 12:45 मेक्सिको सिटी स्टेडियममा समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। होल्डिङ सेन्टर बाहिरका सुकुम्बासीको डिजिटल दर्ता शुरू, छानबिनपछि मात्रै राहत। दाहाल र नेपालबाट अब पार्टी नचल्ने नेकपा नेता झलनाथको प्रतिक्रिया। सरकारको शासन शैलीप्रति पापाद्वारा चिन्ता व्यक्त, विधिको शासनका न्यूनतम शर्त नबिर्सन आग्रह। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा स्याङ्जाका सञ्जीव सहित 2 पक्राउ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश खतेडाले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेश नगर्ने। तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट 24,13,15,000 रूपियाँ अनुदान पाउने। अमेरिका लगायतका देशहरूले इरानमा 300 अरब डलर लगानी गर्ने र विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो खेल्दै। हवस् त, हामीलाई एकिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँकै चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905011।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
29: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
30: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
29: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
30: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562 9038 र 98028 22938।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678168।
2: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो?
4: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
4: मोबाइल 98560055770।
8: आज पनि खाना काँचै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। कतिले सामान किनेर ल्याउने भए पो?
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: हजुर, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल सर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र सुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखा को लागि सम्पर्क 98 0 67 13 425।

0: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
0: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
0: हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 9856443343
2: एकान्छी
3: सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
0: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 98235

0: अवस्थाका लागि तयारी अवस्थामा रहौ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लो तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
6: शिरोधारा,
1: नस्य कर्म, जलनेति,
6: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0635634383।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: है, ब्रिजेश ज्वेलर्स।
11: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 98461 656।

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम गिरे, मोबाइल 9855602609।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665570900, मोबाइल नम्बर 9847061268,
9: 9857062068।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स।
13: यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
14: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856343343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: शुक्ला गण्डकी FM 97.6।

माफी माग्न शब्दहरू पनि कम हुन्छ, तर आज पनि मेरो मनमा एउटै सत्य छ, त्यो सत्य तिमी नै हौ। मेरो मायामा कहिल्यै खोट थिएन, मेरो मुटुको हरेक कुनामा आज पनि तिम्रै नाम लेखिएको छ। फर्केर आऊ किनकि तिमी बिना दिनहरू बित्छन् तर जीवन बित्दैन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: जोड्दै मनका तारहरू गाउँदेखि शहरसम्म
2: र तेहरानले आफ्ना दायित्व पूरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अन्तिम दिन उनले भने, होइन यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओईसीडी आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार विस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलंकाको भ्रष्टाचार विरूद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरूद्ध सरकारको खर्चमा युकेमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन 8 मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। 8 मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
4: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ, यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौ, उहाँहरूले कहिले पाउनुहुन्छ?
2: जवाफमा मन्त्री रावलले भनिन्,
5: अब हामीले काम सुरुवात गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा म यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
2: त्यस्तै नेपाली कांग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
6: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
2: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
7: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैची लगायत विभिन्न कृषि उपज हरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
2: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
8: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरूरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढ़ाइरहेको छ।
2: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड़ रूपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पायलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रूपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको

0: पैरवी गर्दै आएको छ।
1: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही सातादेखि देखिएको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव हल गर्न विभिन्न उपायहरूमाथि काम भइरहेको सम्बन्धित अधिकारीहरूको भनाईबीच कतिपय उपभोक्ताले आवश्यक औषधि अझै सहज रूपमा नपाइएको गुनासो गरेका छन्। विशेष गरी किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि पर्याप्त मात्रामा नपाउँदा बिरामीहरू थप समस्यामा पर्दै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौं।
2: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अगाडि पनि हामीले दुई हप्ता जति लागि व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
1: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौं भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
2: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडो ल्याइदिनुलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहज तत्व ल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको एक हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध,
1: केही समय भनेको चाहिँ एक दुई साता,
2: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
1: सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
2: यो पुरै सहज भएर जानका लागि चाहिँ विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छ।
1: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसंग संक्षेपमा, सड़क विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरूद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सड़क कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरूद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सड़कहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कार्यवाही शुरू गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौ, टाउकोमा बम खसालिदिनेछौ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबूत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले

0: मध्य पूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जीत नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौं इरानीहरूले अहिलेको संकटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
1: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
0: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
1: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ
0: यही असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9968168887
3: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
8: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
9: हो त एउटा सुनो नपर्ने सिङ्गो बनाइसका पनि हो
10: हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानुनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
11: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
12: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
13: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
14: ओमकार
13: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
14: ओमकार
13: अनि घरमा पूजा सामग्री पनि छैन भने
14: ओमकार
13: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
14: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि जज्ञा सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
13: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
15: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
5: सूचना एस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल नम्बर 9855443343।
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869057056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
11: जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: त, हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्लागण्डकी चार, दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0965563130।
6: कृषि विकास कार्यालय तनहुँ, दमौली।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206630
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
14: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है
15: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
16: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ
17: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
18: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
19: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
21: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
22: हजुर दान गरौं
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
23: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो
25: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
26: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि
25: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
26: तिमीलाई थाहा थिएन
25: थाहा थिएन
26: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
25: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
26: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
27: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
28: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
29: नेपाल सरकार विज्ञान

0: 咱们不干了，那个，我来，把这阿西尼。
1: 两个，
2: 马家。

0: 97.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला रातिको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560

0: नमस्कार, राति 10 बजेको शुभ्रा गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। पोखरा महानगरपालिका 17 राम मन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिलामाथि चक्क प्रहार भएको छ। प्रहरीका अनुसार बुधबार अपराह्नमा करिब 4:11 समयमा पोखराको काफीको पोखरा 28 माझा ठाना घर भई हाल पोखरा 17 पिरौटा बस्दै आएकी 47 वर्षीय अमुना तिवारीमाथि उनका ज्वाई 43 वर्षीय ध्रुवराज अधिकारीले चक्क प्रहार गरेका हुन्। अधिकारीको स्थायी घर लमजुङको मध्य नेपाल नगरपालिका 2 रहेको बताएको छ। चक्क प्रहारबाट घाइते तिवारीको पेट, ढाँट, छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि पोखरा 17 स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको अस्पताल सूत्रले जनाएको छ। घटनामा चक्कु प्रहार गर्ने व्यक्तिकी श्रीमती तथा घाइतेकी छोरी 28 वर्षीय संगीता तिवारीको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीको सहयोगमा ध्रुवराज अधिकारीलाई चक्कु सहित नियन्त्रणमा लिएको थियो। हाल उनी वडा प्रहरी कार्यालय बैदमा नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। पक्राउ पर्नेमा काठमाडौँमा आज माछा पोखरी बस्ने स्याङ्जा भिरको नगरपालिका 2 लुगा डाँडा घर भएका 39 वर्षीय सञ्जीव नेपाली र काव्य प्लाञ्चोक मण्डन देवपुर नगरपालिका 12 घर भएका 33 वर्षीय अनुष्का भन्ने सरिता पराजुली रहेका छन्। आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनेर अंग्रेजीमा भाषामा बोल्ने प्रिन्स तामाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार नदेखाई कुराकानी गरी पीड़ितहरूलाई ठगेको आरोप प्रहरीले जनाएको छ। प्रहरीको अनुसार विवाह गरी अमेरिका लाने प्रलोभन आश्वासन देखाई पटक पटक गरी 15,10,500 रूपियाँ ठगी गरेको पीड़ितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू विरूद्ध विद्युतीय माध्यम सम्बन्धी ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट 5 दिनमा थप अनुमतिले आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। गोर्खामा मोटरसाइकल दुर्घटनामा पर्दा घाइते भएका एक युवकको मृत्यु भएको छ। गोर्खा नगरपालिका 3 होलसिंह निवासी 26 वर्षीय रवि बोगटीको मंगलबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाको प्रहरी उपपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँको अनुसार जेठ 29 गते राति करिब 9:40 समयमा बोगटी ताप्ले तर्फबाट गोर्खा बजार फर्कने क्रममा गोर्खा नगरपालिका 4 डेढ गाउँमा दुर्घटनामा पर्नु भएको थियो। बोगटी सवार मोटरसाइकल अनियन्त्रित भई सड़क नजिक रहेको विद्युत पोलमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो। बागलुङस्थित मध्य पहाड़ी लोकमार्ग बुधबार बलेरो जीप र पोटी सजीप एक आपसमा ठोकिँदा 5 जना घाइते भएका छन्। बागलुङ बजारबाट पोर्ती ब्याङ्कतर्फ जाँदै गरेको लु 1J 2739 नम्बरको पोटिङ जीप र विपरीत दिशाबाट आउँदै गरेको लु 2J 6605 नम्बरको बोलेरो जीप मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका 3 डाँडबाटमा एक आपसमा ठोकिएका थिए। दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश्वर द्वातीले पूर्ति ब्याङ्कतर्फ जाँदै गरेको जीपमा सवार 14 जना मध्ये 5 जना घाइते भएको बताउनुभयो। प्रहरी नायब उपरीक्षक द्वातीका अनुसार घाइते हुनेहरूमा निस्कुला गाउँपालिका 4K 16 वर्षीय रेणुबेक 17 वर्षीय लक्ष्मी सुना सहित गाउँकी 4K 17 वर्षीय दिलमाया रसाइली निसीखोला गाउँपालिका 3K 15 वर्षीय हिमाल साई ठकुरी र 17 वर्षीय लक्ष्मी बिका रहेका छन्। स्याङ्जाको अर्चन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10 लाख रूपियाँसम्मको दुर्घटना बिमा गर्ने भएको छ। गाउँपालिका क्षेत्रभित्र पेसागत रूपमा सवारी सञ्चालन गर्दै आएका जीप टेम्पो ट्रेक्टर बस तथा टिप्परमा कार्यरत चालक र सहचालकलाई बीमा सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाले स्वीकृति वार्षिक निधि कार्यक्रम अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो। गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई 7 दिनभित्र आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको हो। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र सम्बन्धित श्रेणीको सवारी साधन चालक अनुमति पत्र लाइसेन्स र सवारी साधनको नवीकरण खुलेको बिलबुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारी धनी र व्यवसाय समितिको सिफारिश पत्र समेत पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट रु 24,13,15,000 अनुदान पाउने भएका छन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका 10 स्थानीय तहले उक्त अनुदान पाउने भएका छन्। स्थानीय तहले समानीकरण सशर्त अनुदान विशेष अनुदान पसमपूरक अनुदान पाउनेछन्। जस अन्तर्गत भानगरपालिकाले 2,83,51,000, भीमा नगरपालिकाले रु 2,22,99,000, व्यास नगरपालिकाले 3,35,59,000 र शुक्ला गण्डकी नगरपालिका रु 2,93,54,000 रूपियाँ पाउनेछन्। आबुखरी गाउँपालिकाले 2,16,88,000, रिसिङ गाउँपालिकाले 2,26,56,000, घिरिङ गाउँपालिकाले 2,05,51,000 र देवघाट गाउँपालिकाले रु 1,97,01,000, म्यान्टी गाउँपालिकाले 2,21,22,000 र बन्दीपुर गाउँपालिकाले 2,10,34,000 पाउनेछन्। लमजुङमा अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान कार्यान्वयन प्रक्रिया सुस्त भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान गर्न 8 स्थानीय तहलाई निर्देशन दिएको छ। 1.5 महिना बित्दा पनि खोजमिन प्रक्रिया थालेको छैन। संघीय सरकारको निर्देशनुसार जिल्ला प्रशासन कार्यालयले गत वैशाख 23 सबै जिल्लाका पालिकाहरूलाई अतिक्रमित सार्वजनिक जग्गा पहिचान गरी विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। अवस्थामलाई तिनजेलसम्म स्ने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै भरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुन्छ। तिनजेलसम्मको लागि सपरिवार आइदिनुहोस्। राम्रोसँग झाडुकाको चुकु लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै शरीरमा पुत्र पानीले राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 40।
3: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052, मोबाइल 98 5 60 28 587।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: घटना दुर्घटना
13: कला संस्कृति
12: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
13: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
14: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असार महिनाको 4 गते बिहिबार ज्येष्ठ शुक्ल पक्षको चतुर्थी अंग्रेजी मिति अनुसार जून 18 तारीक सन् 2026 नेपाल सम्म 1146 सूर्यदेव बिहान 5:09 भयो भने सूर्यास्त साँझ 7:02 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू होल्डिङ सेन्टर बाहिरका सुकुम्बासीहरूको डिजिटल दर्ता शुरू, छानबिन पछि मात्रै राहत। दाहाल र नेपालबाट अब पार्टी नचल्ने नेकपा नेता जलनाथको प्रतिक्रिया। सरकारको शासन शैलीप्रति पापडद्वारा चिन्ता व्यक्त। विधिको शासनका न्यूनतम शर्त नबिर्सन आग्रह। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेका आरोपमा स्याङ्जाका सञ्जीव सहित दुईजना पक्राउ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश कतिवटाले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेश नगर्ने। तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट रू 24,13,15,000 अनुदान पाउने। अमेरिका लगायतका देशहरूले इरानमा 300 अर्ब डलर लगानी गर्ने र विश्वकप फुटबलमा कंगोको ऐतिहासिक प्रदर्शनमा पोर्चुगल संघको खेलवाड़ा भरिमा।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले होल्डिङ सेन्टर भन्दा बाहिर रहेका विस्थापित सुकुम्बासीहरूको डिजिटल प्रमाणीकरण पुनः शुरू गरेको छ। यसअघि दशरथ रंगशालामा प्रारम्भिक दर्ता मात्र गरिएकाले अहिले विस्तृत विवरणका लागि डाटा कलेक्सन थालिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्य समिति अध्यक्ष आनन्द सिंह भट्टले जानकारी दिनुभयो। समितिले यसअघि विस्थापित 2608 परिवार मध्ये होल्डिङ सेन्टरमा आश्रित 1488 जनाको डिजिटल प्रमाणीकरण लिएको थियो। यो कुनै नयाँ व्यक्तिको दर्ता नभई पहिले नै लागतमा रहेका तर होल्डिङ सेन्टर बाहिर बसिरहेकाहरूको मात्र पुनः दर्ता भएको हो। भाटले भन्नुभयो, सरकारले प्रमाणित भई योग्य ठहरिएका अव्यवस्थित बसोबासीहरूलाई राहत स्वरूप शुरूमा एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको थियो। यसका साथै उनीहरूले आफ्नो बन्दोबस्ती नमिलाएसम्म प्रति महिना 15,000 दरले 3 महिनाको भाड़ा रकम पाउने भनिएको थियो, तर राहत वितरणको काम अझै शुरू भइसकेको छैन। अर्थमन्त्री सोडिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताउनु भएको छ। बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायीहरूको तथ्यागत माग गर्न सरकार तयार रहेको बताउनु भएको छ। प्रमाण र तथ्यका आधारमा आफ्नो माग प्रस्तुत गर्न पनि व्यवसायहरूलाई आग्रह गरेका छन्। केही तलमाथि भएको हुन सक्छ। उदाहरणका लागि धान चामलको हकमा यो कारणले यो नीति गलत छ भने राष्ट्रिय हितमा छैन भनेर प्रमाण सहित भन्नुहोस्। यदि त्यस्तो देखियो भने अर्को वर्ष नीति संशोधन गर्न तयार छ, उहाँले भन्नुभयो। रियल इस्टेट क्षेत्रको स्वस्थता अर्थतन्त्रका लागि चुनौती बनेको उहाँले बताउनुभयो। जग्गा हदबन्दी लगायतका विषयमा पर्याप्त छलफल हुन नसकेकाले तत्काल कुनै ठोस निर्णय गर्न नसकिएको उहाँको भनाइ छ। यद्यपि सरकारी तथा अन्य क्षेत्रमा रोकिएको ठूलो रकम चलायमान बनाउन रियल इस्टेट क्षेत्रलाई क्रमशः खुकुलो बनाउँदै लैजाने सरकारको नीति रहेको उहाँले दिनुभयो। उहाँले आगामी बजेट गर्नुभन्दा अघि नै आवश्यक परे मौद्रिक नीति मार्फत समेत रियल इस्टेट क्षेत्रलाई राहत दिने विषयमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताउँदा उहाँले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साबीको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयमा छलफल भइरहेको पनि बताउनुभयो। स्वास्थ्य बीमा ऐन संशोधन आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य बीमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साबीको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरू पैरवी गर्दै आएको छ उहाँले भन्नुभयो। मन्त्री मेहताले सरकारले विगत भन्दा बढ़ी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दावी समेत गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपालबाट पार्टी नचल्ने प्रतिक्रिया दिनुभएको छ। संयोजक प्रचण्डलाई 36 बुधे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसको महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन्। उहाँले नेतृत्व पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्संगठन गर्न नसकेको आरोप लगाउनु भएको छ। खनालले पार्टीको अन्तरिम विधानलाई सार संग्रहवादी खिचड़ी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने ठहर गरेका छन्। उहाँले पार्टी एकताको घोषणा भएको 7 महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले शर्मनाको पराजय भोग्नु परेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिषदको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाउनु भएको छ। सरकारले शासन सञ्चालनको शैलीप्रति शान्ति र लोकतान्त्रिकका लागि पेसागत सञ्जाल पापडले चिन्ता व्यक्त गरेको छ। बुधबार पापडमा आबद्ध 6 पेसागत संगठनात्मक अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित राजनैतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन्। संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण प्रशिक्षण राष्ट्रिय संचालनका आधारभूत मान्यता हो भन्नेमा पापड दृढ छ। विज्ञप्तिमा भनेको छ, तर वर्तमान शासन संचालनको शैलीले ती मूल्य मान्यताहरूलाई क्रमशः संस्थागत रूपमै कमजोर बनाउँदै लैजान खोज्नु चिन्ताको विषय हो। लोकतन्त्र केवल निर्वाचन मार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता र शक्तिको सन्तुलन प्रयोग संस्थागत उत्तरदायित्व व्यक्ति स्वतन्त्रता सूचनाको हक पारदर्शिता नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली हो भन्ने न्यूनतम शर्तलाई नबिर्सन पापडले राज्यका अंगहरूलाई स्मरण गराएको छ। पोखरा महानगरपालिका सत्र राम मन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिलामाथि चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार बुधबार अपरान्ह करिब 4:11 कास्कीको पोखरा 28 समाज थाना घर भई हाल पोखरा सत्र बिरौटा बस्दै आएकी 47 वर्षीय मुना तिवारीमाथि उनका ज्वाई 43 वर्ष ध्रुवरा सतीवा अधिकारीले चक्कु प्रहार गरेका हुन। अधिकारीको स्थायी घर लमजुङको मध्य नेपाल नगरपालिका 2 रहेको बताएको छ। चक्कु प्रहारबाट घाइते तिवारीको पेट हात र छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि पोखरा 17 स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ। घटनामा चक्कु प्रहार गर्ने व्यक्तिकी श्रीमती तथा घाइतेकी छोरी 28 वर्षीय संगीता तिवारीको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनापछि ती स्थानीय वासीहरूको सहयोगमा ध्रुवराज अधिकारीलाई चक्कु सहित नियन्त्रणमा लिएको थियो। हाल उनी वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेको छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेका आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। पक्राउ भनेमा काठमाडौँ माछा पोखरी बस्दै च्याङ्जा भिरकोट नगरपालिका 2 लुगाडाँडा घर भएका 39 वर्षीय सञ्जीव नेपाली र काभ्रे पलाञ्चोक मण्डन देवपुर नगरपालिका 12 घर भएकी 33 वर्षीय अनुष्का भन्ने सरिता पराजुली रहेका छन्। आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनेर अंग्रेजी भाषामा बोली प्रिन्स तामाङ नाम बताउने टिकटक आईडीबाट आफ्नो अनुहार नदेखाई कुराकानी गरी पीड़ितलाई ठगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाह गरी अमेरिका लाग्ने प्रलोभन आश्वासन देखाए पटक पटक गरी 15,10,500 रूपियाँ ठगी गरेको पीड़ितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू विरूद्ध विद्युतीय माध्यम सम्बन्धी ठगी अपराध मुद्दा जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेश नगर्ने भएका छन्। आयोगको सत्ता आम संचार माध्यम मार्फत यस्ता विवरण सार्वजनिक गर्न उचित देखिएको उहाँले बताउनु भएको छ। पूर्व न्यायाधीश खतिवड़ाले आम जनताका लागि आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक ठानेर सेतो पार्टीलाई पठाएको अभिलेखको पूर्ण पाठ सार्वजनिक गरेको छ। आफ्नो अभिलेखमा उहाँले केही संवैधानिक केही कानूनी केही शास्त्रीय र केही व्यावहारिक कुरा सन्दर्भ अनुसार समेटेको बताएका छन्। नेपाल सरकारबाट गठित सम्पत्ति छानबिन आयोग 2083 समक्ष आफ्नो सम्पत्ति विवरण पेश गर्ने वा बुझाउने कुरो मैले उचित आवश्यक र कानूनसँगत ठानेको छैन उहाँले भनेका छन्। गोर्खामा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एक युवकको मृत्यु भएको छ। गोर्खा नगरपालिका 3 होलसिंह निवासी 26 वर्षीय रवि बोगटीको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायक उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार जेठ 29 गते राति करिब 9:40 समयमा बोगटी तापले तर्फबाट गोर्खा बजार र फर्काने क्रममा गोर्खा नगरपालिका 4 डेरा गाउँमा दुर्घटनामा पर्नु भएको थियो। बोगटी सवार मोटरसाइकल अनियन्त्रित भई सार्वजनिक सड़क नजिक रहेको विद्युत पोलमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो। बागलुङ स्थित मध्य पहाड़ी लोकमार्गमा बुधबार बोलेरो जीप र फोर्टिस जीप एक आपसमा ठोकिँदा 5 घाइते भएका छन्। बागलुङ बजारबाट पूर्तिबाङतर्फ जाँदै गरेको LU 1J 2739 नम्बरको फोर्टिस जीप र विपरीत दिशाबाट आउँदै गरेको LU 2J 6605 नम्बरको बोलेरो जीप मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका 3 रातमाटामा एक आपसमा ठोकिएका हुन्। दुर्घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक रामेश्वर तीले भुर्तीबाङ तर्फ जाँदै गरेको जीवमा सभा 14 जना मध्ये 5 जना घाइते भएको बताउनु भयो। प्रहरी नायक परीक्षक प्रतिका अनुसार घाइते हुनेहरूमा निसी खोला गाउँपालिका चारकी 16 वर्षीय रेणु विका, 17 वर्षीय लक्ष्मी सुना, सोही गाउँपालिका चारकी 17 वर्षीय दिलमाया रसाई, निसी खोला गाउँपालिका 3 का 15 वर्षीय हिमाल साई ठकुरी र 17 वर्षीय लक्ष्मी विका रहेका छन्। स्याङ्जाको अर्जुन रोपारी गाउँपालिकाले चालक र सचालकलाई 10 लाख रुपियाँसम्मको दुर्घटना बीमा गर्ने भएको छ। गाउँपालिका क्षेत्रभित्र पेसागत रूपमा सवारी सञ्चालन गर्दै आएको जीप, टेम्पो, ट्र्याक्टर तथा बस टिप्परमा कार्यरत चालक र सहचालकलाई बीमा सुविधा उपलब्ध गराउन लागि हो। गाउँपालिकाको स्वीकृति वार्षिक निधि तथा कार्यक्रम अन्तर्गत बजेट सार्वजनिक निजी सवारी साधनका चालक तथा सहचालकहरूलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्न लागि हो। पालिकाले इच्छुक चालक तथा सहचालकहरूलाई 7 दिनभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न आग्रह गरेको छ। आवेदनका लागि नेपाली नागरिकता प्रमाण पत्र सम्बन्धित श्रेणीको सवारी चालक अनुमति पत्र, लाइसेन्स, सवारी साधनको नवीकरण, खुलेको ब्लू बुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारी धनी वा व्यवसायी समितिको सिफारिश पत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट रू 24,13,15,000 रूपियाँ अनुदान पाउने भएका छन्। अन्तर सरकारीय वित्तीय हस्तान्तरण मार्फत जिल्लाका 10 स्थानीय तहले उक्त अनुदान पाउने भएका छन्। स्थानीय तहले समानीकरण अनुदान, सशस्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान पाउनेछन्। जस अनुसार भानु नगरपालिकाले रू 2,83,51,000, विभाग नगरपालिकाले रू 2,22,29,000, व्यास नगरपालिकाले 3,35,59,000, शुक्ला गण्डकी नगरपालिकाले रू 2,93,54,000 पाउनेछन्। आबुखरिनी गाउँपालिकाले 2,16,88,000, रिसिङ गाउँपालिकाले 2,26,56,000, गिरिङ गाउँपालिकाले 2,05,51,000, देवघाट गाउँपालिकाले 1,97,01,000, म्याग्दी गाउँपालिकाले 2,21,22,000 र बन्दीपुर गाउँपालिकाले 2,10,34,000 पाउनेछन्। लमजुङमा अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान कार्यान्वयन प्रक्रिया सुस्त भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले अतिक्रमित सार्वजनिक जग्गाको खोजी तथा पहिचान गर्न 8 वटा स्थानीय तहलाई निर्देशन दिएको, 1.5 महिना बित्दा पनि खोजबिन प्रक्रिया थालेको छैन। संघीय सरकारले निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले गत वैशाख 23 गते जिल्लाका सबै पालिकाहरूलाई अतिक्रमित सार्वजनिक जग्गा पहिचान पनि गरी विवरण जारी गर्ने र निर्णय विवरण उपलब्ध गराउन पत्रचार गरिएको थियो। आजसम्म अधिकांश स्थानीय तहले सूचना जारी गर्ने र निर्णय गर्ने बाहेक ठोस रूपमा खोजी तथा तथ्याङ्क संकलनको काम अगाडि बढ़ाउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले सरकारको निर्देशन अनुसार अतिक्रमित सार्वजनिक जग्गाहरूको खोजी गर्न स्थानीय तहलाई पत्रचार गरे पनि पालिकाबाट आजसम्म कुनै जानकारी नआएको बताउनुभयो। उहाँले आगामी असार 5 गते हुने नियमित कार्यालय प्रमुखहरूको बैठकमा यस विषयमा छलफल हुने जानकारी दिनुभयो। जानकारी आएपछि कार्यविधि बनाएर अतिक्रमित हटाइने प्रजीव खनालले बताउनुभयो। वैदेशिक रोजगारीको सिलसिलामा आर्जन गरेको शिव ज्ञान र अनुभवलाई स्वदेशमा सहयोग गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिकाका उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। युवा जनशक्ति पलायन भइरहेको वर्तमान अवस्थामा विदेशबाट फर्किएका नागरिकहरूलाई स्थानीय स्तरमै रोजगारी र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले बुधबार आवेदन आह्वान गरेको हो। प्रमुख प्रशासकीय अधिकारी सुजन श्रेष्ठले विदेशमा लगाएको श्रम र सिकेको क्षमतालाई देशभित्रै आय आर्जनका अवसरमा बदल्न यो कार्यक्रम सहयोग हुने बताउनुभयो। फर्किएका युवाहरूलाई उद्यममा जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउने तथा नगरभित्र रोजगारी र उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 सञ्चालन गरिने यस कार्यक्रमलाई थप प्रभावकारी र व्यावहारिक बनाउन नगरपालिकाले फर्किएका युवाहरूको सिप चाहना, रूचि र स्थानीय बजारको मागबारे छलफल गरी विशेष योजना बनाउने तयारी गरेको छ। वैदेशिक रोजगारीको ठूलो हिस्सा समेटिएको यस क्षेत्रमा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने नगरपालिकाको विश्वास छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
5: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463283811।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, व्यास नगरपालिका चार निवासी अरूण ने पानी पुष्कर दुर्घटनामा गम्भीर घाइते भए उपचारका क्रममा निधन भएको छ। गत शुक्रबार साँझ पोखराबाट दमौली स्थित घर फर्कने क्रममा पृथ्वी राजमार्ग अन्तर्गत सिराटार क्षेत्रमा भएको स्कूटर दुर्घटनामा गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि पोखरा लगिएको थियो भने थप उपचारका लागि काठमाडौँ रेफर गरिएको थियो। उपचारकै क्रममा मंगलबार राति उनको निधन भएको प्रहरीले जनाएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकासम्म रहेको झाकोझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। पृथ्वी राजमार्गको खैरेन्टारबाट करिब 2 किलोमिटर दूरीमा रहेको यो क्षेत्र आन्तरिक पर्यटकको मुख्य रोजाइमा परेको हो। स्थानीयका अनुसार यहाँ अहिले मासिक औसत 10,000 भन्दा बढ़ी आन्तरिक पर्यटक आउने गरेका छन्। झाकोझोली पुग्नका लागि यातायातको सहसुविधा छ। पर्यटक ट्याक्सी, टेम्पो, माइक्रोबस, मिनी बस र मोटरसाइकल मार्फत दैनिक जसो यहाँ पुग्छन्। यो क्षेत्र शैक्षिक, धार्मिक र प्राकृतिक पर्यटक को केन्द्रका रूपमा चिनिन थालेको छ। यहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी विभिन्न संरचनाहरू निर्माण गरिएका छन्। यहाँको मुख्य आकर्षण गौरा देवी नेचुरल हर्बल पार्क, बुद्ध पार्क र पुष्प वाटिका हुन्। लोकोन्मुख सामग्रीहरू संकलन गरिएको शशिधर प्रदर्शनी मार्ग संग्रहालयले पनि पर्यटकलाई आकर्षण गर्ने गरेको छ। यहाँ आउने सुन्दर बगैंचा र रूद्रकुण्डको अवलोकन गर्न पाउँछन्। बालबालिकाहरूका लागि चिल्ड्रेन पार्क, युवा युवतीहरूको लागि पिङको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकका लागि विभिन्न मठ मन्दिरहरू रहेका छन्। घना जंगल र हरियालीले घेरिएको झागाझोलीमा पर्यटकले शान्त वातावरणको आनन्द लिन सक्छन्। प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि यो ठाउँ निकै उपयुक्त छ। वनस्पति, जड़ीबुटी, फलफूल र चराचुरुङ्गीको अध्ययन गर्न चाहनेहरूका लागि पनि यो उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताएका छन्। यहाँ विभिन्न नर्सरीहरू समेत सञ्चालनमा रहेका छन्। रात बस्न चाहने पर्यटकका लागि झागाझोली भिलेज रिसोर्टले आवासको व्यवस्था गरेको छ। हाल यो रिसोर्टले 10 कोठा मार्फत सेवा दिइरहेको छ। रिसोर्टमा लोकल कुखुरा, माछा, काली जस्ता स्थानीय परिकारका खाना पाइन्छ। पारिवारिक वातावरणमा रात बिताउन पाउनु यहाँको अर्को विशेषता रहेको पर्यटन प्रबन्धकहरूले बताएका छन्। पोखराका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको चापडेसँगै सड़क सुरक्षा र सवारी व्यवस्थापनका लागि विशेष सचेतना अभियान शुरू गरिएको छ। लेकसाइड पर्यटक लगायतका मुख्य प्रमुख पर्यटकीय स्थलहरूमा सुरक्षा र ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन यो अभियान थालिएको हो। अभिव्यक्ति अभियानका क्रममा पर्यटकहरूलाई सड़कको अवस्था र ट्राफिक नियमका बारेमा जानकारी दिएको छ। सवारी पार्किङ गर्दा अपनाउनु पर्ने सवारी सावधानी बारे पनि पर्यटकलाई बुझाएको छ। कुनै पनि आपतकालीन अवस्था वा घटना भएका तत्काल सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरका बारेमा पनि समेत जानकारी गराएको छ। पर्यटकले यात्रालाई सहज र सुरक्षित बनाउन यो कार्यक्रम सहयोगी हुने देखिएको छ। यस अभियानमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू सहभागी थिए। मातहतका प्रहरी कार्यालयका प्रमुखहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। अन्तर्राष्ट्रिय समाचार, अमेरिका र इरान बीच युद्ध अन्त्यको प्रारम्भ भिक सम्झौतामा सहमति भइसकेको छ। तत्कालका लागि 60 दिन युद्ध विराम थप्ने र त्यस अवधिमा टुङ्गो लाग्न बाँकी रहेका विषयहरूमा सहमति जुटाएर अन्तरिम सम्झौतामा हस्ताक्षर हुन बाँकी छ। 3 जेलका लागि भने युद्ध टरेको छ। प्रारम्भिक सम्झौतामा 14 बुदा रहेको भनेर अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता केही दिनमै सार्वजनिक गर्ने घोषणा गरेका छन्। तीमध्ये 300 अरब अमेरिकी डलर भन्दा बढ़ीको लगानी गर्ने प्रस्ताव इरानको विकासका लागि कोषेढुङ्गा साबित हुन सक्छ। रोइटर्सका अनुसार इरानले शुरूमा क्षतिपूर्ति स्वरूप 400 अरब अमेरिकी डलर दिनुपर्ने माग राखेको थियो। साथै अमेरिका र मध्यपूर्वका देशहरूमा रोका राखिएको आफ्नो आपूर्ति पनि फुक्का गर्नुपर्ने माग गरेको थियो। रोइटर्सले नै केही अघि प्रकाशित गरेको रिपोर्टमा यूएईले कम्तीमा 10 अर्ब अमेरिकी डलर दिने भनेको थियो। अहिले इरानले पाउने भनेको 300 अर्ब डलर नगद वा उसकै रोका सम्पत्ति मार्फत होइन बरू अरू देशहरूले त्यहाँ सो बराबरको लगानी गर्ने भनिएको हो। यसमा आधा भन्दा बढ़ी लगानी प्रतिबद्धता यसअघि नै जुटिसकेको भनेर उच्च स्रोतले रोइटर्ससँग बताएका छन्। खेल समाचार। विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ। अमेरिकामा भएको खेल एक एकको बराबरी टुंगेको हो। खेलको 6 मिनटमा पोर्चुगलका लागि जाओ नेभ्सले गोल गरे। पेट्रो नेटोको पासमा उनले उत्कृष्ट हेडर मार्फत गोल गरेका थिए। पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन बिनेसाले आथर मासाकाओको पासलाई हेडर मार्फत उत्कृष्ट गोल गर्दै 52 वर्षपछि विश्वकपमा कंगोको पहिलो गोलको रेकर्ड बनाए। खेलको 55 मिनटमा पोर्चुगलका जु आओ क्यासिलीको सुन्दर एक्रोब्याटिक सटले जाली चुमेको थियो। रेफ्रीले अफसाइड संकेत गरेपछि त्यो गोलमा परिणत भएन। विश्वकपमा 23 पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गर्न सकेन। खेल बराबरीमा टुंगिएसँगै उनीहरूले 1-1 अंक साझा गरेका छन्। क्रोसिया विरूद्धको खेलमा इंग्ल्याण्ड विजय भएको छ। अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड 4-2 विजय भएको छ। इंग्ल्याण्डका लागि कप्तान ह्यारी स्केनले सर्वाधिक 2 गोल गरे। खेलको पहिलो हाफको 10 मिनटमा पेनाल्टी प्रहार गर्दै गोल गरे। क्रोसियाका कप्तान लुका मेडिसले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाएका थिए। उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन्। केन विश्वकपमा पेनाल्टी मार्फत सर्वाधिक गोल 5 गोल गर्ने खेलाडी बनेका छन्। दोस्रो हाफको 41 मिनटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई चाली चुमाए। खेलमा 2 गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या 10 पुर्याएका छन् भने इंग्ल्याण्डका लागि 81 गोल जोडेका छन्। यता क्रोसियाका पिटर सुसिकले पहिलो हाफको 36 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याएको थियो। लगतै केनले गोल गरेपछि इंग्ल्याण्डको अग्रता कायम भएको थियो। पहिलो हाफको समाप्तिको 60 बज्न अघि क्रोसियाका पिटर मुसाले गोल गर्दै खेललाई 2-2 बराबरीमा पुर्यायो। दोस्रो हाफको 47 मिनटमा इंग्ल्याण्डका जुड बेलिगमले गोल गर्दै खेललाई 3-2 अवस्थामा पुर्यायो। 85 मिनटमा साकाले दिएको पासलाई मार्कस रासा फोर्सले गोलमा परिणत गरे। जिससँगै इंग्ल्याण्डले तालिकामा 3 अंक जोडेको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। होल्डिङ सेन्टर बाहिरका सुकुम्बासीहरूको डिजिटल दर्ता शुरू छ।